बढ्नेछ। पठन पाठनमा मन जानेछ, घरको वातावरण शान्त बन्नेछ। मिथुन राशि, तपाईको आजको दिन सहज रहनेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा मेहनत गरेमा सफलता हात लाग्नेछ। स्वदेशमै रोजगारीको विकल्प देखिनेछन्। कर्कट राशि, तपाईको आजको दिन राम्रो रहनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने योग रहेको छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। रोगले सताउने जोखिम रहेको छ। पारिवारिक मेलमिलाप हुनेछ। सिंह राशि, स्वास्थ्यले साथ दिनेछ। परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। कृषिमा दूधको व्यापार गर्नु फाइदा हुनेछ। दाजुभाइसँगको मनमुटावले मन दुख्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बढ्नेछ। कन्या राशि, खर्च बढ्नेछ। असफलतासँग नडराई काममा निरन्तरता दिनु आवश्यक देखिन्छ। विदेशको मोह त्यागेर स्वदेशमा मेहनत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बढ्नेछ। तुला राशि, शुभ ग्रहको बहुमत भएकाले आजको तपाईको दिन राम्रो रहनेछ। स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा नाफा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट लाभ हुनेछ।

सेम तपाईँ आजको दिन राम्रो रहने छ। मनमा उत्साह लगानी गर्नुपर्ने छ। आजको निर्णय दीर्घकालीन भएकाले निर्णय गर्नु अगाडि सोच्नु पर्नेछ। बिहान उठेर शिवको भोजन गरेमा दिन सहज बन्नेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ। धनु राशि, आज शुभ समाचार आउनेछ। स्वास्थ्यमा सुधार हुनेछ, समाज सेवाको अवसर मिल्नेछ, मनमा अशान्ति बढ्नेछ, परिवारबाट अपमानित भएको महसुस हुनेछ।

मिल्ने छ। पारिवारिक मेलमिलाप हुनेछ, घुमफिरको योजना बन्नेछ। सम्पत्तिलाई मात्र हेर्दा इज्जत गुम्ने खतरा रहेको छ। अन्तिममा मीन राशि, शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक शिक्षामा भन्दा पनि निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ। राजनीति गर्नेसँग भने सचेत बन्नुपर्नेछ। साथीभाइसँगको साथ मिल्नेछ। आज थोरै बोल्नु उपयुक्त हुनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0654141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दले नै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
3: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
4: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजनले एउटैले सुन्छ, साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारथी

0: उनको दाइना भएर भगवान रहनुभयो। जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको त्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जान्छु।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, सहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891905630 र 9746780681।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
0: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
0: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9861633101 र 9468883522।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधि। आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बनकेवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9846078302।
11: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
12: र विश्वकप लिग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले हरायो। एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम नामावली अनुसार सभापतिमा थापा र खड्की बीच प्रतिस्पर्धा हुने भएको हो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ। चार उपसभापति मध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको एक उपसभापतिका लागि जीवन परियार, फर्मुल्ला मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी पाँचजना प्रतिस्पर्धामा छन्। तीन महामन्त्री मध्ये दुई खुला पदका लागि अमर सिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयन सिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको एक पदका लागि दिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने भएका छन्। मतदान आज बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म हुनेछ। मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागिरी र खुला मञ्चमा तोकिएको छ। कांग्रेसको नेतृत्व तहमा आरक्षणबाट महिला आउने सुनिश्चित भए पनि खुला प्रतिस्पर्धाबाट अघि सर्ने महिलाको संख्या अत्यन्तै न्यून छ। पदाधिकारीमा आरक्षित महिला र समावेशी बाहेकका पदमा महिलाको उम्मेद्वारी परेको छैन। केन्द्रीय कार्यसमिति सदस्यमा भने महिलाका लागि आरक्षित बाहेकका पदमा 12 जनाले मात्र उम्मेद्वारी दिएका छन्। 15 महाधिवेशनले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा 231 जनालाई निर्वाचित गर्दैछ। महिलाका लागि उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यमा गरी 69 सीट सुरक्षित गरिएको छ। आरक्षणले सुरक्षित गरेका पद बाहेक खुला र अरू समावेशी क्लस्टरमा महिला उम्मेद्वारको संख्या करिब 7% मात्र छ। महिलाका लागि आरक्षित पदमा भने तोकिए भन्दा दोब्बर तेब्बर संख्यामा महिलाको उम्मेद्वारी परेको छ।
6: सरकारले बाढ़ी पहिरो सहितका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्र मृत्यु सरह घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबारको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्षमा सिफारिश गर्ने निर्णय गरेको छ। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक हाल अध्यादेशको प्रक्रियामा संलग्न। सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएकालाई सरकारको मन्त्री परिषदको बैठकले मृत्यु सरह घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सरह घोषणाको प्रक्रिया अघि बढ़ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले कार्यवाहीपछि बेपत्ताका राहत वितरणको प्रक्रिया अघि बढ़ने बताउनुभयो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्ड अनुसार बेपत्ताका परिवारले जनही 2,00,000 राहत पाउनेछन्। त्यसअघि मृतक सरह घोषणाको प्रक्रिया अगाडि बढ़ाइनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 14 असोजको बैठकले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको मृत्यु सरह घोषणाको प्रक्रियाका लागि विवरण यकिन गर्ने निर्णय गरिसकेको छ। सरकारले बुधबार नै भूमि सम्बन्धी केही नेपाल ऐन र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न दुईवटा अध्यादेश पनि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेको छ। यी दुई अध्यादेश भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन परियोजनाका लागि भए पनि प्रावधानबारे स्पष्ट खुलिसकेको छैन। भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई दुई वर्षभित्र जग्गा उपलब्ध गराइसक्ने लक्ष्यका साथ कानूनी प्रावधान सुधार गर्न लागि बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ,
5: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व न्यायाधीश सोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरा सहित निकटस्थहरूका घरमा छापा मारेको छ। विभागबाट खटिएको टोलीले हिजो जबरा सहित पूर्व न्यायाधीश नवराज थपलिया, दीपक तिमिल सिन्हा र नवीनराज बस्नेतको घरमा छापा मारेको हो। विभागका एक उच्च अधिकारीका अनुसार सोलेन्द्रका भाइ प्रभु र नवीनराज बस्नेतमाथि केही महिना अघिदेखि नै सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको थियो भने पूर्व न्यायाधीश थपलिया र तिमिल बारे पछिल्लो पटक अनुसन्धान थालिएको हो। विशेष गरी पूर्व प्रधान न्यायाधीश जबरासँग सम्पर्कमा रहेर न्यायिक मामिलामा हुने चलखेलमा सहभागी भएको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटामाथि अनुसन्धान थालिएपछि थपलिया र तिमिल सिन्हा पनि छानबिनको दायरामा आएका हुन्। थपलिया र तिमिल सिन्हाको घरमा पुगेको विभाग टोलीले केही विद्युतीय उपकरण हेरेको छ भने केही कागजात समेत ल्याएको अनुसन्धान अधिकृतहरूले बताएका खबर आजको कान्तिपुरले लेखेको छ।
6: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र वरिष्ठ न्यायाधीश हरिप्रसाद फुयालबीच अनेकौं पटक इजलासमा सहकार्य हुँदै आएको छ, तर हिजो सर्वोच्च अदालतको च्याम्बरमा फरक दृश्य देखियो। प्रधान न्यायाधीश डाक्टर शर्मासँग संवैधानिक इजलासमा सहकार्य गर्न न्यायाधीश फुयालले चाहेनन्। संवैधानिक इजलासमा 16 मुद्दाको पेशी चढ़े पनि सुनवाई हुन सकेन। इजलासमा तोकिएका न्यायाधीशकै कारण संवैधानिक बेन्च बस्न नसकेको पहिलो पटक हो। संविधान र कानूनको अन्तिम व्याख्या गर्ने जिम्मेवारी पाएको संवैधानिक बेन्च बस्न नसक्दा न्यायका उपभोक्ताहरू समयमै न्याय पाउनबाट वञ्चित भएका छन्। प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीश फुयाल बीचको असमझदारीले बेन्च बस्न नसकेको न्यायाधीशहरू बताउँछन्। यद्यपि यसबारे सर्वोच्च अदालतका प्रवक्ता डाक्टर अशोक कुमार छेत्री र सूचना अधिकारी घनश्याम सुवेदी सम्पर्कविहीन हुनुहुन्छ। संवैधानिक इजलास गठनमा वरिष्ठतालाई प्राथमिकता दिने परम्परा क्रम भंग भएपछि प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीशहरू बीच दूरी बढ़ेको हो। आफूभन्दा वरिष्ठतम न्यायाधीशलाई पाखा लगाउँदै डाक्टर शर्मा प्रधान न्यायाधीश नियुक्त भएपछि संवैधानिक इजलास गठनमा क्रमभंगता हुँदै आएको छ। पछिल्लो 5 महिना यता डाक्टर शर्माले वरिष्ठतामा क्रमभंग गरी इजलास गठन गर्दै आउनु भएको छ। वरिष्ठतामा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल वरिष्ठ हुनुहुन्छ, तर इजलासमा अन्य न्यायाधीश डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगानालाई सम्मिलित गराइएपछि वरिष्ठ न्यायाधीशहरू असन्तुष्ट देखिन्छन्। स्रोतका अनुसार प्रधान न्यायाधीश डाक्टर शर्माले आफ्नो हिसाबले इजलास गठन गर्ने अडान राखेपछि हिजो संवैधानिक इजलास बस्न सकेन। आजको अन्नपूर्ण दैनिकमा खबर छ,
5: काया कैरनमा खाद्य वस्तुको मूल्य वृद्धि र यसको असरबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
10: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465010950।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
14: न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
15: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
16: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
15: विशेषताहरू:
16: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
15: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
16: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
15: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
16: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
17: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव सभापतिमा गगन र श्यामकृष्ण बीच प्रतिस्पर्धा, विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश, पूर्व प्रधान न्यायाधीश चोलेन्द्रका भाइ र निकटस्थका घरमा छापा, प्रधान न्यायाधीशले स्वेच्छाचारिता गरेको भन्दै सर्वोच्चमा विद्रोह लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, दशैं तिहार लगायतका चाडपर्व नजिकैसँगै बजारमा खाद्यान्न, लत्ता कपड़ा, घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तुको माग बढ़ने गर्छ। माग बढ़ेसँगै व्यापारिक गतिविधि पनि चलायमान हुने अपेक्षा गरिन्छ। तर यसपटक चाडपर्वको समयमा बजारमा अपेक्षित व्यापारिक उत्साह देखिन नसकेको व्यवसायीहरू बताउँछन्। उपभोक्ताहरूको क्रय शक्ति कमजोर हुनु, महँगी बढ़दै जानु तथा आमदानीको तुलनामा दैनिक खर्च बढ़नुले खुद्रा व्यापारमा अपेक्षित सुधार आउन नसकेको देखिन्छ। थप जानकारी सहित साथी हृदय रिमाल।
18: चामलको मूल्य वृद्धि भयो, तेलको मूल्य वृद्धि भयो, चिनीकै मूल्य वृद्धि भयो, होइन, दालहरूको केडागुडीहरूको पनि मूल्य वृद्धि भएको छ। तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौं ती सबै सबैमा पनि मूल्य वृद्धि भएको छ। तर त्यता त्यति चासो दिएको छैन, दैनिक उपभोग गर्नुपर्ने भएर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ तत्काल थाहा पाइहाल्ने कुरा भयो। यसपालि पनि विगतमा जस्तै केही मूल्य वृद्धि चाहिँ भएकै छ।
6: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य: चाडपर्वका बेला बजारमा माग बढे पनि यसको अनुपातमा व्यापार बढ्न नसक्नुले खुद्रा व्यवसायीलाई थप दबावमा पारेको छ। त्यसमाथि ठूला व्यापारिक संस्था, सुपर मार्केट र अनलाइन बजारले विभिन्न छूट तथा अफर ल्याउँदा साना तथा खुद्रा व्यवसायीलाई प्रतिस्पर्धा गर्न थप कठिन भइरहेको व्यवसायीहरूको भनाइ छ।
18: जो बलिया छन्, बलियाको लागि त जस्तो सुकै सरकार आए पनि, जस्तो सुकै वातावरणमा पनि उनीहरू त मजाले अगाडि बढ़िहाल्छ, होइन, उनीहरू सक्षम छन्, सबै गर्छन्। ठूला ठूला भाटबटिनी जस्तो, बिग मार्टहरू जस्तो, होइन, धेरै अरू पनि मार्टहरू ठूल्ठूलो खोलिया छन्, होइन, जसको धेरै धेरैवटा आउटलेट छन्। ती ठूला ठूला रिटेलरहरूसँग एउटा सानो एउटा रोलिङ सटरमा पसल राख्ने पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो। एकदम पलमानसँग एकजना बच्चा फाइट गर्ने जस्तो, अब त्यो कतिको व्यवहारिक हुन्छ, होइन? त्यस्तो परिस्थिति चाहिँ मार्केटमा छ। सरकार भनेको त कमजोरको लागि हो नि त, बलियाको लागि त उनीहरू त जहिले पनि बलियै छन्, होइन? सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ।
6: दशैं तिहार जस्ता ठूला चाडपर्वमा व्यवसायीले पनि उचित नाफा राखेर वस्तु बिक्री गर्ने, उपभोक्तालाई ठगी हुन नदिने व्यावसायिक आचरण कायम गर्न आवश्यक देखिन्छ। फेरि एकपटक नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य:
18: यो दशैं तिहारमा खाद्यान्नको चाहिँ आपूर्ति गर्ने काममा भूमिका खेल्दिन म आग्रह गर्न चाहन्छु, ताकि कुनै पनि उपभोक्ताले ल फना रिटेलरले त मन परि गर्यो, नाफा बढी खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्न नपरोस्।
5: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बद्राज सारगे संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। नजिकै नै गरेको दशैं तिहारलाई लक्षित गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने अस्वाभाविक मूल्य वृद्धि, कालो बजारी, गुणस्तरहीन सामानको बिक्री र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन लाई विभागले तीव्रता बना दिएको हो। विभागका महानिर्देशक रितेश साक्यका अनुसार नियमित अनुगमन टोलीका अतिरिक्त मन्त्रालय तथा मातहतका अरू निकायहरूबाट थप 32 जना कर्मचारी माग गरी बजारमा अनुगमनमा खटाइएको छ। खुला बजार अर्थतन्त्रको मर्मलाई कायम राख्दै कृत्रिम मूल्य वृद्धि, कालो बजारी र गुणस्तरहीन वस्तुको बिक्री वितरण विरूद्ध शून्य सहनशीलताको नीति लिएर काम गर्ने उहाँले बताउनु भएको छ। महानिर्देशक साक्यका अनुसार खुला बजार अर्थतन्त्रको भावनालाई नमर्ने गरी उपभोक्तालाई कृत्रिम मूल्य वृद्धि र ठगीबाट जोगाउन विभागले दोहोरो रणनीति लिएको छ। आजको कारोबार दैनिकमा खबर छ।
6: गण्डकी प्रदेश सरकारले वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरूद्ध उत्प्रेषणको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा हिजो सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार हिजो अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनी विपक्षको नाममा आदेश जारी गरेको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक महिनासम्म पनि प्रदेशसभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हालेको थियो। संविधानको धारा 188 को उपधारा 2 भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले गत मंगलबार 3 विपक्षी बनाउँदै उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। न्यायालय र नेपाल बार एसोसिएशन बीच फेरि पनि दूरी बढ़ेको छ। बार एसोसिएशनले न्यायालयको पछिल्ला काम कार्यवाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
20: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
21: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: खुशी को कनेक्शन।
2: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
5: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। गाउँको परम्परागत जीवनशैलीसँग जोड़िएका भैंसी आहाल बस्ने पोखरी पछिल्लो समय हराउँदै जान थालेका छन्। पशुपालनमा कमी आउनु, विकास निर्माणका क्रममा पोखरी पूरिनु, अतिक्रमण र संरक्षण अभावका कारण यस्ता पोखरीको संख्या घट्दै गएको जनप्रतिनिधि तथा जानकारले बताउने गरेका छन्। पहिले गाउँघरमा भैंसी पाल्ने परिवार धेरै हुने भएकाले चरणबाट फर्किएपछि भैंसीलाई पोखरीमा आहाल बनाउने चलन थियो। भैंसी आहाल बस्ने पोखरी किसानको दैनिक जीवनसँग समेत जोड़िएको हुन्थ्यो। प्युठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राणा पोखरी आसपासका चौतारीमा किसानहरू बसेर कुराकानी गर्ने र गाउँका गतिविधिबारे छलफल गर्ने गरेको सम्झिनुहुन्छ। उहाँले भन्नुभयो, पहिले भैंसी चराएर पोखरीमा ल्याउने र आहाल बसाल्ने चलन थियो। किसानहरू पनि त्यही बसेर कुराकानी गर्थे। अहिले पशुपालन घटेसँगै पोखरी पनि हराउँदै गएका छन्। पोखरी हराउँदै जानुमा पशुपालनको स्वरूपमा आएको परिवर्तन पनि प्रमुख कारणका रूपमा देखिएको छ। गाउँका धेरै परिवार रोजगारी तथा अध्ययनका लागि बाहिर जान थालेपछि परम्परागत रूपमा गरिँदै आएको भैंसी पालन घटेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। भैंसी पाल्ने परिवारको संख्या घटेपछि आहालका लागि प्रयोग हुने पोखरीको उपयोगमा पनि कमी हुन थाल्यो। नेपालगंज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद रिजालले सार्वजनिक जग्गा रहेका पुराना ताल तलैया तथा पोखरी संरक्षणको प्रयास भइरहेको बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
6: अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 10 वर्षभन्दा कम उमेरका बढ़ी तौल भएका बाल बालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ। निर्देशिका सार्वजनिक गर्दै डब्ल्यूएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिश गरेको हो। 10 देखि 19 वर्ष उमेर समूहका किशोर किशोरीमा भने चिकित्सकीय निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्रै स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिने डब्ल्यूएचओको भनाई छ। विशेष गरी टाइप 2 मधुमेह वा उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएको अवस्थामा यस्तो विकल्प विचार गर्न सकिने डब्ल्यूएचओले जनाएको छ।
7: अब खेल खबर। आईसीसी विश्वकप लीग 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। आसिफ शेखले 37, देव खनालले 37, गुलशन कुमार झाले 30 तथा दिपेन्द्र सिंह ऐरीले 19 रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। ओमान एका कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाए। जिक्रिया इस्लामले 35 तथा सन्जु सजीवले 34 रन जोड़े। नेपालका लागि बलिङतर्फ नन्दन यादवले 3 विकेट लिए। करण खेसी र सन्दीप लामिछाने 2-2 तथा गुलशन कुमार झा, ललित नारायण राजवंशी र साहब आलमले 1-1 विकेट लिए। नेपाल, ओमान र क्यानाडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय श्रृंखला खेल्दैछ। यस्तै फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समितिको बैठक बोलाउन 11 जना सदस्यले लिखित माग गरेका छन्। एन्फाको वर्तमान अवस्था, निकासका लागि सरकारले निकायसँग समन्वय तथा आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाउन माग गरिएको हो। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित 11 जना सदस्यले एन्फा विधानको धारा 31 को उपधारा 2 बमोजिम बैठक बोलाउन माग गरेका हुन्। बैठकका प्रस्तावित एजेण्डामा एन्फाको वर्तमान अवस्थाबारे छलफल, समस्या समाधानका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग आवश्यक पहल तथा समन्वय गर्ने विषय छन्। यस्तै एन्फाको निर्वाचन, एन्फाका सदस्य स्वर्गीय दिपेन हिमालको निधनप्रति शोक प्रस्ताव तथा विविध विषय पनि बैठकको एजेण्डामा राखिएको छ। एन्फाको कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डे केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका क्रममा पक्राउ परेपछि संस्थाको पछिल्लो अवस्थाबारे थप प्रश्न उठिरहेका बेला 11 सदस्यले बैठकको माग गरेका हुन्। बैठकमा एन्फाको वर्तमान अवस्था, निर्वाचन प्रक्रिया र संस्थालाई अघि बढ़ाउने आगामी कार्य दिशाबारे छलफल गर्नुपर्ने सदस्यहरूको माग छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि पहाड र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
7: भारतले करियर कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलाको नाम प्रस्ताव गरेको हो।
6: विश्वव्यापी आर्थिक स्वतन्त्रताको वरियतामा नेपाल एक स्थान तल झरेको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले हिजो सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 सम्बन्धी प्रतिवेदन अनुसार 6.59 अंक प्राप्त गर्दै नेपाल 165 देशमध्ये 90 स्थानमा रहेको छ।
7: आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा व्हाइट बडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ।
6: सरकारले निजी तथा सार्वजनिक प्रतिष्ठानले ऊर्जा खपतको पनि लेखाजोखा तथा परीक्षण गराउनुपर्ने व्यवस्था गर्न लागेको छ। औद्योगिक आवासीय तथा व्यावसायिक प्रतिष्ठानमा भइरहेको ऊर्जा खपतलाई थप उत्पादनमूलक बनाउने तथा खेर जाने गरी भइरहेको ऊर्जा प्रयोग रोक्न यस्तो व्यवस्था गर्न लागि हो।
7: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न उत्पादन याममा कृषिजन्य वस्तुको आयात नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ।
6: काया कैरनमा अब पालो उखानको। घुम्नु राम्रो तर गुम्नु नराम्रो। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव। सभापतिमा गगन र श्यामकृष्ण बीच प्रतिस्पर्धा। खुल्ला प्रतिस्पर्धामा महिला कम।
6: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश। कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने।
7: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो। ठूला व्यवसायसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा।
6: 10 वर्षभन्दा कम उमेरकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव। स्वस्थ खानपान, शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने।
7: र विश्वकप लीग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एयरलाई 2 विकेटले हरायो। एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले अविनले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। तरकारीको भाउ अचाकली महँगो भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ तरकारी बजारभित्र किनबेच गर्नेको घुइँचो छ। एकजना मान्छे रित्तो झोला बोकेर हाँस्दै हाँस्दै बजारभित्र पस्दैछन् अनि अर्का चाहिँ लगाएको लुगा र जुत्ता समेत भित्रै छोडेर अर्ध नग्न भएर झोलामा तरकारी बोकेर बाहिर निस्कँदैछन्। तरकारी बोकेर निस्केका ती अर्धनग्न मान्छे रित्तो झोला बोकेर हाँस्दै तरकारी बजारभित्र पस्न लागेका मान्छेसँग भन्दैछन्, त्यस्तरी हाँस्नु पर्दैन, मनि छिर्दा तपाईँ जस्तै थिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसेसरी सामानहरू उपलब्ध छन्।
3: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
5: मोबाइल 98065-78634 र 97081-10790।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460-78528 र 98028-16142।
9: सूचना। श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
10: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यो छ त, बन्केवा चोक पारिपट्टि छ नि।
5: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
10: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
5: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
11: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
11: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बान। बानिया संगम बानिया फोन 0 65 4 14 142 98 5 60 23 128 98 4 62 14 726
12: हाम्रो प्रतिबद्धता धातु का भाड़ा बर्तन को उपलब्धता
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: पर बच्चा बच्चीले ढाड दुख्यो भनेर कहिले पनि झुटो बोल्दैन। उसलाई थाहै छ नि ढाड दुख्यो भने के हो भनेर। उसलाई पेट दुखा चाहिँ उसको अनुभव छ कि त्यो उसलाई तपाईँको कुरो चित्त बुझेन, उसलाई आज केही गर्न मन छैन अथवा केही चित्त बुझेन भने उसले पेट दुखे चाहिँ भन्न सक्छ होइन। त्यो भनेर बच्चाको कम्प्लेनलाई नसुन्नुहोस् भनेर चाहिँ होइन। र कहिले काहीँ हामी कहाँ आउनु भयो, हामीले हेर्यौँ सबै चिज ठिक छ थाहा भएपछि मैले भन्छु पेट दुख्यो भन्छ, फोन दिनु भन्छ, हेर्न थाल्छ, बाहिर खेल्न जाऊ भन्छ, दौडिन्छ भन्छ, तपाईँ त्यसमा वास्ता नगर्नु भन्छौँ क्या हामी त्यो त्यो खालको दुखाइलाई चाहिँ। तर पेट दुख्यो भन्छ राति पेट दुख्यो सुतेको बेलामा र बच्चा उठ्छ, पेट दुख्यो भन्छ बेडमा गएर बच्चा सुत्यो भन्छ, यो दुखाइ चाहिँ सिरियस दुखाइ हो, यसको लागि चाहिँ तपाईँले लिएर जानुपर्छ। पेट दुख्ने चाहिँ सबैभन्दा कमन सबैभन्दा धेरै सुनिने समस्या हो केटाकेटीमा होइन। यसमा हुन सक्ने सम्भाव्य चिजहरू भनेको चाहिँ एउटा हामी जुकाहरू पर्यो भन्छौँ नि यो यसलाई चाहिँ हामी प्यारासाइटिक इन्फेस्टेसन भन्छ नि परजीवी भयो। अर्को भनेको चाहिँ पेट दुख्ने समस्या भनेर एकदम कमनली देख्ने भनेको झाडा पखाला लाग्ने अथवा आउँ पर्यो पेट दुख्यो, यो दोस्रो एकदमै देखिने चिजमा पर्छ। तेस्रो भनेको चाहिँ अहिले आएर चाहिँ यो ग्यास्ट्राइटिस भन्छ त्यसको समस्या पनि केही हदसम्म बढेर गयो। पहिला मैले पढ्दा खासै थिएन, जब म पढिराखेको थिएँ त्यो बेलामा एकदमै कम थियो, अहिले चाहिँ अलिक बढेर आएको छ। तेस्रो यो भयो। चौथो चाहिँ यो कब्जियतको समस्या बढेको कारणले पनि पेट दुख्यो भनेर धेरै नानीहरू आउँछन्। यिनीहरू चाहिँ साधारण कारण हुन् पेट दुख्नको, एकदम जटिल कारण होइनन्। फेरि जटिल कारणहरू पनि हुन्छन् जसले पेट दुख्छ, जसलाई चाहिँ हामी सर्जिकल कारणहरू भन्छौँ होइन। एपेन्डिसाइटिस भयो, इन्टरससेप्सन भन्छ एउटा आन्द्राभित्र अर्को आन्द्रा छिर्यो, प्यानक्रियाटाइटिस भन्छ यो पत्रेमा सुजन भयो, अथवा यो हेपाटाइटिस भन्छ होइन यो कलेजोमा सुजन भयो, अथवा टाइफोइडको ज्वरो भयो, टाइफोइडको ज्वरोमा पनि पेट दुखेरै आउने हो। भन्छ पेट दुख्ने भनेको चाहिँ एउटा छुट्टाएँ मैले एकदम इम्पोर्टेन्ट, पिसाबको इन्फेक्सन भयो यसमा पनि पेट दुखेरै आउँछन्। भन्छ पेट दुख्ने भनेको चाहिँ केटाकेटीको धेरै हामीले देखिने समस्याको एउटा स्वरूप हो पेट दुखाइ चाहिँ, यो एउटा पाटो भयो। अर्को चाहिँ के पनि छ केटाकेटीको भने चाहिँ यो छोइहाल्न चाहे, धेरै नानीहरू चाहिँ पेट दुख्यो भन्छन् तर फेरि खेल्न जान्छन् एकछिन पछि, यो लिएर नि धेरैजना आउनुहुन्छ के छ टाचा चाहिँ भिडियो एकछिन गरेर हेर्नु पर्यो क्यारे भन्नुहुन्छ, हामीले छान्दा केही हुँदैन, केही पाइँदा पनि पाइँदैन होइन। यो पनि एउटा ठुलै समस्या हो। बच्चा बच्चीलाई चाहिँ पेट दुख्या चाहिँ सबैलाई, बच्चा बच्चीले ढाड दुख्यो भनेर कहिले पनि झुटो बोल्दैन, उसलाई थाहै छ नि ढाड दुख्यो भने के हो भनेर। उसलाई पेट दुख्या चाहिँ उसको अनुभव छ कि त्यो उसलाई तपाईँको कुरो चित्त बुझेन, उसलाई आज केही गर्न मन छैन अथवा केही चित्त बुझेन भने उसले पेट दुखे चाहिँ भन्न सक्छ होइन। त्यो भनेर बच्चाको कम्प्लेनलाई नसुन्नुहोस् भनेर चाहिँ होइन। र कहिले काहीँ हामी कहाँ आउनु भयो, हामीले हेर्यौँ सबै चिज ठिक छ थाहा भएपछि मैले भन्छु पेट दुख्यो भन्छ, फोन दिनु भने हेर्न थाल्छ, बाहिर खेल्न जाऊ भन्छ, दौडिन्छ भन्छ, तपाईँ त्यसमा वास्ता नगर्नु भन्छौँ क्या हामी त्यो त्यो खालको दुखाइलाई चाहिँ। तर पेट दुख्यो भन्छ राति पेट दुख्यो सुतेको बेलामा र बच्चा उठ्छ, पेट दुख्यो भन्छ बेडमा गएर बच्चा सुत्यो भन्छ, यो दुखाइ चाहिँ सिरियस दुखाइ हो, यसको लागि चाहिँ तपाईँले लिएर जानुपर्छ। एकदम पाँच सात दिनै गरेको छैन र दिशा एकदम जमेर बसेको छ भनेदेखि त छटपटै गरेर नै आइपुग्छन् बच्चा बच्ची, नआउने होइन। कसैको चाहिँ चार पाँच दिन चार पाँच दिनमा पास भएको छ, एकदम कडा दिशा छ भने चाहिँ पेट दुख्यो भन्छन्, दिशा गरिसकेपछि अलिकति आनन्द भएको जस्तो हुने त्यस्तो खालको समस्या हुन्छ। कब्जियतको पनि दुख्यो भनेर त्यो पिसाब फेरेको छ, दुखेर छटपट हुने, ज्वरो आउने के पनि भएन नि त, त्यसमा त ज्वरो नै आउँदैन, के पनि हुँदैन, पेट दुख्यो भन्छ, अटस मटस गर्छ है, अनि केही समयपछि चाहिँ फेरि नर्मल भएर गएको जस्तो देखिन्छ होइन। त्यो चाहिँ कब्जियतमा पनि देखिने चिज हो। कब्जियतको पाटो छ, सबै चिजको ग्रेड हुन्छ हेर्नुहोस्। कब्जियत चाहिँ साधारण छ, तीन चार दिनमा एकचोटि बच्चाले गइरहेछ, तल दिशा बस्ने ठाउँमा घाउछौ केही भइसकेको छैन भनेदेखि हजुरले फाइबरको मात्रा बढाउनु, बोडी दिनुहोस्, सागको एक कचौरै खुवाउनुहोस् बच्चालाई होइन, त्यो फलफुलको मात्रा एकदम बढाइदिनुहोस् न। जति मैले चाहिँ सजिलोको लागि के भन्ने गएको छ, जति खाइरहनु भएको छ त्यसमा ठ्याक्कै डबल गर्नुहोस् भन्छ कि, तपाईँले एक कचौरा खुवाउनु भएको छ नि दुई कचौरा गरिदिनुहोस्, दुई खाइ नै रहेछ भने त्यसलाई चार गरिदिनु पऱ्यो, डबल गरिदिनुहोस्। यो चाहिँ हजुरले घरमा गर्ने उपाय भयो। अब तपाईँको कब्जियत भएर बच्चाले दिसै पास गरेको छ नि, एकदम धेरै दिन भयो छटपट भयो, र पेरेन्ट दुख्यो भनेर बच्चा मैले भने नि हातमा रुन थाल्यो र दुख्यो भनेर बस्यो कामै छोड्यो भने तपाईँले लिएर आउनु पर्यो। त्यसपछि हामीले गर्ने भनेको पहिलो चिज दिशा निकाल्नु पर्यो, त्यो दिशा क्लियर गराउनु पर्यो। दिशा क्लियर गराइसकेपछि चाहिँ तपाईँले कब्जियत हुन दिन भएन फेरि, किन त्यो त दोहोरिन्छ, किन तपाईँको खानकीसँग खानकीसँगै सम्बन्धित भयो। त्यो कारणले गर्दा तपाईँको खानकी परिवर्तन गर्न परि त तपाईँलाई खानकी परिवर्तन गर्न जति दिन लाग्छ नि त्यो दिन त्यो समयको लागि चाहिँ हामीले औषधि दिइदिन्छौँ ताकि कब्जियत नहोस् र बच्चा चाहिँ नर्मल हिसाबले पास गर्न सकोस्। त्यसलाई ग्यास्ट्राइटिसको चाहिँ कस्तो छ भनेदेखि यसमा पनि उस्तै हो, पेट दुख्यो भन्छ बच्चाले, मुख्यतया खाना खानुभन्दा अगाडि भन्छन् कसैले, कसैले खाना खाने बित्तिकै भन्छन्। यो चाहिँ कहाँनिर मुख्य समस्या छ त्यसमा भर पर्छ होइन, र वाक वाक गर्ने, मुखमा सरल र अमिलो पानी जस्तो त पानी जस्तो आउने, ढ्याउ ढ्याउ गर्ने होइन, खाइसकेपछि रिगर्जिटेसन चाहिँ उलुक्क उलुक्क निकाल्ने, वाल्लै बान्ता गर्ने होइन, उलुक्क उलुक्क निकाल्ने गर्छन्। यस्तो यावत चिज चाहिँ ग्यास्ट्रिकका लक्षणहरू हुन् र ठुलो मान्छेमा जस्तो चाहिँ एकदम ग्यास्ट्राइटिस भयो भनेर ड्याङडोङ यो औषधि खुवाइ चाहिँ हालिँदैन बच्चा बच्चीलाई, किनभने त्यति साह्रो कमन चाहिँ छैन फेरि। त्यस कारणले गर्दा हामीलाई शंका लाग्यो भनेदेखि हामीले जाँच गराउँछौँ, एकदम सिम्पल जाँचहरू गराइन्छ, यो फुकेर गर्ने जाँचहरू हुन्छ होइन, लक्षण छ त्यो जाँच पोजिटिभ आयो भने हामी त्यो अनुसार उपचार सुरु गर्छौँ। हामीले यो एन्टासिडहरू भनिन्छ जुन बजारमा अभाइलेबल पनि हुन्छ, यिनीहरू चाहिँ साधारण ग्यास्ट्राइटिसको दवाईको रूपमा दिइन्छ, तर त्यो खुवाउनुभन्दा अगाडि पनि केटाकेटीको हकमा चाहिँ हामीले देखाउनु नै भन्छौँ। अरू अरू चिज जुन अघि मैले सीतामोजाहरूले डोज थाहा पाउनु पर्यो किनेर खुवाउनुहोस् भने नि त्यस्तो चाहिँ होइन फेरि, किन त्यति कमन छैन, त्यति कमन नभएको कारणले तपाईँलाई थाहा हुने सम्भावना अलिक कम हुन्छ कि ग्यास्ट्राइटिसै भयो भनेर, उहाँ चाहिँ देखाउनै पर्यो। त्यसको लागि चाहिँ ग्यास्ट्राइटिस नहोस् भन्न त एकदम सजिलो छ मेरो विचारमा, एउटा समय त खुवाउने र अघिको भनेको जस्तै सन्तुलित जुन खाना हामीले अघि कुरा गऱ्यौँ धेरै बेरसम्म त्यस्तै खाना खुवाउनु पर्यो। तेस्रो जङ्क फुड बन्द गराइदिनु पर्यो। जङ्क फुड भनेकोमा चाहिँ धेरै जसो बजारको खानाहरू पर्छन्, यो स्प्राइट कोक यिनीहरू सोडायुक्त खाना हुन्छ नि, कार्बोनेटेड ड्रिङ्क्स बन्द, फिज आउने फिज आउने फिजी ड्रिङ्क्सहरू चाहिँ बन्दै गर्नु पर्यो। त्यो सँगसँगै यो जुन केटाकेटीमा एकदम फेमस चाउ चाउ कुरकुरी चिप्स यिनीहरू बन्दै गर्नु पर्यो। मैले चाहिँ बच्चा बच्चीलाई भेटेको बेला उनीहरूसँगै कुरा गर्छु, 3 महिना चाहिँ तपाईँले बन्द गर्नुपर्छ, त्यसपछि हामी भेटौँ, त्यसपछि तपाईँलाई कम भएन भनेदेखि अनि हामी कुरा गरौँ भन्छ। बच्चा बच्चीको हकमा चाहिँ हजुरले जङ्क कन्ट्रोल गर्दैन, किन खानामा त्यति धेरै समस्या हुँदैन कि, बुवा आमाले हेरेको कारणले गर्दा उनीहरूले 3 खाना चाहिँ राम्रै खुवाएको हुन्छ केटाकेटीलाई, त्यस कारणले ठुलो मान्छेको जस्तो खानै स्किप हुने त्योवाला समस्या बच्चामा हुँदैन। जङ्क तपाईँले हटाउने बित्तिकै चाहिँ तपाईँको ग्यास्ट्राइटिसको प्रब्लम त 90% जान्छ।
1: सामान्यतया यदि बच्चाको तौल र उचाइ उसको उमेर अनुसार छ भने बच्चा स्वस्थ छ भन्ने बुझिन्छ। हामी सबैलाई अवगत नै छ, बच्चा बढ्दै जाँदा बच्चाको उमेर र तौल पनि बढ्दै जान्छ र यो सामान्य प्रक्रिया हो, तर उमेर अनुसार बच्चाको उचाइ र तौलको विकास राम्रोसँग भएको छैन भने चिकित्सकको सल्लाह लिनु पर्दछ। के हजुरहरूलाई थाहा छ, बाल बालिकाको उचाइ र तौल उनीहरूले खाने नियमित खानामा पनि भर पर्छ नि। बाल बालिकाहरूमा पौष्टिक आहारको कमी हुँदा उनीहरूको शरीरको वृद्धि र विकास अनुरूपको लागि आवश्यक पर्ने क्यालोरीहरू नपुग्दा अनि संक्रमण भएको कारण पाचन प्रणालीमा समस्या भएको कारण पनि उनीहरूको उमेर अनुसार उचाइ र तौल असन्तुलन हुन सक्छ। स्वस्थ बच्चा हुन र बच्चाको उमेर अनुसारको तौल र उचाइ कायम राख्न गर्भावस्थादेखि नै ध्यान पुर्याउनु पर्ने हुन्छ। गर्भवती हुँदा विशेष ध्यान दिनुपर्दछ। गर्भावस्थामा उचित खानपान र नियमित स्वास्थ्य जाँच गराउँदा स्वस्थ शिशुको जन्म हुन्छ। विभिन्न अध्ययनहरूका अनुसार बच्चा होचो, दुब्लो, अग्लो, मोटो हुनु वंशानुगत कारणले पनि हुन सक्छ। विश्व स्वास्थ्य संगठन अनुसार शिशु जन्मिदा उचाई कम्तीमा 45 देखि 50 सेन्टिमिटर र तौल 2.5 देखि 3.4 केजीको हुनुपर्दछ। बच्चा 1 वर्षको उमेर पुग्दा केटा बच्चाको तौल 9.4 किलोग्राम र केटी बच्चाको 9 केजी हुन्छ। त्यस्तै गरी उचाई 29.2 इन्चको सेरोफेरोमा हुन सक्छ। 2 वर्षमा यदि केटा बच्चा हो भने तौल 12.1 किलोग्राम र केटी बच्चा छ भने 11.5 केजी हुन सक्छ र उचाई लगभग 33.5 इन्च हुन सक्छ। त्यस्तै गरी 3 वर्षको बच्चाको तौल केटा बच्चा हो भने 14 केजी र केटी हो भने 13.3 किलोग्राम हुन सक्छ। त्यस्तै गरी 3 वर्षको बच्चाको उचाई 37 इन्च हुन सक्छ। 4 वर्षको केटा बच्चा छ भने तौल 16 केजी र केटी बच्चा छ भने 15.2 केजी हुन सक्छ। यो उमेरका बच्चाहरूको उचाई लगभग 39.5 इन्च हुन सक्छ। बच्चा 5 वर्षको हुँदा केटा बच्चाको तौल 18.2 र केटीको 17.6 किलोग्राम हुन सक्छ। त्यस्तै गरी उचाई औसत 42.5 इन्च हुन सक्छ।
2: मेरो बच्चाको सबै ठिक छ तर वेट गेन भएन, वजन बढेन भनेर धेरैजना आमाहरूले कमेन्ट्स गर्नुभएको रहेछ। हो, अझ नर्मल बच्चा भन्दा जन्मिँदै तौल कम भएका बच्चाहरूको वजन बढाउन अलि गाह्रो हुन्छ। बच्चाको वजन कसरी बढाउने भनेर हामी बुदागत रूपमा 10 वटा कुरामा छलफल गर्छौ। है त, नम्बर 1, एकैचोटि धेरै खुवाउनु भन्दा चाहिँ थोरै थोरै धेरै पटक खुवाउँदाखेरि चाहिँ बच्चाको वजन बढ्छ। नम्बर 2, पानी नमिसाएको भैँसीको दुध र दही चाहिँ बच्चालाई नियमित रूपमा खुवाउनु पर्छ। गाईको दुध भन्दा भैँसीको दुधमा चाहिँ फ्याट्स र क्यालोरिज धेरै हुन्छ। नम्बर 3, उच्च क्यालोरिज भएका खानाहरू जस्तै अण्डाको भित्री भाग, मासु, आलु, ड्राई फ्रुट्सहरू जस्तै काजु, बदाम, किसमिस, ओखर, त्यसपछि एभोकाडो र अन्न चाहिँ प्रशस्त मात्रामा खुवाउनु पर्छ। नम्बर 4, नियमित रूपमा बच्चाको डाइट चाहिँ ख्याल गरिरहनु भएको छ तैपनि वजन बढेको छैन भने चाहिँ एकचोटि गएर थाइरोइड र हेमोग्लोबिनको मात्रा चाहिँ चेक गराउनुहोस्। कहिलेकाहीँ बच्चाको थाइरोइडमा समस्या अथवा हेमोग्लोबिनको मात्रा कम छ भने पनि वजन चाहिँ नबढेको हुन सक्छ। नम्बर 5, जुगाको औषधि चाहिँ 6-6 महिनामा नटुटाइकन खुवाउनु होला। नम्बर 6, यदि बच्चा 6 महिना भन्दा कम छ र वजन बढिरहेको छैन भने बजारमा यो सिमाइल एमसिटी ऑयल भन्ने पाउँछ। यो चाहिँ 1-2 ml चाहिँ आमाको दुधमा मिसाएर 5-6 पटकसम्म खुवाउनुहोस्। नम्बर 7, ठोस खाने बच्चाहरूलाई घिउ, बटर, पिनट बटर सबै जसो खानेकुराहरू चाहिँ मिसाएर खुवाउनुहोस्। भन्नाले रोटी, टोस्ट, बिस्कुट, जाउली, भात, लिटो आदि जस्तो खानेकुरामा चाहिँ यी कुराहरू मिसाएर खुवाउनुहोस्। सब्जी, मासु, अण्डामा थोरै चिज मिसाएर पनि खुवाउन मिल्छ। बच्चाहरूले यसै त कम खान्छन्, त्यसमा थोरै चिज मिसाएर खुवाइदिँदाखेरि चाहिँ क्यालोरिज मजाले पुग्छ। नम्बर 8, तौल बढ्नको लागि चाहिँ फिजिकल एक्टिभिटी र निन्द्र उत्तिकै महत्वपूर्ण हुन्छ। बच्चालाई खेल्न दिनुहोस्, बाहिर गएर रमाउन दिनुहोस्, घरमा आएपछि चाहिँ उसले चाहेको जति उसलाई सुत्न दिनुहोस्। निन्द्र र फिजिकल एक्टिभिटी पुग्यो भने बच्चालाई वजन बढ्न चाहिँ मद्दत गर्छ। नम्बर 9, पानी खानासँग होइन 2 खानाको बीचमा चाहिँ बच्चालाई पानी पिउनु पर्छ। खाना खानुभन्दा अगाडि अथवा 2 खानाको बीचमा पानी दियो भने शरीरमा भएका टक्सिन्सहरू सफा भएर जान्छ र शरीरले चाहिँ भएका भाइटामिन्स र मिनरल्सहरूलाई उपयोग गरेर वजन बढाउन सक्छ। र यदि सबै गर्दाखेरि पनि बच्चाको वजन बढिरहेको छैन भने नजिकैको डाक्टरसँग गएर सल्लाह लिनुहोस्। जिङ्क सहितको मल्टिभिटामिन सिरपहरू पाइन्छ। जिङ्क सहितको यो मल्टिभिटामिन सिरप बच्चालाई खुवाउँदाखेरि चाहिँ उसको वजन बढ्न मद्दत हुन्छ। सँगसँगै हामीले चाहिँ प्रोटिन सप्लिमेन्ट पाउडर पाउँछ, त्यो पनि बच्चालाई दिन्छौँ। त्यसको चाहिँ कति मात्रामा दिने, कति उमेरको बच्चालाई कति दिने भन्ने एउटा चाहिँ क्राइटेरिया हुन्छ, त्यो हामी हिसाब गरेर क्यालकुलेट गरेर दिन्छौँ। र यो प्रोटिन भएको पाउडर खाँदाखेरि चाहिँ बच्चाको तौल बढ्नलाई मद्दत गर्छ। हामीले बुदागत रूपमा 9 नम्बरसम्म भनेका यी कुराहरूलाई चाहिँ पालना गर्दा वजन बढेन भने मात्रै हामी यो सप्लिमेन्टमा जान्छौँ। है त, सुरुमै यी सप्लिमेन्टहरू बच्चालाई दिनु चाहिँ राम्रो उपाय होइन। हामी यसरी नै मातृ र शिशु स्वास्थ्यमा चाहिँ धेरै कुराहरू गर्दै आइरहेको छौँ। हरेक शनिबार हामी युट्युब मार्फत पनि जोडिनेछौँ। युट्युबमा रहेको नेप्लिज डक्टर च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला र घरमा आफ्नो बच्चालाई के समस्या छ भनेर पनि कमेन्ट्स गर्नुहोला। हामी त्यसको बारेमा पनि छलफल गर्नेछौँ है त। सबैजनालाई ह्याप्पी प्रेग्नेन्सी नेप्लिज डक्टर।
3: हाम्रो चाहिँ अहिले के चाहिँ खालको चाहिँ अलि हाबी छ भने बच्चा कम्पेयर गर्ने, एउटा एउटै टाइममा जन्मेको बच्चा अर्को चाहिँ आफ्नै रिलेटिभभित्र अथवा आफ्नै चाहिँ परिवारभित्र पनि हुनसक्छ, एउटै घरमा पनि हुनसक्छ कहिले होइन, नभए पनि एउटै टोलमा त थुप्रै बच्चाहरू त्यो समयमा जन्मेको बच्चाहरू हुन्छ। अनि एउटा बच्चा चाहिँ मानव तपाईँको 9 महिना 10 महिनामा उठेर हिँडिन्छ, अनि अर्को बच्चा चाहिँ 12-13 महिनासम्म हिँड्ने सुसार गर्दैन, अनि त्यो 12-13 महिनामा हिँडेन बच्चा भनेर चाहिँ उहाँहरूले एकदम कन्सर्न हुन्छ। यतिसम्म भेटाएको छ कि 6 महिनाको बच्चा लिएर त्यो बच्चा हिँडेन पनि भन्नुभएको छ हजुरआमाहरूले। अनि मैले हजुरआमा भने तपाईँहरूको पालामा यसरी हिँड्थ्यो आमा भन्नु, होइन हिँड्दैन थियो, अनि किन हात्तिनु भएको थियो भने अर्कोले टेक्छन् त भएको भन्नुहुन्छ क्या। अनि यो त भएन नि त, अब यो बल्ल यताउति फर्किने बेला भएको छ होइन, यो बस्ने बेला पनि भएको छैन राम्रोसँग, अनि यो कहाँ हिँड्छ पनि भन्यो, अर्को पनि समय नै हिँडेको होइन आमा थियो, त्यो हुनै सक्दैन त्यस्तो कुराहरू भनेर चाहिँ अब त्यो मतलब उहाँहरूलाई त्यो खालको के भयो भने अब यो खानपिनु पनि त्यस्तै छ, अनि तौल्नु पनि त्यस्तै छ। त्यही भएर त्यही अघि नै भने खोप कार्डको पछाडिपट्टि रोड टु हेल्थ चार्ट भनेर बनाएको छ, त्यो चाहिँ मैले 6 महिनाको बच्चा लिएर त्यो बच्चा हिँडेन पनि भन्नुभएको छ हजुरआमाहरूले। अनि मैले हजुरआमा भने तपाईँहरूको पालामा यसरी हिँड्थ्यो आमा भन्नु, होइन हिँड्दैन थियो, अनि किन हात्तिनु भएको थियो भने अर्कोले त टेक्छ नि त भएको भन्नुहुन्छ क्या।

0: भएको छ, धेरै नबढेको मान्छेहरू पनि बुझ्ने भएको छ त्यो पनि अहिले धेरै शिक्षाको समस्याहरू छैन। त्यसमा चाहिँ तपाईँको उमेरमा त्यो भित्रपट्टि पर्यो भने त्यो सामान्य हो। यदि उमेरको यति महिनाको बच्चा मानौँ तपाईँको छ महिनाको बच्चा छ किलो छ भन्ने भयो भने त्यसलाई त्यहाँ त्यो रोड त्यो भित्र पर्छ, त्यो भित्र परेपछि भयो। छ महिनाको बच्चा चार केजी छ भन्यो भने त्यो बाहिर पर्छ, त्यो बाहिर पर्ने बित्तिकै के ठान्नु पर्यो भने केही न केही समस्या छ, त्यो कारणले गर्दा म अब स्वास्थ्य जानु पर्यो भनिन्छ।
1: त्यो तालिकामा बढीमा यति हुन सक्छ, कममा यति हुन सक्छ भनेर तोकिदिएको
0: दुईटा रेखा छ। दुईटा रेखामा माथि परे पनि त्यो समस्या भयो किनभने धेरै मोटो बच्चा पनि जाँदा मान्दिनँ, अनि तल पऱ्यो भने चाहिँ अहिले भने चाहिँ कुपोषण हुनसक्छ। कुपोषण अब धेरै नै कम भएपछि मात्र त्यसमा कुपोषण देखिन्छ, त्यो चाहिँ अरू पनि कारणहरू हुनसक्छ। खानकी यदि चाहिँ के थाहा छ भने चाहिँ
1: खानकीको कुरा गर्दाखेरि चाहिँ अलिकति बताउनु न, शक्ति दिने, रक्षा गर्ने र वृद्धि गर्ने खाने कुराहरूको सन्तुलन कसरी मिलाउनु?
0: अब सामान्यत शक्ति दिने, रक्षा गर्ने, वृद्धि गर्ने खानपिनहरू एउटै खालको नै हुन्छन् यसमा, होइन त्यो फरक फरक किसिमको चाहिँ खानेकुराहरू हुँदैन, त्यो खालको कन्सेप्टहरू हामी यहाँ छ चाहिँ नभएन हजुर भने जस्तो। तर चाहिँ यिनीहरू चाहिँ जुन हामीले अब यो यसको चाहिँ कति खान्छौँ हामीले भन्ने कुरा सोच्ने बाहेक एकदम धेरै खाने बानी कसैको छ भने चाहिँ त्यसले असर गर्ने अथवा त्यसबाट चाहिने भन्दा बढी चाहिँ हुने कुरा एउटा होला। तर यो हाम्रो जुन नेपाली चाहिँ रहनसहनको खाना छ त्यो चाहिँ लगभग लगभग ब्यालेन्स खालकै छ। त्यसमा हामी सबै किसिमको कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, यस्तो खालको चिजहरू जुन जुन हामीलाई चाहिने हो, जिउलाई चाहिने हो, यिनीहरू सबै नै चाहिँ उपयुक्त मात्रामा हुने नै देख्छु। त्यो कारणले गर्दाखेरि अब अहिले चाहिँ भनौँ न यो तरकारीहरू उत्पादन गर्दाखेरि चाहिँ अलि इन्सेक्टिसाइड्सहरू यो चाहिँ औषधिहरू राख्ने चलन आयो, भिटामिनहरू भन्छन् यिनीहरू राख्ने चलन आयो, त्यसले गर्दाखेरि चाहिँ त्यसको चाहिँ जुन अहिले भने जस्तो शक्ति दिने अथवा चाहिँ तपाईँको अब इम्युनिटी पावर बढाउने अथवा त्यो रक्षा गर्ने खालको चाहिँ तत्त्व ऊ चाहिँ कम हुन्छ भने अब आफ्नै बारी छ थोरै अथवा आफैले अलिकति लगाउने चलन छ, सागसब्जी सामान्य खालको चाहिँ सिजन अनुसारको लगाउने छ भने त्यसबाट सबै चिज नै लगभग लगभग पुगिराखेकै हुन्छ। ठुलो मान्छे
1: खानेकुरामा चाहिँ नि भात जन्ने अनि सागसब्जी जन्ने, गेडागुडी जन्ने, ती कुराहरूको सन्तुलन त मिलाउनु पर्छ होला।
0: त्यसमा अब इनर्जीको लागि चाहिने भनेको कार्बोहाइड्रेट हो, कार्बोहाइड्रेट भनेको जुन हामी कहाँ एकदमै बढी चाहिँ हामीले सेवन गर्ने भनेको भातमै हुने गरेर खान्छ। अब अरू भनेको प्रोटिन, अब चाहिँ उसबाट माछा मासुबाट पनि आउँछ भने, अनि अरू चाहिँ यो गेडागुडीहरूबाट पनि आएकै हुन्छ। र अब फ्याटको कुरालाई चाहिँ हामीले अब आइदो तपाईँको चाहिँ भेजिटेरियन मान्छे, शाकाहारी मान्छे छ भने उसले चाहिँ दुधहरू अथवा चाहिँ पनिर चिज यस्तो खालको घिउहरू केही खानु पर्यो भने, अब अर्को चाहिँ तपाईँको मांसाहारी मान्छे हो भने उसले चाहिँ माछा मासु सेवन गर्न सक्छ। तर तिनीहरू चाहिँ धेरै कम मात्रामा चाहिन्छ, लगभग लगभग तपाईँको 50-60% जति चाहिँ हामीलाई यो कार्बोहाइड्रेट भन्ने चिज चाहिन्छ जुन भातबाट मिल्छ भने, अर्को चाहिँ तपाईँको भनौँ न 20-30% जतिको हाराहारीमा चाहिँ हामीलाई यो चाहिन्छ भने त्यो फ्याट चाहिँ 10-15% भयो हुन्छ। अब सानो बच्चालाई चाहिँ कार्बोहाइड्रेटभन्दा अलिकति प्रोटिन बढी भयो भने त्यो चाहिँ अलि राम्रो मान्छ हामीले, किन भन्दाखेरि प्रोटिन भनेको चाहिँ तपाईँको जुन हाम्रो चाहिँ कोशिकाहरू भन्ने हुन्छ त्यो सबै प्रोटिन नै हो। त्यही भएर प्रोटिनको रिक्वायरमेन्ट चाहिँ तपाईँ हामीलाई भन्दा यो एजको मान्छेलाई भन्दा बढ्दो उमेरको मान्छेहरूलाई बढी हुन्छ, गर्भवती महिलालाई बढी हुन्छ, अनि अब सुत्केरी महिलालाई बढी हुन्छ, कुनै मान्छे रोगी छ भने उसलाई बढी हुन्छ। अब प्रोटिनको समस्या के छ, पचाउन गाह्रो हुन्छ धेरै मात्रामा एकचोटि सेवन गरिदियौँ भने, तर एउटा हिसाबले चाहिँ त्यो उमेरको चाहिँ ख्याल गरिदिनु भने, त्यही भएर हामी भन्छौँ बच्चाहरूलाई सर्वोत्तम पिठो बनाउनु, केराउडी मिक्स गरेर बनाउनु, त्यो चाहिँ त्यसबाट प्रोटिनलाई अलिकति बढी सप्लिमेन्ट गर्न खोजेको चाहिँ हो।
2: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
3: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
4: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
4: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856956996 र 9701956996।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको

0: सबैभन्दा पुरानो होलसेल पसल,
1: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
0: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058008 र 98460970246।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065509065, मोबाइल 98166-34372।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइड अहिले बिहानको 7 बज्यो टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
2: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
3: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
5: नमस्कार बिहान 7 बजेको ढोरबराई हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ म इरफान दिनमिया अब सुन्नुहोस् आजका समाचारहरू नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुने भएको छ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम नामावली अनुसार सभापतिमा थापा खड्का बीच प्रतिस्पर्धा हुने भएको हो वरिष्ठ उपसभापतिमा नामावली अनुसार सभापतिमा थापा वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्प भूषाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ चार उपसमिति मध्ये दुई खुल्ला पदका लागि गोविन्द भट्टराई चन्द्रकान्त भण्डारी चन्द्रमोहन यादव दीपक गिरी धनराज गुरूङ र मधु आचार्य र सुरेन्द्र राज पाण्डे प्रतिस्पर्धामा छन् समावेशी तर्फको एक उपसभापति पदका लागि जीवन परियार फर्मुल्ला मनसुर विनोद चौधरी रंजित करण र सीता गुरूङ गरी पाँचजना प्रतिस्पर्धा छन् तीन महामन्त्री मध्ये दुई खुल्ला पदका लागि अमर सिंह पुन मगर उदय शमशेर राणा गुरू राज घिमिरे नैन सिंह महर प्रदीप पौडेल शंकर घिमिरे सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन् महिला महामन्त्रीको एक पदका लागि दिला सरगौला पन्त महालक्ष्मी उपाध्याय र रीता खनाल प्रतिस्पर्धा छन् महाधिवेशनमा सहभागी 7,250 प्रतिनिधिले कांग्रेसको लागि मतदान गर्ने भएका छन् 6 बजेसम्म हुनेछ मतदान स्थल प्रवेश अनुसार सभागृह र खुल्ला मञ्चमा सर्वोच्च अदालतले मध्य प्रदेश सरकारलाई दीर्घकालीन महत्वका लागि विषयमा कुनै निर्णय तथा काम कार्यवाही नगर्न अन्तिम आदेश दिएको छ सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले काम कार्यवाही नगर्न अन्तिम आदेश दिएको सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले इजलासले बुधबार यस्तो आदेश दिएको हो लीलबहादुर थापाले गण्डकी प्रदेशका प्रदेश प्रमुखको कार्यालय लगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण समेत रिटमाथि सुनवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो अदालतले निवेदनमा उठाएको नेपालको संविधानको धारा 188 बमोजिम 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी नदेखिँदा सुविधा सन्तुलनको विषय संवेदनशीलता र सुविधा सन्तुलनलाई दृष्टिगत गर्दै रिटको अन्तरिम टुङ्गो नलागे सम्म दीर्घकालीन महत्वको विषयमा निर्णय काम वा कार्यवाही नगर्नु नगराउन भनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका नाममा आदेश जारी गरेको हो रिट निवेदनमा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको र त्यस सम्बन्धी जानकारी एमालेका नेताले 2083 भदौ 10 गते गण्डकी प्रदेशका प्रदेश प्रमुखलाई दिएको पत्र समेत पेश गरिएको उल्लेख गरिएको छ चाडपर्वका बेला यात्रुको चाप बढेसँगै सार्वजनिक यातायातमा हुने बढी भाडा असुली यात्रुलाई गुनासा तथा अन्य समस्या समाधान गर्न तनहुँका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षबाट यात्रुका समस्या तत्काल सम्बोधन, यातायात सेवामा सहजीकरण तथा बढी भाडा असुली लगायतका अनियमितताको निगरानी भइरहेको छ। व्यास नगरपालिका एक करमकाठ स्थित दमली बस पार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी शिवालाल तिवारीले मंगलबार उद्घाटन गर्नुभयो। सहायता कक्षले यात्रुका समस्या तत्काल सम्बोधन गर्नुका साथै सार्वजनिक यातायातमा अपनाइएका सुरक्षा मापदण्डको अनुगमनमा समेत सहयोग पुग्ने उहाँले बताउनु भएको छ। सार्वजनिक जीवन चिसौ वर्षगाँठ प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुजरातको मुख्यमन्त्रीदेखि शुरू भएको आफ्नो सार्वजनिक जीवनको 25 वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहनु भएको छ। प्रधानमन्त्री मोदी सन् 2001 को अक्टोबरमा पहिलो पटक गुजरातको मुख्यमन्त्री बनेका थिए। सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट दुवै राष्ट्रको साझेदारीलाई अझ सुदृढ र समुदृढ बनाउनका लागि सहकार्य गर्न उत्सुक रहेको पनि शुभकामना सन्देश बताएका छन्। तनहुमा निर्माणधीन 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनामा 87% काम सम्पन्न भएको छ। रिसिङ गाउँपालिका एक झापुटारमा निर्माणधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति उल्लेख रहेको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमोली भरतपुर 220 केवी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिएका छन्। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङदात कालिका जेवीले गरिरहेको छ। यो प्याकेजमा 63% भौतिक प्रगति भएको भण्डारीले बताएका छन्। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले दुलेगौड़ामा सञ्चालित बड़ा दशैं सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागि भन्दै शुक्लागण्डकी नगरपालिकाको बुधबार पुनः ध्यानाकर्षण गराएको छ। सो क्रममा महोत्सव आयोजक शुक्लागण्डकी युवा क्लबका प्रतिनिधि बीच भनाभन समेत भएको छ। नगरपालिकाले बीचको बाटो समाउँदै असोज 23 गते समापन गर्ने सहमति गरेको प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले दावी गरेका छन्। नगर उप प्रमुख खुम्बहादुर विकर राजु प्रमुख, प्रशासकीय अधिकृत भूषाल, वडा नम्बर 4 का अध्यक्ष राजु कुमार वाग्ले र क्लोहतो तर्फबाट वडा सदस्य समेत रहेका महिब ज्वार्चनको उपस्थितिमा असोज 23 गते समापन गर्ने सहमति भएको नगरले बताएको छ। नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्रराम श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायीलाई चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो। यता शुक्लागण्डकी युवा क्लबका अध्यक्ष मीन बहादुर थापाले भने समापनको दिन नतोकिएको दावी गरे। समापन 23-24 गते कहिले हुन्छ हामी जानकारी गराउँछौ। उनले भने क्लबले असोज 8 गतेदेखि 18 गतेसम्म तोकेको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज 11 गतेदेखि 12-22 गतेसम्म सञ्चालन भइरहेको छ। महोत्सव नोक्सानमा गएको भन्दै समय बढाउन क्लबले माग गरेको हो। भारतीय सेनाबाट अवकाश प्राप्त सैनिकहरू शुक्ला गण्डकी संगठित भएका छन्। गैर राजनीतिक रूपमा सामाजिक सेवा गर्ने उद्देश्यले नगर क्षेत्रका विभिन्न स्थानमा बसोबास गर्ने पूर्व भारतीय सेनाहरू संगठित भएका हुन्। खैरेनी टारमा बुधबार उनीहरूको भेलाले भूपू सैनिक सहायता संघ गठन गर्ने निर्णय गरेको छन्। उनीहरूले भेला मार्फत कमल राणाको संरक्षकत्वमा 13 सदस्यीय तदर्थ समिति र 5 सदस्यीय सल्लाहकार समिति गठन गरिएको छन्। तदर्थ समितिका अध्यक्षमा कृष्ण दर्लामी, वरिष्ठ उपाध्यक्षमा एपोलो थापा, उपाध्यक्षमा श्रीराम आले, सचिवमा प्रताप राणा, कोषाध्यक्षमा दल बहादुर आले, सहसचिवमा रकिम बहादुर राणा र कोषाध्यक्षमा मेघ बहादुर राणालाई जिम्मेवारी दिएको छ। यस्तै सदस्यहरूमा गंगा थापा, राजु राणा, दुर्गा बहादुर आले, रन बहादुर राणा, पहल सिंह थापा र मीन बहादुर थापा रहेका छन्। संघको सल्लाहकारमा रियाम बहादुर आले, पदम बहादुर आले, विष्णु बहादुर थापा, राम बहादुर थापा र मेघ बहादुर थापा चयन भएका छन्। संघका तदर्थ समितिका अध्यक्ष दर्लामीले समाजमा विपद उद्धार, खेलाड़ी उत्पादन, आर्थिक तथा न्यायिक क्षेत्रमा सहयोग गर्ने आफूहरूको उद्देश्य रहेको बताउनु भएको छ। बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बाजुराको 12-20 आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रका अनुसार राति 9:36 जाँदा 4.1 म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ। स्याङ्जामा पछिल्लो 3 महिनामा 439 जनाको स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा 60, साउनमा 159 र भदौमा 220 जनामा संक्रमण देखिएको हो। स्थानीय तहमध्ये सबैभन्दा बढी संक्रमण वालिङ नगरपालिकामा देखिएको छ। वालिङमा असारमा 34, साउनमा 91, भदौमा 119 गरी 244 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। त्यस्तै काली गण्डकी गाउँपालिकामा 94, चापाकोट नगरपालिकामा 37 र अर्जुन चौपारी गाउँपालिकामा 25 जनामा संक्रमण देखिएको छ। भिरकोट नगरपालिकामा 17, कल्याङ नगरपालिकामा 16 र पुतली बजार नगरपालिकामा 6 जनामा संक्रमण पुष्टि भएको छ। फेदीखोला, आदि खोला र बिरुवा र हरिनाश गाउँपालिकामा भने पछिल्लो 3 महिनामा स्क्रब टाइफस संक्रमण नभेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका तथ्याङ्क अधिकृत विनोद प्रसाद भट्टले बताउनुभयो। जिल्लामा स्क्रब टाइफस संक्रमणको संख्या बढ्दै गएकाले जोखिम अझै कायम रहेको भट्टले बताउनुभयो। वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढ़ी हुने भएकोले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उहाँले आग्रह गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा 3 बालबालिका सहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। रूसी मिसाइल र ड्रोनहरूले किब र अन्य 1 युक्रेनी क्षेत्रहरूमा भारी बमबारी गरेका थिए। रूसको यो पछिल्लो प्रहारमा परि 3 बालबालिका सहित कम्तीमा 12 नागरिकको मृत्यु भएको र 40 भन्दा बढ़ी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सिकीले रूसको यो आक्रमणलाई अत्यन्त ठूलो प्रहार भएका छन्। हालैका हप्ताहरूमा रसियाली आक्रमणहरूले ऊर्जा पूर्वाधारका साथै रेल र सड़क यातायातलाई निशाना बनाएपछि युक्रेनमाथि आक्रमणहरू बढ़ेका छन्। जेलेन्सिकीले रूसी आक्रमणको पूर्व अनुमान गर्दै अघिल्लो दिनमै गुप्तचर निकायहरूले रसियाले अत्यन्त ठूलो प्रहार गर्न लागेको भन्दै चेतावनी दिएका थिए। पूर्व जानकारीका बावजूद क्षति भने रोक्न सकेन। रूसी राष्ट्रपति भ्लादिमिर पुतिनको 74औं जन्मदिनको अवसर पारेर यो आक्रमण गरेको बताएका छन्। अब अन्त्यमा खेल समाचार। आईसीसी विश्वकप लीग दुईको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमन एलाई 2 विकेटले पराजित गरेको छ। ओमन क्रिकेट एकेडेमीमा हिजो भएको अभ्यास खेलमा ओमन एले नेपाललाई जीतको लागि 161 रनको लक्ष्य दिएको हो। नेपालको यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ईशान पाण्डेले सार्वजनिक 72 रन बताए। आसिफ शेखले 37, देव खनालले 34, गुलशन कुमार झाले 30 तथा दिपेन्द्र सिंह एरीले 19 रनले योगदान दिए। त्यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमन एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बताएको थियो। ओमन एका कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाए। जिक्रिया इस्लामले 35 तथा सिन्जु सजीवले 34 रन जोडे। नेपालका लागि बोलिङतर्फ नन्दन यादवले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछानेले 2-2 तथा गुलशन कुमार झा, ललितनारायण राजवंशी र साहेब आलमले 1-1 विकेट लिए। नेपाल ओमन र क्यानडा सम्मिलित टोलीले यसै हप्ता ओमनमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत एकदिवसीय श्रृंखला खेल्दैछन्। हस्त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराही हाइलाइट सकिएको छ। अहिले ठिक 10 बजे ताजा समाचार सहित हामी उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ बिहानी, शुभ दिन।
6: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
7: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौड़ा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
7: मोबाइल 9805535।
8: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस, दुलेगौंडा। हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
11: ए हो र, ल त ल,
13: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560-21692।
14: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुंगाना यही असोज 24 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
1: माइग्रेन,
0: छारे रोग,
1: पक्षघात, प्यारालाइसिस,
0: पार्किङ सिनिजम,
1: नसा सम्बन्धी समस्या,
0: हात खुट्टा झमझमाउने, निदाउने,
1: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615529493, 552494 र 582778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98067-57731।

0: 103.8 अन्तर्मनको आवाज।
1: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। सुकला गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तन हो।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
3: ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811506630 र 9746680681।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बजाई।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9447000787।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल
14: बनाकारे न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल
1: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल
2: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
3: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 98560443
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
5: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
6: मैडम धुम्रपान भनेको के हो
5: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
6: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
5: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
7: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
8: वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
7: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसर का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ

0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
2: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
2: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 95560-62028 र 95041-79716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98-1140-53305।
8: ₹103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो साइन्सेट
10: अहिले बिहानको 8 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्टोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
12: कहिले भरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घरको काली ओह्रालो भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
13: कार्यक्रम लोक भाका
12: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। अन्तिमसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु फर्की चाँडै आऊ दाजु घर बोलको दशैं भाका जसमा आवाज रहेको छ नारायण रायमाझी अनि शान्ति श्री परिवारको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला।

0: Twist to speed up. Twist to slow down.
1: हजुर, निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने मायालुको शहरमा मेरो गाउँमा घर छ भुलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ गणेश पौडेल अनि पूर्णकला विसीको। यो भाका सँगसँगै चाहिँ हामी पहिलो छोटो व्यावसायिक विश्राममा जानेछौ। विश्राम लगत्तै उपस्थित हुने नै छौ, सुन्दै गर्नुहोला।

0: 103.8 अन्तरमनको आवाज।
1: एपी स्टोर दुलेगौडा सिर्जना चौक बन्केवा चौकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865678634 र 9701107090।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
4: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: सधैँ यही आउँदो असोज 24 गते शनिबार यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले, स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
15: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
16: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
14: र 9678168887।
18: हजुर, विश्रामपछि पुनः स्वागत छ रेडियो ढोर बाराहीमा। कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर चाहिँ पुराना पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौ अबको 9 बजेसम्म, अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सनी शाह र बोलको भाका, जसमा आवाज रहेको छ कुशल बेलवासे अनि पूर्णकला विष्टीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला।

हजुर, सनी सारा बोलको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू हामीलाई सुनिरहनु भएको छ होला। अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। बाटो हेरे हुन्छ है घरमा बोलको भाका, जसमा आवाज रहेको छ रेशम सापकोटा विष्णु माझीको। यो भाका सँगसँगै हामी दोस्रो व्यावसायिक दिशामा जानेछौ, सुन्दै गर्नुहोला।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तुरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: Give me your mouse.
1: Srimad Bhagavat Mahapurana Saptaha Gyan Mahayakya Ebam Katha Pravachan.
2: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
1: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
3: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वास्थ्य पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
5: हजुर, केही छिनको विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तोता सृष्टि खत्री, र तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर यस्तै पुराना पुराना गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं रहन्छौं। अबको केही बेरसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने बल्लै भो भेट उनको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विमल राज छेत्री अनि शर्मिला गुरूङको। यो भाका स्वीकार्नुहोला।

हजुर बल्लै भो भेट बोलको भाका जसमा आवाज रहेको थियो विमल राज छेत्री अनि शर्मिला गुरुङको यो भाका सँगसँगै चाहिँ हामी चाहिँ कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै अन्तिममा चाहिँ नमुछे आमा दहीमा टीका बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ रचना रिमाल अनि नारायण राई माझीको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म सृष्टि विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: 101.8
1: अन्तर्मन को आवाज।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372। पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 59 122, 98058 28008 र 98460 69 246। टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163 95301।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
6: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
6: कांग्रेस महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि आज मतदान हुँदै एमाले स्थायी कमिटिको पहिलो बैठक आज।
5: तोकिएको भन्दा बढ़ी भाड़ा नलिन बस यातायात व्यवसायले महासंघको आग्रह, भोलिदेखि दशैंका लागि अग्रिम टिकट काटिँदै।
6: सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक पर्सीसम्मलाई स्थगित, कोशी प्रदेशसभाको बैठक आज बस्दै।
5: साउदी नेतृत्वको गठबन्धनद्वारा हुती समूहका 82 सैन्य केन्द्र ध्वस्त, यमनको अवस्था थप बिग्रिन लागेको राष्ट्रसंघका अधिकारीको चेतावनी।
6: र आईसीसी विश्वकप लीग टूमा नामिबिया विरूद्ध अमेरिका 4 विकेटले विजयी।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म हुनेछ। खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठान गरी 3 ठाउँमा हुने मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइएको छ। मतदानमा 500 जना मतदान अधिकृत खटिनेछन्। क्षेत्र, प्रदेश र क्लस्टर अनुसार 23 वटा मतपत्र तयार पारिएको छ। मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि 45 मिनटसम्म लाग्ने समितिले जनाएको छ। मतदान सकिएपछि मतगणना शुरू हुने निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कंग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। अन्तिम सूची अनुसार सभापति पदमा गगन कुमार थापा र श्यामकृष्ण खड्गी भिड्ने पक्का भएको छ। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार छन्। 297 सदस्यीय केन्द्रीय कार्य समितिमा दुई पदाधिकारी र एक केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसकेका छन्। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध भइसक्नु भएको छ। यस्तै काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ।
6: नेकपा एमाले आज स्थायी कमिटिको पहिलो बैठक बोलाएको छ। स्थायी कमिटि गठनपछि बस्न लागेको पहिलो बैठक दिउँसो 1 बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ। गत असोज 5-8 गतेसम्म ललितपुरमा बसेको केन्द्रीय कमिटि बैठकले नेताहरू ईश्वर पोखरेल, प्रदीप गेवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवामाया तम्बा हाम्फे, लालबाबु पण्डित र थम्माया थापालाई स्थायी कमिटि सदस्य चयन गरेको थियो। गत असोज 8 गते बसेको एमाले सचिवालय बैठकले पूर्व राष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको थियो। त्यसपछि केन्द्रीय कमिटि बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो। उहाँ पार्टीको वरिष्ठ नेतामा मनोनित भएपछि पहिलो पटक स्थायी कमिटिको बैठकमा सहभागी हुन लाग्नु भएको छ। स्थायी कमिटि बैठकमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा संगठनिक गतिविधिलाई अघि बढ़ाउने विषयमा र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ।
5: नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाड़ा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेभन्दा बढ़ी भाड़ा लिने सवारी साधनलाई कार्यवाही गरिने जानकारी दिनुभयो। सरकारले यस वर्षको दशैंका लागि भोलिदेखि देशभरकै यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। महासंघले 7 प्रदेश, जिल्ला समिति तथा सदस्य संघ संस्था र काठमाडौँको गुंगबु बस पार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोशाक र परिचय पत्र अनिवार्य लगाउनु पर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ। दर्शनको भीड़लाई व्यवस्थापन गर्दै यही असोज 25 गते घटस्थापनादेखि आगामी कार्तिक 8 गतेसम्म नारायणगढ़ काठमाण्डु सड़क खण्डमा ट्रेलर लगायत ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनको आवाजावतमा भने कुनै रोक लाग्ने छैन। यसै गरी घटस्थापनादेखि आगामी कार्तिक 10 गतेसम्म यात्रुवाहक सवारी साधनका लागि नेपालभर लामो तथा मध्यम रूट परमिट खुला गरिएको छ।
6: सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक पर्सीसम्मलाई स्थगित गरिएको छ। आज बिहान 8 बजेलाई बोलाइएको बैठक पर्सी शनिबार बिहान 8 बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिव देव बहादुर बगोटीले जानकारी दिनुभयो। करिब 3 महिनादेखि बजेट विहीन रहेको सुदूरपश्चिम सरकारले अघिल्लो सरकारले पेश गरेको बजेट पुनरेखण गरी हिजो प्रदेशसभामा पेश गर्ने तयारी गरेको थियो। त्यसका लागि बेलुकी 5 बजे प्रदेशसभा बैठक डाकिएको थियो। हिजो बजेट पेश हुन नसक्ने भएपछि आज बिहान 8 बजे बैठक आह्वान गरिएको थियो। तर बजेट सम्बन्धी विवादमा सर्वोच्च अदालतले हिजै कारण देखाओ आदेश जारी गरेपछि सरकार बजेट ल्याउनबाट पछि हटेको छ। अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमा हिजो सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले कारण देखाओ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई शुक्रबार छलफलमा बोलाएको छ। सर्वोच्चले अघिल्लो र वर्तमान सरकार दुवै पक्षलाई छलफलमा बोलाएपछि बजेट पेश गर्ने कि नगर्ने भन्ने विषयमा सरकार अन्यलमा परेको छ। मुख्यमन्त्री खगराज भट्ट कानूनी परामर्शमा रहनु भएको बुझिएको छ। यसैबीच कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। कोशी प्रदेशसभा सचिवालयका अनुसार कोशी प्रदेशसभाको बैठक दिउँसो 1 बजे बस्ने गरी बोलाइएको छ। गत 22 भदौमा अर्को सूचना नभएसम्मको लागि कोशी प्रदेशसभाको बैठक स्थगित गरिएको थियो।
5: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
1: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन
9: के छ साथी खबर? निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
10: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ
9: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
10: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक कहौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
7: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
6: अब बाँकी समाचार आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ आज विविध कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइँदैछ विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाइन्छ यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवाला सबैका लागि सर्वसुलभ गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ साथै नाराले विद्यालय कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड़ दिएको छ सन् 1981 नेपालमा अन्धोपनको प्रचलन 0.84% रहेकोमा सन् 2022 आरएएबी सर्वेक्षणमा यो 0.28% झरेको देखाएको छ तर अन्धपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन् नेत्र ज्योति निर्देशक डाक्टर मिश्रका अनुसार ग्लुकोमा पर्दा सम्बन्धी रोग मधुमेहसँग सम्बन्धित दृष्टि समस्या उमेरसँग सम्बन्धित आँखाका दोष जस्ता समस्या पनि बढ़दो चुनौती बनेका छन्
5: अब अन्तर्राष्ट्रिय समाचार विमानस्थलहरूमा आक्रमण भएपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनका चार प्रान्तमा रहेका हुथीका 52 सैन्य क्षेत्रमा शक्तिशाली आक्रमण गरेको छ गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल मालिकीले उक्त सैन्य कार्यवाही सादा हुदैदा अलजौफ र मारी प्रान्तमा रहेका हुथीका सैन्य संरचनालाई लक्षित गरी गरिएको बताउनुभयो उहाँका अनुसार सादा प्रान्तमा पहाड़ी क्षेत्रमा रहेका ब्यालिस्टिक क्षेत्र 11 केन्द्र पनि ध्वस्त पारिएका छन् मालिकीले रियाद स्थित र विमानस्थलमा आक्रमणको जवाफमा गरिएको बताउनुभयो साउदी अधिकारीहरूका अनुसार विमानस्थलमा भएका आक्रमणमा 3 मृत्यु भएको छ भने 36 घाइते भएका छन् हुथी समूहले ती आक्रमणको जिम्मेवारी लिँदै दुवै विमानस्थललाई ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र मार्फत लक्षित गरिएको बताएको छ यसैबीच यमनका संयुक्त राष्ट्र संघीय दूत अब्दुल्ला अल सादीले हुथी समूहलाई युद्ध अन्त्यका लागि दवाब दिन सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ उहाँले हुथी समूहलाई रोक्न नसके मानवीय अवस्था थप बिग्रनुका साथै विश्वव्यापी सुरक्षामा समेत खतरा उत्पन्न हुने चेतावनी दिएको अल जजिराले उल्लेख गरेको छ
6: भारतीय दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ भारतको गोवा स्थित डोना पाउलामा आफ्नै निवासमा बेहोश अवस्थामा भेटिएका पाटेकर नजिकैको अस्पताल लगिएको थियो तर बिहान घोषणा गरेका हुन् भारतीय संघसार पाटेकरलाई हृदयघात अस्पताल ल्याएपछि 45 मिनटसम्म सक्रिय उपचार गरेका थिए तर कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका अन्कोलोजी विभागका प्रमुखले परिवारलाई जानकारी गराएका थिए हिन्दी र मराठी सिनेमामा लामो समयदेखि सक्रिय पाटेकरका परिन्दा क्रान्तिवीर अब तक 56 वेलकम लगायत चलचित्र सर्वाधिक लोकप्रिय छन्
5: आईसीसी क्रिकेट अन्तर्गत गैरातीको खेलमा अमेरिकाले नामिबियालाई 4 पराजित गरे अहिले ब्याटिङ गर्दै नामिबियाले निर्धारित 50 ओभरमा 9 गुमाएर 298 रन बनाएको जलभान लिङ्गेनले सर्वाधिक 124 रन बनाए भने कप्तान जेरहार्ड इरास्मसले आक्रामक 76 रनको योगदान दिए जवाफमा अमेरिकाले 48 ओभर 5 बलमा 6 गुमाएर 299 रन बनाउँदै लक्ष्य पूरा गर्यो अमेरिकाका कप्तान मोनाङ पटेलले 108 रन जोड़े स्मिथ पटेलले 50 रन र सेहान जयसूर्याले 74 रन बनाएपछि अमेरिकाले 7 बल बाँकी लक्ष्य भेटाएको हो यो जितसँगै अमेरिकाले लीग टूको शीर्ष स्थानमा 2 अग्रता बनाएको छ यसको 34 खेलमा 47 अंक पुगेको छ पराजित नामिबिया 29 अंकसहित 5 स्थानमा यथावत छ अंक तालिकामा नेपाल 32 खेलबाट 24 अंकसहित 7 स्थानमा छ आगामी वर्ष हुने एक दिवसीय विश्वकपमा पुग्न लीग टूमा शीर्ष 4 पर्नुपर्छ भने बाँकीले विश्वकप चरणमा पुग्न सक्छ नेपालले अब ओमानमा आफ्नो अन्तिम सिरिज खेल्दैछ
6: र अब मौसम पश्चिमी न्यूनतापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेतका कारण आज पनि देशका विभिन्न स्थानमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी लुम्बिनी प्रदेशको केही ठाउँ र बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा तथा तेज र मध्यमसम्मको वर्षा भएको हो। अन्य भूभागमा भने मौसम आंशिक बदली रहेको छ। आज दिउँसो बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराईका भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा चट्याङ र असिनासहित हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस लगायत अन्य प्रदेशको तराईका भूभागका एक दुई स्थानमा पनि चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। राति केही प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने महाशाखाले जनाएको छ।
5: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: कांग्रेस महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि आज मतदान हुँदै एमाले स्थायी कमिटिको पहिलो बैठक आज।
5: तोकिएको भन्दा बढ़ी भाड़ा नलिन यातायात व्यवसायीलाई महासंघको आग्रह। भोलिदेखि दशैंका लागि अग्रिम टिकट काटिँदै।
6: सुदूरपश्चिम प्रदेश सभाको बैठक पर्सीसम्मलाई स्थगित। कोशी प्रदेश सभाको बैठक आज बस्दै।
5: साउदी नेतृत्वको गठबन्धनद्वारा हुती समूहका 52 सैन्य केन्द्र ध्वस्त। यमनको अवस्था थप बिग्रिन लागेको राष्ट्रसंघका अधिकारीको चेतावनी।
6: र आईसीसी विश्वकप लीग टूमा नामिबिया विरूद्ध अमेरिका 4 विकेटले विजयी।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
11: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
12: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
13: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसौनीको ठीक पारिपट्टि
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
16: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
17: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
18: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
17: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
19: धुलीगौड़ा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
20: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
19: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
20: ल, फोन नम्बर टिप्नुहोस् त, 97-15-50-65-55 र 97-15-60-56-66।
21: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तन हो।
2: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
21: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
20: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
21: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
22: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
23: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
22: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
23: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
24: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
25: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
26: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
23: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
26: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
23: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
24: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
27: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
0: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस् हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008 सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
1: स्टाइलिसको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
4: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
1: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087162
7: सूचना श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ अनुरोधक श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ
0: सुन न श्रेया त्यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
1: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
0: कहाँ
1: गण्डकी मेडिकल हल
8: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
8: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
0: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0655903069 मोबाइल 9840826926
6: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् भो
8: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
6: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
8: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855-23420, 9801-54674 र 9845-23420।
10: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
11: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
10: हिन्दू नेपालीहरूको महान पर्व विजयदशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
12: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
11: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: 101.8 अन्तर्मन को आवाज
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141 35622।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।
4: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार एस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
5: माइग्रेन,
4: छरे रोग,
5: पक्षघात, प्यारालाइसिस,
4: पार्किन्सनिज्म,
5: नसा सम्बन्धी समस्या,
4: हात खुट्टा झमझमाउने, निदाउने,
5: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 552-494 र 582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461 56996 छ।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461620।
8: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न। जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो।
1: यो बाटो पनि कहिले बन्छ। खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
14: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
15: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
14: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुना।
9: मोबाइल 9800585537 र 9800615899।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके ल डन।
17: हजुर, सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9855628543 र 9847007087।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र। हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
9: जाम न, ढिला भइसक्यो।
16: एकैछिन पख न, केको भिडियो सुनौ।
19: घर बनाउँदै हुनुहुन्छ?
20: पहिले जस्तै घर बनाउँदा आफै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
21: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
19: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारी, एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
21: नबोल न, सुन त,
22: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
19: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
21: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9901412888।
23: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त। है ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
24: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
23: ए हो र, हस् दाई म आजै जान्छु।
21: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
23: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
25: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
26: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
25: हो र, कहाँ छ र त्यस्तो?
26: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
21: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
25: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
21: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
25: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
21: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है,

0: 101.8 अन्तर्मनको आवाज
1: सुवर्ण अवसर
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्

0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856-32475 र 9801-32475।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
4: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
3: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
4: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
3: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
5: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
6: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
7: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
9: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज नयाँ कार्य समिति चयनका लागि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान आज 10 बजेबाट साँझ 6 बजेसम्म हुनेछ। मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइसकिएको छ। मतदानका लागि 500 जना मतदान अधिकृत खटिने भएका छन्। मतपत्र 23 वटा रहने निर्वाचन समितिले जनाएको छ। क्षेत्र, प्रदेश र क्लस्टर अनुसार 23 वटा मतपत्र तयार पारिएको छ। मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि 45 मिनटसम्म लाग्ने समितिले जनाएको छ। मतदान स्थल राष्ट्रिय सभागृह र खुल्ला मंचमा रहनेछ। मतदान स्थल प्रदेश अनुसार तोकिएको छ। राष्ट्रिय सभागृह मतदान केन्द्रमा बागमती प्रदेशको महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन्। खुल्ला मंच मतदान केन्द्रमा कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले मतदान गर्न पाउने भएका छन्। मतदान सकिएपछि मतगणना शुरू हुने निर्वाचन समितिले जनाएको छ। नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्ने भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो 1 बजे बस्ने प्रचार प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। आजको बैठकमा पहिलो पटक वरिष्ठ नेताका रूपमा विद्या भण्डारी पनि सहभागी हुने तय भएको छ। एमाले केन्द्रीय कमिटिको बैठकले स्थायी कमिटिमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप 7 जनालाई मनोनित गरे पछाडि स्थायी कमिटिको बैठक आह्वान भएको हो। पूर्व राष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा मनोनयन भए पछाडि बोलाइएको पहिलो बैठकमा भण्डारी सहभागी हुन लाग्नु भएको हो। स्थायी कमिटिमा पदाधिकारी बाहेक पूर्व वरिष्ठ नेता ईश्वर पोखरेल सहित प्रदीप गेवाडी, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थम्माया थापा र शिवमाया तुम्बाहाम्फे थपिनु भएको छ। पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक हित र नैतिकता विरूद्धको कार्य गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका 8 का 30 वर्षका ओसिम अन्सारी र सोही ठाउँकी 31 वर्षकी प्रियंका परियार रहनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोजको 18 गते पशुपति मन्दिर अगाडि प्रियंका सनी नामको टिकटक अकाउण्टबाट सार्वजनिक भएको भिडियोको सम्बन्धमा पशुपति क्षेत्र विकास समितिमा उजुरी परेको थियो। उजुरीमा पशुपति क्षेत्र विकास कोष ऐन 2044 को दफा 6 को उपदफा 1 विपरीतको कार्य भएको उल्लेख गरिएको छ। उजुरीको आधारमा प्रहरी वृत्त गौशालाले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढ़ाएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले दुलेगौंडामा संचालित बड़ा दशैं सांस्कृतिक महोत्सवको समय पूर्ण थप्न लागि भन्दै शुक्ला गण्डकी नगरपालिकाको हिजो पूर्ण ध्यान आकर्षण गराएको छ। सो क्रममा महोत्सव आयोजक शुक्ला गण्डकी युवा क्लबका प्रतिनिधि बीचमा भनाभन समेत भएको छ। नगरपालिकाले बीचको बाटो समाउँदै असोजको 23 अर्थात भोलि समापन गर्ने गरी सहमति गरेको प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले जानकारी दिनुभयो। नगर उपप्रमुख कुम बहादुर बीक राजु, प्रमुख प्रशासकीय अधिकृत भूषाल, वडा नम्बर 4 का अध्यक्ष राजकुमार वाग्ले, क्लबको तर्फबाट वडा सदस्य समेत रहनुभएका महेश ज्वार्चनको उपस्थितिमा असोजको 23 गते समापन गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ। नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्रराम श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले जारी महोत्सवपूर्ण असोजको 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायीलाई चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरेर मेलाको अवधि पटक पटक नथपेर असोजको 22 अर्थात आज नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको थियो। यता शुक्ला गण्डकी युवा क्लबका अध्यक्ष मीन बहादुर थापाले भने समापनको दिन नतोकिएको दावी गर्नुभएको छ। समापन 23 अथवा 24 गते कहिले हुन्छ हामीले जानकारी गराउँछौं उहाँले भन्नुभयो। क्लबले असोजको 8 गतेबाट 18 गतेसम्म तोकेको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोजको 11 देखि 22 गतेसम्म सञ्चालन भइरहेको छ। महोत्सव नोक्सानमा गएको भन्दै महोत्सव बढ़ाउन क्लबले माग गर्दै आएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पछाडि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जोड़ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा हिजो बेलुकासम्म 17,06,80,41,464 रूपियाँ मौजदात पुगेको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा मौजदात रहेको 12,57,28,76,523 रूपियाँ र हिमालयन बैंक तथा लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा 2,91,93,174 अमेरिकी डलर मौजदात रहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नेकपा एमाले सरकारबाट समर्थन फिर्ता लिए पछाडि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री पाण्डे विरूद्ध परेको उत्प्रेषण मुद्दामा सुनवाई गरेर सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार आदेश दिएको हो। मुख्यमन्त्री पाण्डे पार्टीको महाधिवेशन अन्तर्गत चुनावमा हुमिएका बेला एमाले उनी विरूद्ध रिट दायर गरेको हो। पाण्डेले केन्द्रीय उपसभापति पदमा उम्मेद्वारी दिनु भएको छ। रिट निवेदनमा प्रदेश सभाको वर्तमान संरचना अनुसार विपक्ष बेन्चमा प्रष्ट बहुमत अर्थात 30 जना सांसद रहेकाले मुख्यमन्त्री पाण्डेले सरकार सञ्चालन गर्ने र संवैधानिक नैतिक अधिकार गुमाइसकेको दावी गरिएको छ। मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भए पछाडि 60 सदस्यीय प्रदेश सभा हाल 59 सदस्यीय कायम रहेको छ। हाल 59 प्रदेश सदस्यीय रहेको प्रदेश सभामा बहुमतका लागि 30 जना सांसदको समर्थन आवश्यक रहेको छ। विपक्षी बेन्चमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका 22 जना, माओवादी केन्द्रका सभामुख बाहेक 5 जना र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 2 जना गरी प्रष्ट 30 जना सांसद रहेका छन्। सरकार सञ्चालनका लागि न्यूनतम चाहिने बहुमत नै विपक्षी कित्तामा पुगिसकेकाले पाण्डे नेतृत्वको सरकार प्रष्ट अल्पमतमा परेको र यसरी बहुमत गुमाइसकेको सरकारले शासन गरिरहनु संविधानको ठाडो उल्लंघन भएको रिटमा उल्लेख गरिएको छ। पछिल्लो मनसून जन्ने विपद पछाडि बाढ़ी पहिरोका कारणले अवरूद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरेला सड़क मरमतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा मार्ग छिचो दिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका दुईमा पर्ने कुनौटामा असोजको 11 गति कालीगण्डकी नदीमा आएको बाढ़ीले 250 मिटर सड़क कटान गरेर बगाएको थियो। बेनी जोमसोम कोरेला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले बुधबार कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचो लिएको जानकारी दिनुभएको छ। बुधबार कुनौटामा दुईतर्फबाट 6 वटा एक्सकभेटर र त्यतिकै संख्यामा माटो बोक्ने टिप्पर परिचालन गरिएको थियो। पोखरी बगरमा काली गण्डकीले बगाएको पुलको पहुँच मार्ग र कुनौटा बाहेकका ठाउँमा प्रारम्भिक मरमत कार्य सकिएको आयोजनाका प्रमुख शर्माले बताउनु भएको छ। तनहुमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनामा 78% काम सम्पन्न भएको छ। रिसिङ गाउँपालिका एक झापुटारमा निर्माणाधीन रहेको आयोजनाको 3 वटै प्याकेजको भौतिक प्रगति उल्लेखीय रहेको छ। आयोजनाको प्याकेज एक अन्तर्गत बाँध लगायतको संरचना, प्याकेज दुई अन्तर्गत मुख्य सुरुङ विद्युत गृह र सम्बन्धित उपकरण र प्याकेज तीन अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारण लाइनको काम भइरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। प्याकेज एक अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङदा कालिका जेबीले गरिरहेको छ। यो प्याकेजमा 63% भौतिक प्रगति भएको भण्डारीले बताउनु भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान पहुँच सड़क सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध 2 वटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो। नेपालीहरूको महान पर्व दशैं र तिहार नजिकै गर्दा बजारमा घिउ नौनी तथा धूलो दूधको चरम अभाव देखिन थालेको छ। चाडबाडको मौसम शुरू भएसँगै माघ भातै बढे पनि आपूर्ति सोही अनुसार नहुँदा एक महिनाकै अवधिमा घिउ प्रति किलो 200 रूपियाँसम्मले बढ़ेको छ। चरको मूल्य तिर्न तयार हुँदा समेत सर्वसाधारण उपभोक्ता र मिठाई व्यवसायीले बजारमा सहजै घिउ नपाएको गुनासो गर्न थालेका छन्। बजारमा देखिएको यो अभाव बारे भने सरकारी निकाय र निजी डेरी उद्योगीहरूको आफ्नै तर्क रहेको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्था डीडीसीले दूध उत्पादनमा नै भारी गिरावट आएको दावी गरेको छ। डीडीसी अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनामा आहार घिउ नौनी र पाउडर दूधको मौजदात रिसिएको छ। भारतीय दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा आज निधन भएको छ। भारतको गोवा स्थित डोना पाउला स्थित निवासमा बेहोश अवस्थामा भेटिनुभएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो, तर बिहान 5:20 बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको हो। एनएनआईका अनुसार पाटेकरलाई हृदयघात भएको थियो। अस्पताल ल्याए पछाडि चिकित्सकले करिब 45 मिनटसम्म उहाँलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए, तर कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका ओन्कोलोजी विभागका प्रमुख डाक्टर शेखर सालकरले जानकारी दिनुभएको छ। हिन्दी र मराठी सिनेमामा लामो समयदेखि सक्रिय पाटेकरले परिङदा, क्रान्तिवीर, अब तक, 56 र वेलकम लगायतका चलचित्रबाट छुट्टै पहिचान स्थापित गर्नुभएको थियो। आज र भोलि पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमालका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमालका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी थोरै ठाउँमा मेघगर्जन र चट्याङ तथा असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस लगायत कोशीको तराईका थोरै ठाउँमा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको छ। पर्सि शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना बालबालिका सहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। रूसी मिसाइल र ड्रोनहरूले किव र अन्य एक दर्जन युक्रेनी क्षेत्रहरूमा भारी बमबारी गरेको छ। रूसको यो पछिल्लो प्रहारमा परिएर 3 जना बालबालिका सहित कम्तीमा 12 जना नागरिकको मृत्यु भएको र 40 भन्दा बढ़ी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रूसको यो आक्रमणलाई अत्यन्तै ठूलो प्रहार भने हालैका हप्ताहरूमा रसियाली आक्रमणहरूले ऊर्जा पूर्वाधारका साथै रेल र सड़क यातायातलाई निशाना बनाएपछि युक्रेनमाथि आक्रमणहरू बढ़ेका छन्। जेलेन्स्कीले रूसी आक्रमणको पूर्वानुमान गर्दै अघिल्लो दिनमा नै गुप्तचर निकायले रसियाले अत्यन्तै ठूलो प्रहार गर्न लागेको भन्दै चेतावनी दिएको थियो। सन् 2026 को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेजियन नोबेल समितिले भोलि गर्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 8 वटा युद्ध अन्त्य गराएकाले नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने दावी गर्नुभएको छ। ओभल अफिसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको समेत दावी गर्नुभयो। कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गरेका छैनन्। मैले 8 वटा युद्ध अन्त्य गराए र सम्भवतः विश्वलाई पूर्ण रूपमा ध्वस्त हुनबाट पनि जोगाए, उहाँले भन्नुभयो। त्यसैले मैले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ। सन् 2026 को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेजियन नोबेल समितिले शुक्रबार भोलि गर्ने कार्यक्रम रहेको छ। अब अन्तिममा खेल समाचार। आईसीसी विश्वकप लीग दुईको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले यो लक्ष्य 8 विकेटले गुमाएर पूरा गरेको छ। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाउनुभयो। आसिफ शेखले 37, देव खनालले 34, गुलशन कुमार झाले 30 तथा दिपेन्द्र सिंह अहिलेले 19 रनको योगदान दिनुभएको छ। त्यसअगाडि टस हारेर पहिलो ब्याटिङ गरेको ओमान एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। ओमान एका कप्तान अहमद मिर्जाले सर्वाधिक 54 रन बनाउनु भएको छ। जिक्रिया इस्लामले 35 तथा सञ्जु सजीवले 34 रन जोड्नुभयो। नेपालका लागि बलिङतर्फ नन्दन एन्दपले 3 विकेट लिनुभएको छ। करण केसी र सन्दीप लामिछानेले 2-2 तथा गुलशन कुमार झा, ललित नारायण राजवंशी र साहब आलमले 1-1 विकेट लिएका छन्। नेपाल, ओमान र क्यानाडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय श्रृंखला खेल्ने जनाइएको छ। अवस्था हिँड्ने विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। 2 बजे हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
10: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही@gmail.com इमेल गर्नुहोस्।
11: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिस हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811 66136।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602068।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
4: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तेदी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट,
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
8: हो सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मरमत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701556996।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9846023420।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएसको सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
12: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: हेलो बा,
14: कति बन्यो घर? अनि ढलान भयो त?
15: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
14: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
15: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
16: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
16: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
10: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
17: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
10: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
17: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
10: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
17: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
10: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
17: अम्बिका प्रसाद लामिसाने दुलेगौडा रु 10,511,
10: तुलसी शाह दुलेगौडा रु 10,505,
17: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
10: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
17: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
10: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
18: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
19: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
18: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल लोट आल्मुनियम सिलोट सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया, फोन 0654141442, 9556231128, 9462614726।
19: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तन को उपलब्धता।
20: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
18: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यस्तो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
18: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युवर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811403005।
1: This is Radio Dhor Barahi 103.8 MHz
0: 103.8 MHz present everyday 10:30 AM to 12 PM.
13: It's time for calling time.
0: Only on Radio Dhor Barahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा म कार्यक्रम प्रस्तुता अनुमल्ल सदाजी आज पनि तपाईँमा आज उपस्थित भइसकेको छु र सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला अनि साथमा रेडियो चुनन गरेर हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि रहेको छ। हामीलाई जस्तो नपछि 4142 0 0 को बाटो भएर पनि जोडिन सक्नुहुन्छ। मिठा मिठा रमाइलो कुराकानीको साथमा हामी फरकबार फरक श्रृङ्खलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौ बिहानको ठिक यसै समय 10 बजेदेखि अबको 12 बजेको समयसम्म र प्रोग्राम कलिङ टाइममा रहेर आज भने विभाग एपिसोडमा छौँ। मजाले साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौ। आफूभित्र लुकेर रहेको कला प्रस्तुति प्रस्तुत गर्नको लागि आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला गर्नेछु 0625 4142 0 0 को बाटो भएर साथीहरूलाई केही छिन जोड्छौ भने अहिलेको लागि कार्यक्रमको शुरूआत चाहिँ गरिहालौ। ए है तिम्रै माया लाग्छ बरीलाई कृष्ण कडेल अनि मिन्द्रा सोडेलको आवाजमा सजेको यो गीत स्वीकार्नुहोला है त।

0: हजुर तिम्रै याद आउँछ बढीले, तिम्रै माया लाग्छ बढीलाई, बढीले टाइटलमा रहेको सुमधुर गीत यहाँहरूमा आज कार्यक्रममा स्थान दिइसकेको छु। मेल भर्जनमा चाहिँ यहाँले कृष्ण खडेल अनि मिनराज पौडेलको आवाजमा सुनिसक्नु भएको छ भने यहाँले चाहिँ फिमेल भर्जनमा एलिना चौहानको आवाजमा पनि यो गीत चाहिँ सुन्न सक्नुहुन्छ। यस्तै मिठा मिठा आधुनिक संगीतको साथमा रहन्छ अबको 12 बजेको समयसम्म फरकवार फरक श्रृंखलाको साथमा सँगसँगै आज भने हामी साथीहरूको प्रतिभालाई नै कार्यक्रममा स्थान दिन्छौ, जहाँ चाहिँ प्रोग्रामका स्पोन्सर गरिदिएको छ उमेमा आभूषण संसादी पसल दोलेगौडाले। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै। साथमा चाहिँ हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर छ, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै अहिले भनेको साथी हुनुहुन्छ लाइनमा, स्वागत गरौ। हेलो नमस्ते हजुर। नमस्ते, कहाँदेखि कस्तो आवाज सुन्दैछु होला? अर्जुन, अर्जुनजी हुनुहुन्छ है? अनि हाम्रो अर्जुनजी सञ्चयालयमा हुनुहुन्छ? हाम्रो खबर खबर सबै ठिक ठाक छ भन्नुपर्छ। तपाईँको के छ नयाँ नौला हालखबर काठमाडौँतिरको पनि सुनाइदिनुहोस् न त।
1: हजुर, काठमाडौँतिरको भन्नुपर्दाखेरि घाममा धुम्मै भइरहेको छ, अहिलेसम्म घाम लागेको घाममा धुम्मै भइरहेको छ है।
0: हजुर हजुर, आज मौसम चाहिँ यतातिर पनि अब शीतलो शीतलो जस्तै नै छ, सदा जस्तो सदा चाहिँ यति बेलाको समय चाहिँ अब घाम लागिसक्नु पर्ने थियो है, आज चाहिँ अब मन्द मन्द नै छ। अनि यो मन्द मन्द समयमा अनि के गर्दै हुनुहुन्छ? ठिकै छ। अनि आज चाहिँ हामी साथीहरूको प्रतिभा सुन्ने दिन पनि हो होइन, कार्यक्रममा स्थान पनि दिन्छौँ। अनि ठ्याक्कै हाम्रो अर्जुनजीले सहभागिता जनाइसक्नु भएको छ, अनि हाम्रो साथीहरूलाई चाहिँ आज के सुनाउनुहुन्छ त नि? हजुर, आज चाहिँ अब यही सुनाउनुहोस् भन्ने छैन, आज तपाईँको चाहिँ अब के छ हाम्रो साथीहरूलाई के सुनाउनु मन लाग्छ, सुनाउन मिल्ने जति कुराहरू चाहिँ सुनाउन सक्नुहुन्छ कि? ल गीत सुनाउनुहुन्छ, मिठो आवाजबाट हामी कार्यक्रमको सुरुवात गरिहालौँ है त, ढिला नगरिकन। हजुर हजुर, अब चाहिँ तपाईँको पाली तपाईँको आवाजबाट चाहिँ हामी कार्यक्रमको सुरुवात गरिदिन्छौ कि, अब रेडी हुनुहुन्छ? ल 1 2 3 गो।

ਦੈਵਾਂ ਨੇ ਪਰਦਾ ਉਠਾਇਆ ਨਾ ਦਿਲ ਫਰਕੇਰਾ ਦੈਵਾਂ ਨੇ ਪਰਦਾ

0: हजुर धेरै धेरै धन्यवाद हाम्रो अर्जुनजीलाई। अब दसैँको मेलो मेसो आयो भन्ने बित्तिकै चाहिँ एकदमै अत्याधिक अब धेरै साथीलाई मनपर्ने गीत पनि हो यो, अनि हाम्रो अर्जुनजीले गुनगुनाइदिनु भएको छ। अनि तपाईँको ठाउँतिर काठमाडौँतिर चाहिँ दसैँको माहौल चाहिँ के कस्तो छ पनि सुनाइदिनुहोस् न त।
1: हजुर म्याम, त अब क्रमशः बढ्दैछ, अब बाहिरबाट भनौँ प्रदेशबाट आउनेहरू पनि आइरहनु भएको छ। जो सब चलपल परिरहेको छ, भिडभाड बढिरहेको छ, अनि बसहरूमा अहिले भिडभाडहरू घुचेहरू देखिरहेको छ बजारमा पनि। अब यो कताकतै अब देशव्यापी नै हो है, त्यस कारणले गर्दाखेरि अब विजया दशमी नै नजिकै रहेछ। अब अलिक छिटै भयो भने सम्पूर्ण हजुर लगायत सम्पूर्ण हाम्रो रब बाराई परिवार सम्पूर्णलाई र जति पनि सुनेर साथीले सम्पूर्णलाई चाहिँ विजया दशमी अनि दिपावली छपरी हार्दिक मङ्गल शुभकामना व्यक्त गर्दछु है म्याम।
0: हस् हुन्छ, यो सन्देश सँगसँगै अनि तपाईँको प्रतिभा सँगसँगै अब भन्ने साथीभाइहरूलाई चाहिँ सम्झना राख्न सक्नुहुन्छ, साथीहरूलाई सम्झन सक्नुहुन्छ अनि हामी छुटिनुपर्छ है।
1: हुन्छ, सर्वप्रथम त हजुरलाई सम्झिनु सफलता कामना छ, अनि टेलिभिजन मित्रहरूलाई घर बाराई परिवार सम्पूर्णको लागि भन्न चाहिँ मेरो घर परिवार आफन्त जन्मले तिनीहरूलाई सम्झन्छु, अनि हुनुहुन्छ साथीहरूमा आदरणीय दाई प्रेम सुवाल दाईको लागि, अनि भनौँ उहाँको सम्पूर्ण परिवारलाई भन्न चाहिँ, अनि हाम्रो यो के अरे धर्मेन्द्र पसन्द भाइको लागि, अनि सबिन तामाङ भाइको लागि, अनि बहिनी उपासना बहिनीको लागि, श्रीराम बाल दाईको लागि, कृष्ण बालन दाईको लागि, अनि हुनुहुन्छ जति पनि घरबाट माया गर्ने मनहरू सम्पूर्णलाई बहिनीजी समर्पण गर्छु, र जति पनि आउनुहुन्छ सम्पूर्ण मित्रलाई बहिनी समर्पण गर्दै हजुरलाई भेट्ने बाटो छ। अहिलेको वर्षबाट छुट्टिन्छ
0: है। हुन्छ छुट्टिन्छ, नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो अर्जुन थापाजी, हामीलाई काठमाडौँदेखि सम्झनु भएको थियो अनि नमस्ते आमा भनेर मार्मी गीत सुनाएर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरी अस्मिता अधिकारीको तिम्रै बाटो हेरिरहन्छ, विशेष त परिवारबाट टाढा रहनुभएका सम्पूर्ण परदेशीहरूमा समर्पित शब्द संगीतले भरिएको गीत पनि हो, जसमा चाहिँ लिरिक्स म्युजिक महेश काफलेको पनि रहेको छ भने पछिल्लो समय सामाजिक सञ्जालतिर पनि यो गीतहरू चाहिँ यो गीत चाहिँ अत्याधिक गुन्जेको पनि देख्न पाइन्छ। परदेशी हुने जति पनि दिदी बहिनीहरू हुन्छ, विशेष गरी पछिल्लो पुस्ताको अब समुदायहरूले चाहिँ पछिल्लो पुस्ताको दाजुभाइ दिदी बहिनीहरूले चाहिँ यो गीतहरू गुनगुनाएको पनि देख्न सकिन्छ। अहिलेको लागि सुनाउँदैछु, स्वीकार्नुहोला है त।

0: हजुर, फर्की आऊ परदेशी गाउँ घर यो सुमधुर गीत विमाथ कार्यक्रममा स्थान दिइसकेको छु। अनि बिस्तारै अब दसैँ पनि नजिकै छ, साथीहरूले अब सम्झना सन्देशहरू पनि राखिराख्नु भएको छ। अनि यसैसँग सम्बन्धित अघि हाम्रो अर्जुनजीले पनि मिठो आवाज सुनाएर गइसक्नु भएको छ भने यस्तै मिठा मिठा आधुनिक गीत संगीतको साथमा हामी रहन्छौ यहाँहरू माझ। अनि साथीहरूको प्रतिभालाई नै हामी सकेसम्म आज कार्यक्रममा स्थान दिन्छौँ। र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: हेलो, नमस्ते।
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उपासनाजीलाई। अघि भर्खर हाम्रो अर्जुनजीले चाहिँ टक्क सम्झनु भएको थियो अनि हाम्रो उपासनाजीसँग पनि ट्याक्कै आज कुराकानी भयो कि, एकदमै खुसी लाग्यो है। अनि के छ सरलाईतिरको हाल खबर, अनि हाम्रो उपासनाजीको नयाँ नौलो खबरहरू के छ सुनाइदिनुहोस् न त।
1: मौसमको बारेमा भन्नुपर्दा चाहिँ अहिले
0: त्यही त, आज चाहिँ मौसम अलिक बेठिक बेठिक छ भनेर साथीहरूले पनि सुनाइराख्नु भएको छ। यो बेठिक अब बेठिक समयमा चाहिँ विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला है, एकदमै तयारी भएर पनि बस्नु होला। अनि के छ अब साथीहरूसँग कुराकानी गरिरहँदै आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? त्यही त, एउटा नयाँ सिस्टम यो त के होला कि होइन, हावाहुरी आए पनि टक्कै बत्ती जाने होइन। अब पूर्व तयारीको लागि चाहिँ अब भई पनि समस्या के आयो भने विपद हुन्छ कि भनेर त अब पावरै अफ गरेको छ भने त ठिकै छ, तर हाम्रो ठाउँ गाउँ ठाउँमा भनौँ न अझै पनि यो चाहिँ कस्तो सिस्टम होला के जस्तो लाग्छ हाम्रो उपासनाजीलाई? लाइन के भन्छ, पानी पर्न लाग्यो अथवा केही भयो भने चाहिँ लाइन गइहाल्ने कुरामा चाहिँ के भन्नु मन लागेको छ?
1: है, मैले भन्नेहरूलाई अब हाम्रो लागि नै गएको हो, योभन्दा 15 मिनट 20 मिनट अगाडितिरै गएको हो, साढे गएको हो, तर अहिलेसम्म आएको छैन।
0: हजुर,
1: चट्याङ चट्याङ पर्ने हो भने त अब चट्याङले हान्छन् टावर त्यस्तो ट्रान्समिटरमा भनेर बन्द गर्दा पनि एउटा स्वाभाविक हुने थियो।
0: हजुर,
1: अब यस्तो पानी पर्न लाग्छ, हावा चल्न लाग्छ है।
0: हजुर, ला बत्ती नै काटेको छ है,
1: यो हावाहरूले पैसा पैसा खतम होला।
0: त्यही त, कहिले काहीँ चाहिँ अलिकति अचम्मै लाग्ने कि यो कुरा चाहिँ। ठिकै छ, यो कुरामा कुरा आइसक्यो अनि आज भने हामी सकेसम्म हामी हाम्रो साथीहरूको प्रतिभालाई नै कार्यक्रममा स्थान दिन्छौँ। अनि कार्यक्रमतर्फ लाग्दै आज चाहिँ हामीलाई उपासनाजीले के सुनाउनुहुन्छ त? हजुर हजुर हजुर, आज चाहिँ मजाले तपाईँको प्रतिभा सुन्ने हो, यही गाउनुहोस् भन्नु पनि छैन, तपाईँलाई जस्तो तपाईँको प्रतिभा कला गला जस्तो छ हाम्रो साथीहरूलाई चाहिँ मजाले खुलेर राख्न सक्नुहुन्छ है। हस् हुन्छ, सुरु गरिदिनुहोस्। 1 2 3 गो।
2: हेलो, किरातीको बाटो कठिन हुन्छ भन्छन् तर
1: pani nito nito unsa bandhan isaile mayama pare dasla jo moto saranga moto sadu dasla jo kiha era hera ke yo manabitra maya ko sadharma tu dasla jo Sapanar bhantan kohi prema maranaya Kisaye mayama Parivar salajo moto sangra moto Satu ujar salayo Sihaera hera keyo manaditra Maya kosa dharma Tubu ujar salayo Sirati sotori Padu jasulajo, motu sandra motu, satu jasulajo. Baisa sebola sorala satra iso saingiri. Maya mayamcha, maya mayramcha, palhar saingiri. Baisa sebola sorala satra iso saingiri. Maya mayamcha, maya mayramcha, palhar saingiri.
0: हजुर पेरतीको डोरी बाँधु जस्तो लाग्यो यो मिठो प्रस्तुतिको लागि हाम्रो उपासनाजीलाई धेरै धेरै धन्यवाद छ अनि आगामी दिनहरूमा पनि आफ्नो यसरी नै प्रस्तुति चाहिँ राख्दै जानु होला अनि अब भने साथीहरूलाई सम्झनुहोस् अनि हामी छुटिनु पर्ने हुन्छ है
1: Thank you so much. सुमन गुरुङ दाईको लागि अनि केटिएमतिर काठमाडौँ हुनुहुन्छ मन्जु थापा हुनुहुन्छ उहाँको लागि अनि हाम्रो अर्जुन थापा राई हुनुहुन्छ उहाँको लागि कमल थापा भाउजूको लागि भन्न चाहे अनि हाम्रो शिरजाम दाहाल दाईको लागि कृष्णजी बलानी दाईको लागि अनि हुनुहुन्छ साथी सामान्य दिदी बलकुमार लामा दाई अन्त भर्सारी दाई वीरेन्द्र लामा सपना खड्का राजु राजु ज्योति भयो भाइ बहिनी सम्पूर्ण सम्पूर्णलाई म
0: छुटिन्छौ नमस्कार उहाँ हुनुहुन्थ्यो
1: भएको लागि कमल थापा भाउजूको लागि भन्न चाहे अनि हाम्रो शिरजाम दाहाल भाइको लागि कृष्णजी बलानी भाइको लागि अनि हुनुहुन्छ साथी

0: उपस्थित हुन्छौं नै हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ कायम है त।
1: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460769246।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
9: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाऊ न।
9: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर, अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने।
9: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
9: ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
11: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घर माथि टिभी सोरुम।

0: थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
1: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
0: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
2: This is Radio Dhor Barahi, 103.8 MHz.
3: Station 1.
4: Studio Talchin.
5: Aile, Vienna ko 11 bajyo.
6: टाइम चेक को साथ में मनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301
7: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेट लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइम आज हामी बिहिबारको एपिसोडमा छौं अनि साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छौं भने हाम्रो श्रोता साथीले पनि सुन्दै हुनुहुन्छ भने आफूभित्र लुकेर रहेको कला गला प्रस्तुतिहरू प्रस्तुतन गराउन सक्नुहुन्छ आफूभित्र अब सबैसँग एक खालको कला त हुँदैन हरेकसँग एकै खालको कला हुन्छ हरेकै तिनी फरक प्रतिभाहरू चाहिँ आज हामी कार्यक्रममा स्थान दिन्छौँ सुनाउनको लागि 0965414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ र साथमा रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भन्ने पनि के कस्तो लागिरहेको छ त 0965414100 बाटो भएर पनि हाम्रो अफिसको नम्बरमा गएर चाहिँ यहाँले प्रतिक्रिया चाहिँ दिन सक्नुहुनेछ भन्दै अहिलेको लागि चाहिँ जागयालाई थम्रेमा यहाँ लाग्छ भुन्टी क्यारम्बारीलाई अब धेरै भएको छ नि त आज हिजो आज दसैँ गीत सङ्गीतहरू सुनिरहेको छौँ सो यो अलिकति पूर्वेली भाष पनि दिने सुमधुर गीत तपाईँ माझ राख्दैछु निशान भट्टराईको आवाजमा सजेको यो गीत स्वीकार्नु होला है त

0: हजुर है भुन्जी बोलको यो रमाइलो गीत सँगसँगै म्युजिक पनि उत्तिकै गजबको थियो। तपाईँमा आज कार्यक्रम स्थान दिइसकेको सुनिसान भट्टराईको आवाजमा सजिएको यो गीत सँगसँगै अब पालो तपाईँको हो भनी रोक्दा अहिले भनेको साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो
1: नमस्ते।
0: कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो श्रीरामजीलाई।
1: पक्कै पनि हजुरलाई स्वागत गर्नु भएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: अनि किन होला त कुराकानी गर्न त अलि ढिलो भयो नि त, कता व्यस्त हुनुहुन्थ्यो होला?
1: होइन म यहाँ अब के भन्नु, अब नातिनीसँग खेल्दैछु कि।
0: ए अनि अब भनेपछि बिहानको समय चाहिँ के कसरी अब नातिनीसँग नै व्यस्त हुनुहुन्छ हो?
1: नातिनीसँग खेल्दै बस्दै रमाउँदै
0: त्यही त समय चाहिँ।
1: तपाईँको के छ?
0: हाम्रो पनि एकदमै ठिकठाक छ। अब हाम्रो साथीहरूसँग अब तपाईँहरूसँग यसरी नै कुराकानी भइरहेको छ, रमाइलो छ, ठिकठाक छ भन्नुपर्छ है। अनि हजुर हजुर, अनि के छ भक्तपुरतिरको पनि आज मौसम कस्तो छ सुनाइदिनुहोस् न त। साथीहरूले चाहिँ अलि आज गडबड छ, अलि फरक छ भन्नुभएको छ कि।
1: घाम लागेको छ मेरो, मजाले घाम लागेको छ।
0: ए हजुर हजुर,
1: अनि घाम लागेको छ अनि यस्तै छ हजुर, रमाइलो छ। तपाईँको त्यहाँ के छ तनहुँतिर?
0: तनहुँतिर ठ्याक्कै भन्नुपर्दा अहिले चाहिँ कस्तो छ, अघिसम्म चाहिँ हाम्रोतिर पनि अब मौसम शीतल शीतल हो, चिसो चिसो नै छ बिहान बेलुकी पख चाहिँ, अहिले चाहिँ ठ्याक्कै थाहा भएन है। त्यही त हामी अब एकछिन पछि चाहिँ अब विश्रामको समयमा चाहिँ गएर हेरौँला बुझौँला होइन, मौसम त अब हाम्रो साथीहरूलाई सुनाउनु पर्यो नि त है, त्यसको लागि चाहिँ एकछिन धैर्य गर्नु पर्यो, रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला। अनि आज अहिलेसम्म चाहिँ रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन भनेर सोध्नु मन लाग्यो कि।
1: तपाईँले सोध्नु भने म चाहिँ अब कहिले भ्याएको बेला सुन्छु, कहिले सुनेको हुँदैन, सुनेको छैन, तर मलाई थाहा छ प्रोग्राममा आइरहेको छु।
0: त्यही त अनि हाम्रो श्रीरामजीले भनेपछि आज हाम्रो साथीहरूलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त नि आज?
1: आज म एउटा गीत सुनाउँछु
0: ल। कुन चाहिँ गीत होला?
1: यो मन परेको हजुरलाई।
0: ओहो मलाई मन पर्ने हो, ल त्यसो भए ढिला नगरौँ, 1 2 3 को सुरु गरिदिइहाल्नुहोस्।

0: हजुर
1: हजुर धेरै धेरै धन्यवाद। यो मिठा सभा सँगसँगै एकछिन चाहिँ अब हामी सुनिरहौँ जस्तो पनि भइरहेको थियो है श्रीरामजी। अनि तपाईँलाई सोध्नु मन लाग्यो कि तपाईँलाई गीत सङ्गीत गुनगुनाउन चाहिँ कतिको मन पर्छ?
0: एकदमै
1: मन पर्छ है,
0: गुनगुनाउन मन लाग्छ।
1: हजुर हजुर, अब यसरी नै गीत सङ्गीतहरू
0: आफ्नो
1: त्यही त रहर पनि मेटाउनुहोस्, रहर सँगसँगै आवाज पनि यस्तो मिठो छ तपाईँको होइन। सो कार्यक्रमहरूमा पनि यसरी नै सहभागिता जनाउँदै साथीहरूलाई पनि आफ्नो आवाज सुनाउनु होला। अनि यस्तो मिठो गीत सुनिरहँदा चाहिँ अब पछ्यौरी लो बैना अनि गीत थियो गलबन्दी लो बैना, त्यही त त्यही भएर अब पछ्यौरी भनिरहँदा चाहिँ एउटा गीत सुन्नु मन लाग्यो। अब हामी लोक भाका राख्न नसके तापनि आधुनिक गीत सङ्गीत सुन्छौ, उडायो मेरो मखमली पछ्यौरी हरे यो गीत सुन्नु भएको छ। त्यही त पछ्यौरी नै चाहियो कि हामीलाई, यो गीत सुन्नै पर्ने भयो। यो गीत हामी सुनाउँदैछौ साथीहरूलाई पनि, कसलाई सुनाउन चाहनुहुन्छ सम्झना सन्देश राख्नुहोस् अनि छुटिनु पर्छ है।
0: हुन्छ, पहिला यो पछौरी मार्फत पहिला त हजुरलाई मिठो सम्झना,
1: थ्याङ्क यू सो मच
0: लगायत हाम्रो सम्पूर्ण ढोरबाराई इन्टर टिमलाई मेरो मिठो सम्झना यो आउँदै गरेको विजयादशमीको शुभकामना भन्न चाहन्छु। आँखीहरू सुन्दै हुनुहुन्छ मेरो प्यार भाइ अर्जुन थापा सायद कलङ्कीबाट सुन्दै हुनुहुन्छ होला, तरलाईबाट उपासना घिसिङ्गे त कलङ्कीबाट कृष्णजी बलामी अनि कलङ्कीबाटै मञ्च थापा बालकुमार लामा यता तनहुँबाट भीम भाइलाई पनि मिठो सम्झना अनि यता पोखराबाट सुन्दै हुनुहुन्छ हाम्रो प्रेम अनि यता सेनाद्याबाट सुन्दै हुनुहुन्छ हाम्रो तिलक लगायत मलाई जो जतिले श्रीराम दाल हुन चिन्नुहुन्छ मेरो आवाजलाई जेस मन पराई नपराई पनि जो जतिले सुन्दै हुनुहुन्छ होइन सबै सबैलाई मिठो सम्झना भन्दै हजुरबाट बिदा हुन्छ।
1: छुटिन्छौ, नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो भक्तपुरदेखि श्रीराम दाहालजी। अहिलेको लागि भने मिठो गीत रहेको छ संगीता राणा प्रधानको आवाजमा सजिएको पुरानो गीत भयो भने सुमधुर छ है, उत्तिकै सुनिरहँ जस्तो छ यो गीत पनि। उडायो मेरो मखमली पछौरी, यो गीत सँगसँगै हामी जान्छौँ विश्राममा। विश्राम लगतै हाम्रो पूर्ण भेट हुन्छ नै, यहाँहरू भने फोन डायल गर्दै गर्नुहोला 0965414200 सुनेको बाटो भएर अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556606
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचारी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087172
8: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
0: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065-590-065 मोबाइल 98166-34372
10: सूचना यस जनसेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल
11: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
10: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 र दिउँसो 3:00-4:00 डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल
12: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
13: सेवा अस्पताल दुलेगौडा फोन 065414377 मोबाइल 98560443
14: मम्मी भोक लाग्यो खाजा खाम न
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
14: हस् मम्मी
16: मैले सुने छोरी ल जाम हिँड
15: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
17: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
15: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
17: पीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
18: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै
19: कता हिँड्नु नि मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
18: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
19: त्यसो भए कहाँ जाने त कान्छा
18: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
19: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
20: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
17: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
21: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114445 र 9855204445
17: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
22: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
17: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
22: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
23: हजुर कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ छायम र मिठा मिठा आधुनिक गीत संगीतको साथमा साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु र भर्खर मात्र रेडियो ट्युनन गरेर साथीहरू जोडिँदै हुनुहुन्छ भने हामी फरक बार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौ हप्ताको साथै दिन प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुनसादी पसल तुलेगोडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै अहिले भने कोही साथी हुनुहुन्छ डेला नगरी स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर दर्शन नमस्ते नमस्कार झोले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो खगीमाझीलाई अनि के छ बिरुङतिरको हाल खबर सोधिहाल्नु मन लाग्यो के आज अनि यो रमाइलो घमाइलो समयमा चाहिँ हाम्रो खगीमाझीले के गर्दै हुनुहुन्छ अनि के छ तपाईँको सन्चै आरामै हुनुहुन्छ सुनाइदिनुहोस् न त
1: हजुर म पनि एकदम सन्चै आरामै भन्नुपर्छ एकदम जाति नै के छ खबरहरू
23: हाम्रो चाहिँ खबर खबर एकदमै ठिकठाक छ है ठिकठाक छ अब कुराकानी भइरहेको छ साथीहरूसँग यसरी कुराकानी गर्नु पाउँदा चाहिँ हामी यसै पनि ठिकठाक हुन्छौँ कि अनि के छ रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन आज सुन्दै हुनुहुन्छ अनि साथीहरूले आज गीत सङ्गीतहरू गुनगुनाइरहँदा हाम्रो खगी माझीले चाहिँ आज के सुनाउनुहुन्छ त ल आज चाहिँ हामी कस्तो एकदमै मजाले गीत सङ्गीतहरू सुन्न पाइरहेका छौँ अब पालो तपाईँको हो है ढिला नगरी सुनाउन सक्नुहुन्छ कुन चाहिँ गीत सुनाउँदै हुनुहुन्छ आज ल सुन सुरु गरिदिनुहोस् 1 2 3 गो

0: आज धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि दिनको झल्को साइली अनि रातेको सपनी यो मिठो आवाज सँगसँगै आज साथीहरूले यसरी नै गीत सङ्गीतहरू सुनाइराख्नु भएको छ रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि छुटिनुपर्छ है थ्याङ्क यू सो मच
1: दाईहरू आउनुहुन्छ नरेन्द्र रिमाल दाई हुनु शर्मा दाई अमित रतन दाई बलराम दाई अनि यता राधा दाई दिदी हुनुहुन्छ अनि यता हुनुहुन्छ हाम्रो सोबिसी दाई तारा दाई ऋषिराम दाई तेरो छिपी दाई अनि हुनुहुन्छ यता रमजन मगर भाइ अनि हाम्रो यता चन्द्र भाइ अनि यता हुनुहुन्छ रोसुकल अञ्चल दलमाया थापा गिटार भन्नाले नि रिता रिता आचार्य लगाए नाम छुटेको साथी धेरै हुनुहुन्छ अनि विशेष गरेर हाम्रो पेपर नम्बर वान दिदीले पनि धेरै धेरै मिस गर्दै बिदा हुन्छ नमस्ते बाई बाई शुभ दिन
0: नमस्ते बाई बाई शुभ दिन उहाँ हुनुहुन्थ्यो खगीमाया थापाजी हामीलाई पिरुङदेखि सम्झनु भएको थियो अब पिरुङतिर पनि अब घमाइलो पनि छ शीतलो शीतलो छ पनि भन्दै हुनुहुन्थ्यो आज साथीहरूले चाहिँ अब मौसम चाहिँ हाम्रो ठाउँमा यस्तो छ भन्दै सुनाउनु भएको थियो कतिपय ठाउँमा चाहिँ अब घाम लागेको छ भन्नुभएको छ शीतलो छ अनि फेरि पानी पर्ला जस्तो पनि छ भन्दै हुनुहुन्थ्यो अनि ठ्याक्कै अघि साथीले सोद्धा चाहिँ हाम्रो ठाउँमा कस्तो रहेछ त भन्दा चाहिँ मैले ठ्याक्कै अहिले चाहिँ जानकारी लिएर कि हाम्रो ठाउँमा चाहिँ एउटा डाँडातिर हेर्ने हो भने चाहिँ अब यी साथीले भन्नुभयो जस्तो शीतलो छ अनि हाम्रै ठाउँमा हेर्नुपर्दा चाहिँ अब घाम लागे जस्तो पनि छ तैपनि काम कार्य गरिराख्ने साथीलाई चाहिँ गर्मी महसुस भएको छ होला तर हिजोआजो चाहिँ यसो मौसम चाहिँ हेर्ने हो भने चाहिँ मौसम विचार गर्ने हो भने चाहिँ महसुस गर्दा चाहिँ अलिकति चिसो चिसो पनि बढिरहेको छ नि त अनि यस्तै आज र भोलिको मौसम सम्बन्धी कुराकानी सँगसँगै यहाँ कुरामा कुरा आइ नै हाल्यो आज र भोलि पनि केही ठाउँमा चाहिँ पानी पर्ने सम्भावना छ भनिएको छ महाशाखाको अनुसार चाहिँ बागमती र विशेष त हाम्रो यो गण्डकी प्रदेशको एक दुई ठाउँमा चाहिँ ठुलो वर्षा हुन सक्ने सम्भावना चाहिँ छ अनि कोशी बागमती र गण्डकी प्रदेशको चाहिँ हिमालको थोरै ठाउँमा चाहिँ मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको चाहिँ अब वर्षा पनि हुन्छ भनिएको छ अनि क्रमशः भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना भए सँगसँगै पर्सि शनिबारदेखि चाहिँ मौसममा क्रमिक सुधार आउनेछ भनेर महाशाखाले जानकारी चाहिँ गराएको छ त्यसैले अलिकति यो समयमा चाहिँ विशेष त आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नुहोला यसरी नै मौसम सम्बन्धी जानकारी सँगसँगै पूर्व तयार भएर चाहिँ बस्नुहोला किनकि विशेष त हाम्रो अब गाउँघरतिर हुने साथीहरू विशेष गरी अब खेतीपाती कृषि गर्ने साथीहरूको चाहिँ अब खेतीबाली बिस्तारै बाली नाली अलिकति छिटो स्याहार्नु पर्ने छ भने चाहिँ अब अहिले चाहिँ खेती स्याहार्ने समय पनि सुरु भएको छ नि त सो त्यही अनुसार चाहिँ अब यसरी नै काम कार्य गर्दै हुनुहुन्छ भने कुनै पनि काम कार्य गर्नु अगाडि त्यसरी नै मौसम सम्बन्धी जानकारीहरू कुनै पनि कुराको चाहिँ पूर्व तयारी गरेर मात्रै काम कार्यको थालनी पनि गर्नुहोला भन्दै अहिलेको लागि चाहिँ गीतको टाइटल नै टाढा टाढा छ है अब गीतले चाहिँ अब टाढा भन्नाले चाहिँ अब के भन्न खोजिएको छ त प्रमोद खरेलको आवाजमा सोझेको भर्खरै छ दिन चाहिँ भएको छ रिलिज भएको अब यो नयाँ गीत पनि हाम्रो साथीहरूलाई चाहिँ म सुनाइहाल्छु स्वीकार्नु होला है त

0: हजुर, म खुसी हुँदा तिमीलाई किन जलन भएको हो अनि एउटा हातले चाहिँ ताली बज्दैन है, शब्द संगीतको चाहिँ एकदमै कसैले प्रार गरिरहेको जस्तो पनि थियो। अब तिमीले खुसी फेर्यौसौ, म अब तिमीबाट टाढा भयो, तिमीले खुसी हुने कुराहरू माध्यमहरू फेर्यौसौ, म तिमीबाट टाढा भए, झुटो बाचाले गर्दा टाढा भए, होइन आफू मात्रै राम्रो भन्ने मलाई चाहिँ खराब ठान्नेसम्म टाढा भए, टाढै टाढाले भरिएको यस्तो एकदमै गजबको गीत थियो है। अनि सकेसम्म हामी अरूलाई चाहिँ टाढा बनाउने भन्दा पनि अब जाना जान टाढा हुन खोज्छ भने चाहिँ त अब आफ्नो परिस्थिति समय पनि हुन सक्छ, तर टाढा बनाउने कोसिस चाहिँ नगरौँ, किनकि अब समय हो, अब दुई दिनको जिन्दगीमा चाहिँ हाँसी खुसी बाँच्ने हो, सबैलाई खुसी नै बनाउन नसके पनि अब भइरहेको सम्बन्धहरूलाई चाहिँ टाढा बनाउनु पर्छ जस्तो पनि लाग्दैन है। यो कुराकानी सँगसँगै साथी हुनुहुन्छ, पहिला साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। दर्शन नमस्ते सजालो झोले जदौ, कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो नरेन्द्रजीलाई। अनि के छ नरेन्द्रजीको नयाँ नौला हालखबर?
1: नयाँ नौला त खाई खासै केही छैन, जति पनि छ पुरानै छ, नयाँ भन्ने भनेदेखि खै अब घाम त्यति लागेको छैन, मौसम कुरा गर्ने हो भने पानी पऱ्यो त्यो हिजो।
0: त्यही त आज साथीहरूले चाहिँ ठ्याक्कै कुराकानी सोध्ने बित्तिकै मौसम चाहिँ यस्तो छ भनेर सुनाइराख्नु भएको छ कि, अनि भर्खरै हजुर
1: मौसम भनेको आज भोलिको चाहिँ यो पानी परी मौसम होइन नि त, अब कति बाटा परिरहेको छ तपाईँको।
0: त्यही त हामी भर्खरै अघि पनि यही कुराकानी चाहिँ गर्दै थियौँ, अनि ठ्याक्कै हाम्रो नरेन्द्रजीले पनि मौसमकै कुरा जोड्नु भयो है। अनि यो समयमा चाहिँ के गर्दै हुनुहुन्छ त अहिले?
1: यो समयमा खासै केही गरिरहेको, तपाईँलाई अब फोन नसुनिकन ट्राई गरिरहेको।
0: ए हजुर हजुर,
1: सातचोटि डायल गरे तर अहिले त उठाउनु।
0: त्यही त आज चाहिँ साथीहरू जोडिराख्नु भएको थियो, साथीहरूले आफ्नो प्रतिभा राखिराख्नु भएको थियो, अनि ट्याक्कै हाम्रो नरेन्द्रजीले पनि सहभागिता जनाउनु भयो कि अहिलेसम्म साथीहरूले चाहिँ आज हामीलाई गीतहरू सुनाइराख्नु भएको छ, गीत गुनगुनाउनु भएको छ, अनि हाम्रो नरेन्द्रजीले चाहिँ हाम्रो श्रोता साथीलाई के सुनाउनुहुन्छ त आज? जोक सुनाउने हो, ल ठिकै छ, अघिसम्म हामी साथीहरूको आवाज सुनिरहेका थियौँ, अब चाहिँ एकछिन हाँस्न रेडी हुन्छौँ है हामी। ल सुरु गरिदिनुहोस्। 1 2 3 गो।
1: एउटा चाहिँ त्यस्तै 14-15 वर्षको केटा,
0: हजुर हजुर,
1: तपाईँको छेवतालको चाहिँ किनारमा एउटा डुगा लिएर बसेछ
0: क्या,
1: डुगा लिएर बसेछ, त्यहाँबाट चाहिँ दुईजना चाहिँ युवती टुरिस्ट केटीहरू महिलाहरू के,
0: हजुर,
1: अनि त्यो कतातिरको थियो कि कतातिरको थियो होला, कतातिरको थियो, त्यहाँतिर आएछ, अलिअलि हल्का फल्का नेपाली नै बोल्दो रहेछ होइन, अनि त्यसपछि त केटालाई सोधेछ यो ढुङ्गा कसको भन्छ, मेरो भनेछ है,
0: हजुर,
1: अनि तिमीले चलाउन सक्छौ भन्छ, ए मैले 3-4 वर्ष भइसक्यो चलाएको, किन नसक्नु, सक्छु भनेर, केटा सानै केटा सकेर त्यही भएर सक्दैन कि भन्नु थालेछ कि,
0: हजुर हजुर,
1: अनि त्यसपछि चाहिँ लो अब फेवताल घुमाउन सक्छौ त भनेको, सक्छु भने,
0: त्यहाँबाट
1: फेवतालमा चाहिँ लिएर हिँडेछ क्या,
0: हजुर,
1: घुमाउँदै रहेछ तपाईँको चाहिँ महिना रहेछ भदौतिरको, अलिक बर्सात हुने बेलाको रहेछ कि,
0: हजुर,
1: अनि त्यसपछि चाहिँ त उसले घुमाउँदै लिएर गएको जाँदै गर्दा, अनि त्यसले सोधेको थियो पढेको छ कि छैन भनेर सोधेछ,
0: हजुर,
1: मैले त पढ्ने थिएँ नि बिच बिचमा होइन, कखन जाँदाखेरि पढ्न पनि भ्याइन, बाजेले ढुङ्गा चलाउँथे, बाजे मरे, त्यसपछि बाउले चलाउँथे यही ढुङ्गा, बाउ पनि मरे, त्योपछि मैले चलाउन थालेको,
0: अन्त
1: पढ्ने मौका पनि पाइनँ, पढेको पनि छैन भनेर, त्यसो भए त तिम्रो आधा जीवन चाहिँ ब्याग गाह्रो भएछ भनेछ के अरे केटीहरूले है, तिम्रो तिम्रो जिन्दगी आधा जिन्दगी बर्बाद भएछ भने, त्यसपछि चाहिँ तपाईँको जुगा लिएर हिँड्दो रहेछ भेतालमा होइन,
0: हजुर हजुर,
1: अनि मास्टर एउटा ठुलो भेला आउँदै रहेछ क्या, आउँदै रहेछ, अनि त्यो केटाले सोधेछ तपाईँहरूलाई चाहिँ पौडी नाम चाहिँ आउनु स्विमिङ गर्न भनेछ,
0: हजुर,
1: त्यो त आउँदैन एउटा कति पनि आउँदैन जान्नु जाने होइन भनेछ, नजानेको भए अब त्यहाँदेखि मास्टर एउटा भेला हेरिरहेछ, अब तपाईँको जिन्दगी आधा मात्रै होइन पुरै बेकार हुने भयो भनेर यसरी क्या,
0: हजुर धेरै धेरै धन्यवाद, यो रमाइलो जोसको लागि, त्यही भएर चाहिँ पढाइ सँगसँगै सिप पनि हुन चाहिँ जरुरी छ अरे कि, बलभन्दा कहिले काहीँ चाहिँ बुद्धि ठुलो भने जस्तै नै पढाई सँगसँगै कहिलेकाहीँ चाहिँ हामी अरू कुराहरू सिकाइहरू पनि जान्नुपर्छ है. यो सुनिरहँदा कता कता हाँसो पनि लागिरहेको थियो होइन. तर वास्तवमै हाम्रो चाहिँ पढाई सिस्टम हेर्ने हो भने पनि यस्तै नै छ कि हामी घोगन्दे विद्यार्थी धेरै छ. अहिले त अब धेरै कुराहरूमा अलिकति फेरबदल भएको छ. तर अब सुन्दा चाहिँ जोक्स जस्तो पनि लाग्छ तर यो यथार्थमय कुरा पनि हो है. हाम्रो
1: त्यही त काम गर्नुपर्छ, पढाइ पनि गर्नुपर्छ नि त.
0: हजुर हजुर, एकदमै खुसी लाग्यो. हाम्रो नरेन्द्रजीले चाहिँ एकदमै सन्देशमूलक यो जोक सँगसँगै हाँस्न पनि पायौँ, हामीले धेरै कुरा सिक्न पनि पा सकिन्छ यो कुराबाट चाहिँ जस्तो पनि लाग्छ मलाई चाहिँ है. पगे पनि साथीहरूलाई पनि त्यस्तै लाग्छ होला. अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है.
1: फर्स्ट अफ अल त तपाईँको लागि
0: थ्याङ्क यू सो मच.
1: त्यसपछि हाम्रो घरबाट या त होल इन्टरटेनको लागि अगाडि कतिजना आउनुभयो मलाई थाहा भएन. अब पछाडि अरू समय छैन छैन सक्यो समय त
0: हजुर
1: पछाडि अनुसार फेरि सबै सबैको लागि एक घोषणा सम्झिँदै म तपाईँबाट बिदा हुन चाहन्छु.
0: मौका परे फेरि भेट्दै गरौँला. अहिले भने छुट्टिन्छौ. शुभ दिन. उहाँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी, हामीलाई सम्झनु भएको थियो स्याङ्जादेखि, अनि उहाँले चाहिँ मिठो जोक सुनाएर गइसक्नु भएको छ. अहिलेको लागि भने हामी विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ. विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नि. हामी सँगै रहनु होला है त.
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज.
3: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
4: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
3: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
4: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान.
3: महोत्सवका मुख्य आकर्षणहरू
4: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
3: बालुद्यान एवं रमाइलो मेला
4: दशैं तिहार सस्तो बजार
3: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
4: स्थानीय कला संस्कृतिको प्रदर्शनी
3: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
4: साथमा लाइभ कन्सर्ट
3: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ. सूचना सूचना सूचना श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ. अनुरोधक श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ.
4: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि.
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ.
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ. चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ.
5: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल.
4: फोन नम्बर 0564143121,
5: मोबाइल 9865078634 र 9701107090.
6: ल किन हो आन्दी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त.
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो.
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो. खेरको चिन्ता लिनु भएको छ यो दिदीले.
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ.
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ.
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि. यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
11: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। सुकलागण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा, तनहु।
10: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
2: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु भने हामी यसरी नै फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ। हप्ताको सातै दिन नियमित श्रोता साथीलाई थाहा छँदैछ, कोही साथी नयाँ हुनुहुन्छ भने पनि जानकारी गराइहालौ, जसमा चाहिँ आइतबार हामी अन्ताक्षरी विशेषको साथमा जोडिन्छौ। सोमबार यहाँलाई मनपर्ने गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ भने रोजेमा पार्नको लागि आउन सक्नुहुन्छ। अनि मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु अनि आफ्नो विचार चाहिँ खुलेर राख्न सक्नुहुन्छ। त टपिकमा के छ त तपाईँको विचार? अनि बुधबार भनेको हामी नाटक गर्छौं, अनि बिहिबार आज तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु, अनि शुक्रबार चाहिँ म्युजिक ट्र्याक गेम रहन्छ। यहाँले चाहिँ गीत संगीत मार्फत नै थोरै भाग सुनेर चाहिँ कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ। अनि शनिबार चाहिँ गाउँ खाने कथा। यसरी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ आरिन कुमार श्रेष्ठ। सहभागी साथी मध्ये हामी बाह्रै पछि एकजना साथीलाई विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ रु सहितको रिचार्ज। र प्रोग्रामको स्पोन्सर गरिदिएको छ उम्मी महाभूषण सुनसादी पसल दिलेगौडाले। प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै अब चाहिँ हामी समयको अन्ततर्फ आइसकेका छौं र छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आज कार्यक्रममा चाहिँ सहभागिता जनाउनु भएको थियो अर्जुन थापाजी हुनुहुन्थ्यो, काठमाडौँदेखि सर्दाईदेखि हुनुहुन्थ्यो, बचना घिसिङजी भक्तपुरदेखि हुनुहुन्थ्यो, श्रीराम दाहालजी पिरुङदेखि हुनुहुन्थ्यो, खगीमा थापाजी स्याङ्जादेखि हुनुहुन्थ्यो, नरेन्द्र इमालजी र सम्पूर्ण सहभागी साथीलाई धेरै धेरै धन्यवाद भन्दै आजको विजयी साथी चाहिँ मिठो आवाजको साथमा जोडिनु भएको थियो। साँच्चीकै उहाँ चाहिँ श्रीराम दाहालजी हुनुहुन्छ, भक्तपुरदेखि सुन्दै हुनुहुन्छ भने उहाँलाई धेरै धेरै बधाई। सँगसँगै आजको एपिसोडबाट अब भने छुटेर जानुपर्ने बेला भइसकेको छ। जाँदा जाँदै भने पछिल्लो समय हामीले अब दशैं नजिकैदैछ, दशैंको भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेका छौँ भने अक्सर बजिहाल्ने गीत हो यो पनि, रातो टिका निधारमा टलक्क टल्कियो। यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनुमालाई पनि बिदा हुन्छु। प्रमोद करेल अनि मिलेर राईको आवाजमा सजिएको यो गीत राख्दैछु, स्वीकार्नुहोला। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजुङनी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर।

0: टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुमरी, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
2: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
10: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz। स्टुडियो
11: अहिले मध्याह्नको 12 बज्यो।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नु

साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि दिउँसो 1 बजेबाट मतदान शुरू हुने एमाले स्थायी कमिटिको पहिलो बैठक आज।
0: साउदी अरबद्वारा भोटेको सिबाडी प्रभावितका लागि मानवीय सहायता सामग्री हस्तान्तरण। परराष्ट्र मन्त्री खनाल र अस्ट्रेलियाका सेनेटर वोङ बीच भेटवार्ता।
1: सिराहामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु। बारामा 1 व्यक्तिद्वारा घरायसी विवादमा श्रीमतीको हत्या।
0: साउदी नेतृत्वको गठबन्धनद्वारा हुती समूहका 82 सैन्य केन्द्र ध्वस्त। यमनको अवस्था थप बिग्रन लागेको राष्ट्रसंघका अधिकारीको चेतावनी।
1: र आईसीसी विश्वकप लीग टूमा नामिबिया विरूद्ध अमेरिका 4 विकेटले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भर पर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार दिउँसो 1 बजे मतदान शुरू हुँदैछ। खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान गरी 3 ठाउँमा हुने मतदानका लागि 500 जना मतदान अधिकृत खटिनेछन्। क्षेत्र, प्रदेश र क्लस्टर अनुसार 23 मतपत्र तयार पारिएको छ। मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि 45 मिनटसम्म लाग्ने समितिले जनाएको छ। मतदान सकिएपछि मतगणना शुरू हुने निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कंग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। अन्तिम सूची अनुसार सभापति पदमा गगन कुमार थापा र श्यामकृष्ण खड्गी भिड्ने पक्का प्लान भइसकेका छन्। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्नेछन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध भइसक्नु भएको छ।
1: सरकार गठन भएको 55 दिनसम्म पनि बजेट ल्याउन नसकेको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसद दलले आपत्ति जनाएको छ। संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन भएको करिब 55 दिन पूरा भइसक्दा पनि प्रदेश बजेट शून्यताको अवस्थामा रहनु गम्भीर र चिन्ताजनक विषय भएको बताउनुभयो। बजेट शून्यताका कारण प्रदेश सरकारका नियमित गतिविधि, विकास निर्माणका काम, अत्यावश्यक सेवा तथा कर्मचारीको तलब भत्ता वितरण समेत समस्या देखिएको छ। असोज 20 गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा असोज 21 गते हिजो बजेट प्रस्तुत गर्ने निर्णय गरे पनि आफ्नै निर्णय अनुसार सरकारले बजेट प्रस्तुत गर्न नसक्नु सरकारको बजेट तयारी र निर्णय कार्यान्वयनमा असफलता भएको कंग्रेसको ठहर छ।
0: नेकपा एमाले आज स्थायी कमिटी बैठक पहिलो पटक बोलाएको छ। स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक दिउँसो 1 बजे पार्टी कार्यालय च्यासलमा शुरू हुनेछ। गत असोज 5 8 गतेसम्म ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले नेताहरू ईश्वर पोखरेल, प्रदीप गेवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बा आम्फे, लालबाबु पण्डित र थमाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। गत असोज 8 गते बसेको एमाले सचिवालय बैठकले पूर्व राष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको थियो। त्यसपछि केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो। उहाँ पार्टीको वरिष्ठ नेता मनोनित भएपछि पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लाग्नु भएको छ। स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधिलाई अघि बढ़ाउने विषयमा र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ।
1: साउदी अरबको राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र केएस रिलीफ मार्फत नेपाललाई मानवीय सहायता सामग्री उपलब्ध गराइएको छ। संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मैखिरले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभएको छ। मन्त्री पुनले सहयोगको लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत्त मुलुकबीचको

0: गहिरो मित्रता।
1: परराष्ट्र मन्त्री सुशील खनाल र अस्ट्रेलियाका विदेश मन्त्री सिनेटर पेनी वोङ बीच नेपाल अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ। अस्ट्रेलियाको मेलबर्नमा आज भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ़ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा दुवै मन्त्रीले नेपाल र अस्ट्रेलिया बीचको लामो समयदेखि कायम रहेको घनिष्ठ मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए। लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र जनस्तरको सुदृढ़ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा उहाँहरूको जोड़ छ। अस्ट्रेलियाका विदेश मन्त्री वोङले नेपालमा हालै भएको बाढ़ीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै विपदपछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुननिर्माणका प्रयासमा अस्ट्रेलिया र नेपालको साथ रहेको दावी गर्नुभयो।
0: सिराको गोलबजार नगरपालिका दुई गुरूधाम चोकस्थित पूर्व पश्चिम राजमार्गमा आज मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार तीन बस्ने 78 वर्षीय कमल बहादुर श्रेष्ठ रहेका छन्। बिहान करिब 6 बजे कसाबाट मिचयातर्फ जाँदै गरेको प्रदेश 10501P16/36 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्री श्रेष्ठलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका श्रेष्ठलाई लाइफ लङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोल बजारले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
1: बाराको निजगढ़ नगरपालिका बाह्र रामथली बस्ने 55 वर्षीय विजय मुक्तानले भैंसी विवादका क्रममा श्रीमतीको हत्या गरेका छन्। कुटपिटबाट घाइते 47 वर्षीय सुकुमाया मुक्तानको आज बिहान मृत्यु भएको हो। कुटपिटबाट घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलमा चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधि उपचार गराइएको थियो। उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न मुक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। कानून निर्माण पूरा गरी सब पोस्टमार्टमका लागि कानूनी प्रक्रिया पूरा गरी सब पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाड़ा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने सवारी साधनलाई कार्यवाही गरिने बताउनुभयो। सरकारले यस वर्षको दशैंको लागि भोलिदेखि देशैभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। महासंघले सात प्रदेश जिल्ला समिति तथा सदस्यीय संघ संस्था र काठमाण्डको गंगोबो बस पार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोशाक र परिचय पत्र अनिवार्य लगाउनु पर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चित गर्नुपर्नेछ। दशैंको भीड़लाई व्यवस्थापन गर्दै यही असोज 25 गते घटस्थापनादेखि कार्तिक 8 गतेसम्म नारायणगढ़ काठमाण्डु सड़क खण्डमा टेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनको आवाजावतमा भने कुनै रोक लगाइएको छैन। यसै गरी घटस्थापनादेखि आगामी कार्तिक 10 गतेसम्म यात्रुवाहक सवारी साधनको लागि नेपालभर लामो तथा मध्यम रूट परमिट खुल्ला गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार विमानस्थलहरूमा आक्रमण भएपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनका चार प्रान्तमा रहेका हुथीका 82 सैन्य क्षेत्रमा शक्तिशाली आक्रमण गरेको छ। गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल माकी मालिकीले उक्त सैन्य कार्यवाही सादा हुदेइदा अलजौफ र मारी प्रान्तमा रहेका हुथीका सैन्य संरचनालाई लक्षित गरी गरिएको बताउनुभयो। उहाँका अनुसार सादा प्रान्तमा पहाड़ी क्षेत्रमा रहेका ब्यालिस्टिक क्षेपास्त्र भण्डारण गर्ने 11 केन्द्र पनि ध्वस्त पारिएका छन्। अल मालिकीले यो हवाई आक्रमण रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र अबहा अन्तर्राष्ट्रिय विमानस्थलमा हुथीहरूले गरेको आक्रमणमा साउदी अधिकारीका अनुसार विमानस्थलमा भएको आक्रमणमा 3 मृत्यु भएको छ भने 36 घाइते भएका छन्। हुथी समूहले ती आक्रमणको जिम्मेवारी लिँदै दुवै विमानस्थललाई ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र मार्फत लक्षित गरिएको बताएको छ। यसैबीच यमनका संयुक्त राष्ट्रसंघीय दूत अब्दुल्ला अल सादीले हुथी समूहलाई युद्ध अन्त्यका लागि दबाव दिन सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। उहाँले हुथी समूहलाई रोक्न नसके मानवीय अवस्था थप बिग्रनुका साथै विश्वव्यापी सुरक्षामा समेत खतरा उत्पन्न हुने चेतावनी दिएको अल जजिराले जनाएको छ।
0: र अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत गैरातीको खेलमा अमेरिकाले नामिबियालाई 4 पराजित गरेको छ। डालसमा पहिले ब्याटिङ गर्दै नामिबियाले निर्धारित 50 ओभरमा 9 गुमाएर 298 रन बनाएको थियो। उसका लागि माइकल भान लिंगेनले सर्वाधिक 124 रन बनाए भने कप्तान जेरहार्ड इरास्मसले आक्रमक 76 रनको योगदान दिए। जवाफमा अमेरिकाले 48 ओभर 5 बलमा 6 गुमाएर 299 रन बनाउँदै लक्ष्य पूरा गर्यो। अमेरिकाका कप्तान मोनाक पटेलले 108 रन जोड़ी, स्मिथ पटेलले 50 रन र सेहान जयसूर्यले 74 रन बनाएपछि अमेरिकाले 7 बल बाँकी छँदै लक्ष्य भेटाएको हो। यो जितसँगै अमेरिकाले लीग टूको शीर्ष स्थानमा 2 अग्रता बनाएको छ। अमेरिकाको 34 खेलमा 47 अंक पुगेको छ। पराजित नामिबिया 29 अंकसहित 5 स्थानमा यथावत छ। अंक तालिकामा नेपाल 32 खेलबाट 24 अंकसहित 7 स्थानमा छ। आगामी वर्ष हुने एक दिवसीय विश्वकपमा सिधै पुग्न लीग टूमा शीर्ष 4 पर्नुपर्छ भने बाँकी 4 टोलीले प्लेअफ पार गरेर पनि विश्वकप छनौटमा पुग्न सक्छन्। नेपालले अब ओमानमा आफ्नो अन्तिम सिरिज खेल्नेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कांग्रेस महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि दिउँसो 1 मतदान शुरू हुने। एमाले स्थायी कमिटिको पहिलो बैठक आज।
1: साउदी अरबद्वारा भोटेको सिबाडी प्रभावितका लागि मानवीय सहायता सामग्री हस्तान्तरण। परराष्ट्र मन्त्री खनाल र अस्ट्रेलियाका सेनेटर वाङ बीच भेटवार्ता।
0: सिराहामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु। बारामा एक व्यक्तिद्वारा घरायसी विवादमा श्रीमतीको हत्या।
1: साउदी नेतृत्वको गठबन्धनद्वारा हुती समूहका 82 सैन्य केन्द्र ध्वस्त। यमनको अवस्था थप बिग्रन लागेको राष्ट्रसंघका अधिकारीको चेतावनी।
0: र आईसीसी विश्वकप लीग टूमा नामिबिया विरूद्ध अमेरिका 4 विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बालाही 103.8 मेगाहर्ज।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: जाम न, ढिला भइसक्यो।
11: एकैछिन पख न, केको भिडियो सुनौ।
13: घर बनाउँदै हुनुहुन्छ?
14: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनुङ्गाबाट बनेको अर्घर खाँचे सिमेन्ट नै रोज्नु भन्नु है।
15: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है।
16: हो नि, चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारी। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
11: नबोल न, सुन त,
13: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय, सबैलाई थाहा छ।
16: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
11: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 98460-86265 र 98-0141-1288।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
18: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी-शर्ट सहित लेडीज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
19: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
18: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
19: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9560-62028 र 9901479716
18: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा
20: कति बन्यो घर अनि ढलान भयो त?
21: बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
20: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
21: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
22: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
18: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
22: प्रोपाइटर राम भुजेल सम्पर्क 9091950630 र 9746780681।
18: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
18: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
18: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
18: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
18: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
19: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
23: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0 65 4 14 2 34 र 98 1 71 56 606।
5: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9921653507।
7: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
8: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
7: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
9: गौर पाण्डवको बीचमा त्यत्र जाजलले एउटै साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
8: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा।

0: अस्ट्रेलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनत कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भिक्की बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना।
6: मोबाइल 98058535537 र 98066159900।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
8: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
10: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पीवीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
11: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
10: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568732 र 98460783002।
12: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सिजना चौक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9865078634 र 9781107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
2: यो चाडपर्व टीवीएस को साथमा, भाग्यको चाबी तपाईको हातमा।
1: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
2: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस,
1: फटाफट फाइनेन्स सुविधा, नागरिकता र लाइसेन्स भए पुग्छ।
2: टीभीएस दुलेगौंडा
1: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस शोरूम दुलेगौंडा, प्रोप्राइटर बसन्त लालचन्द, 9865309982 र 9705620209।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौंडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौंडा तनहुँ।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।

Sunrise, stand by. Reload music. नेपाली चलचित्रका गीत संगीतहरू

0: गरीबलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।

0: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार फिल्मी संसार
2: गुड आफ्टरनून दर्शन नमस्कार वेलकम टु प्रोग्राम सम्पूर्ण श्रोता साथीलाई प्रोग्राममा वेलकम गर्दछु म कार्यक्रम प्रस्तुत क्रिया गुरुङ रहेको छु यहाँ तपाईँ 1 बजेदेखि 2 बजेको टाइम साथमा रहनेछु भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodharbarahi.com को च्यानल लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई रहेर सुन्न सक्नुहुनेछ र आजको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी संघलाई प्रोग्राम स्थान दिइनेछौ र आशा रहेको छ यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्दै कार्यक्रमको ओपनिङमा यहाँको लागि आउँछ निकै नै सुमधुर अनि रमाइलो पुरानो सङ राख्नतर्फतिर लागिरहेको छु श्रोता साथी गीतको टाइटल रहेको छ सुशैलीले बसन्तलाई डाकु डाकु जस्तो सुमधुर सङ रहेको छ स्वीकार्नुहोला है त

ಬಸಂತ ಕೂಡ ಸುತ್ತಲಿಲ್ಲ ಬಸಂತ ಲೈಟ ಕೂಡ.

सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि प्रोग्राममा सुन्नुभयो। त्यसै गरी हरिको लागि भने यहाँको लागि लास्टको लाली टाइटलमा रहेको मधुर सङ राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, लास्टको लाली टाइटलमा रहेको सुमधुर सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। उदित नारायण झा अनि मल्लिका कार्कीको आवाजमा रहेको सुमधुर सङ रहेको थियो र यसै गरी अहिलेको लागि भने यहाँको लागि ए है म तिमीलाई हेरी हेरी रह टाइटलमा रहेको सङ राखिरहेको छु। खलनायक मूलबाट रहेको छ भने गीतमा आवाज रहेको छ राजेश पायल राई अनि अन्जु पन्तको सिगानो होला यो मिठो सङ हाइट।

हजुर श्रोता साथी, ए है म तिमीलाई हेरी हेरी रहु टाइटलमा रहेको सुमधुर सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। खलनायक मुभीबाट रहेको मिठो सङ रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि सुन्नुभयो होला। र आजको एपिसोडमा हामीहरू यसै गर्ने पुरानो पुरानो सङहरूलाई नै प्रोग्राममा स्थान दिनेछौँ। र श्रोता साथीहरूको लागि भने प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ। विश्राम अघि जानु पूर्व चाहिँ कार्यक्रममा जनम जनम जिउलासँगै टाइटलमा रहेको सङ राखिरहेको छु। बर पिपल मुभीबाट रहेको सङ्ग रहेको छ, जसमा आवाज रहेको छ आनन्द कार्की अनि सुनिता सुब्बाको। भने मिठो सङ्ग राख्दै जाँदैछ छोटो विश्राममा, हाम्रो फेरि पनि पुनः भेट हुने जति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
3: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
2: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौँला है
4: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460161268 र 9560602068
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछेपानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 98 560 3275 र 98 011 3275।
10: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461 33101 र 98468 83522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560 28543 र 98417 00787।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हुनेछ र आजको एपिसोडमा हामीहरू ओल्ने बारेमा दिइरहेका छौँ र यसरी अहिलेको लागि भने फेरि पनि यहाँको लागि माया।

हजुर श्रोता साथी माया लुको माया मिठो टाइटलमा रहेको सुमधुर सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। सुपरस्टार मुभीबाट रहेको सङ्ग रहेको छ, यो गीतमा आवाज रहेको छ उदित नारायण शाह अनि साधना सरगमको, भने लिरिक्स रहेको छ दयाराम दाहालको र म्युजिक रहेको छ सचिन सिंहकोमा। सुमधुर सङ्ग रहेको थियो श्रोता साथीहरू, यहाँले पक्कै पनि सुन्नुभयो होला। र अहिलेको लागि भने फेरि पनि यहाँको लागि ढिला नगरिकन एउटा अर्को मिठो सङ्ग राख्न तर्फतिर लागिरहेको छु। बगैँचामा नजाउ तिमी टाइटलमा रहेको सङ्ग रहेको छ, सुख दुःख भूबाट रहेको भने गीतमा आवाज रहेको छ साधना सरगम अनि उदित नारायण झाको नै श्रीगान होला है त।

हजुर साथी भर्खर क्रममा नजाउतिमी ताइतकमा रहेको छु मधुर अनि पुरानो सङ्घलाई पनि प्रोग्रामित हालिदिइसकेको छु सुख दुःख मुहीबाट रहेको यहाँहरू सम्पूर्ण साथीहरूले पके पनि सुन्नुभयो होला र श्रोता साथी अहिलेको लागि भने कार्यक्रमको फेरि पनि एउटा अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि प्रोग्राममा फुलपाती भागेर ताइतकमा रहेको सङ्घ राखिरहेको छु जुन चाहिँ भरोसा मुहीबाट रहेको छ भने गीतमा आवास रहेको छ साधना सरगमको अनि उदित नारायण शाहको नै भने लिरिक्स रहेको छ सिभर रेग्मीको म्युजिक रहेको छ सूर्य अधिकारीको स्वीकार्नु होला भन्दै केही क्षणपछि हामी फेरि पनि पुनः भेट हुने नै छौँ है त

0: रेडियो ढोर बाराही 102.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
0: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
0: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दोलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, STEAM, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Walk-in Department Bhavan Sangai, Mobile 98-562-4393 or 98-562-3873.
2: दुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यो छ त बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, ओरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा।
2: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश प्रष्ट र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिस का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98-560-31053।
7: यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
8: होइन हौ कसरी पर्यो
7: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो
8: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार मार्फत सिधै 10,00,000 स्योर सर्ट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
7: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो
8: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0-65-590-299 र 98-560-61-999
8: हिरो सिजी मोटर्स
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर श्रोत साथी केसिनको विश्राम लगतै फेरि पनि प्रोग्राममा उपस्थित भइसकेका छौँ भने यहाँले पक्कै पनि प्रोग्रामलाई सुनिरहनु भएको छ होला। र श्रोत साथी, आजको एपिसोडमा हामीहरूले ओल्ड नेपाली मुभी सङलाई प्रोग्राममा स्थान दियौँ र आशा रहेको छ सम्पूर्ण श्रोत साथीले कार्यक्रममा सुन्नुभयो होला। र तपाईँले हामीलाई रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com एनपी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर यहाँले सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा उपस्थित हुने गर्दछौ। रमाइलो रमाइलो श्रृंखलाको साथमा यहाँहरूसँग हामी जोडिनेछौ भन्दै श्रोत साथी सन्डेको एपिसोडमा रहेर फिल्म इन्फर्मेशन अनि मुभी सङहरूलाई प्रोग्राममा स्थान दिन्छौ। मन्डे आइटम हिट आइटम मुभी सङहरूलाई कार्यक्रममा स्थान दिन्छौ। सँगसँगै मोस्ट भ्यू सङलाई भने ट्युस्डेको एपिसोडमा रहेर न्यू नेपाली मुभी ट्रेलर अनि टिजरहरूलाई कार्यक्रममा स्थान दिन्छौ। यसै गरी नै वेडनेसडेमा रहेर न्यू नेपाली मुभी सङलाई कार्यक्रममा स्थान दिन्छौ। र थर्सडे ओल्ड नेपाली मुभी सङलाई भने अन्तिममा फ्राइडेको एपिसोडमा रहेर यहाँले फिल्मी क्वेसनहरू गर्न सक्नुहुनेछ, इन्फर्मेसनहरू थाहा पाउन सक्नुहुनेछ भन्दै हामी यसै गरी नै आउने गर्दछौ। ठिक 1 बजेदेखि 2 बजेको टाइम चेकसम्म यहाँहरूसँग नै जोडिनेछौ र मैले श्रृङ्खलाको साथमा यहाँहरूसँग जोडिनेछौ हरेक दिन। आशा रहेको छ हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ सुनेर साथ दिनुहुनेछ। र यसै गरी अहिलेको लागि भने छोटो मिठो प्रोग्राम सम्बन्धी जानकारी सँगसँगै अहिलेको लागि भने हामी छुटिनुपर्ने बेला पनि भइसकेको छ। कार्यक्रमको हामी इमतिर्फतर्फतिर पनि रहेका छौँ र जानु अघि चाहिँ छुटिनु पूर्व कार्यक्रममा भुगलिन पारी टाइटलमा रहेको सङ राख्दैछु जुन चाहिँ माया नम्बर मूलबाट रहेको छ। यो सङलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रसुदा श्री यागुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हेभ अ गुड डे, हाई टा।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9645610950।
4: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुर उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धुलेगौडा, तनहु। टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841149304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हेडलाइट्समा श्रोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान फेरि समय सरेको छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपछि दिउँसो 1 बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो। अब 2 बजेका लागि मतदान शुरू गर्ने सहमति भए पनि मतदान शुरू हुन सकेको छैन। यसअगाडि बिहान 10 बजेबाट मतदान शुरू गर्ने निर्वाचन समितिको तयारी थियो, तर आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो 1 बजेसम्म सारिएको हो। नेकपा एमालेको 11 महाधिवेशन पछाडै गठन गरिएको स्थायी कमिटिको पहिलो बैठक शुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा केही बेर अगाडिबाट बैठक बसेको छ। बैठकमा पूर्व राष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलो पटक सहभागी हुनुभएको छ। हालै बसेको केन्द्रीय कमिटिको बैठकले ईश्वर पोखरेल, प्रदीप गेवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बा हाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटिको सदस्य चयन गरिएको थियो। स्थायी कमिटिको बैठकमा लोकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधिका विषयमा छलफल हुने जनाइएको छ। बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारी बारे पनि निर्णय लिने जनाइएको छ। बड़ा दशैं, दीपावली, नेपाल सम्बत र छठ पर्वलाई लक्षित गरेर नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना 2083 देशैभरि लागू गरेको छ। देशैभरि 50,000 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफलेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएको तथा मिसावट युक्त वस्तुको बिक्री, हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ। चाडपर्वको समयमा यात्रुको सहज आवागमनका लागि 408 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष संचालनमा ल्याइएको प्रहरीले जनाएको छ। काठमाडौँमा उपत्यका प्रदेश र जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरेर प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ। चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाडौँ उपत्यकाबाट पनि बाहिरिने भएकाले गाड़ी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सार्वजनिक यातायातमा विशेष निगरानी गर्ने भएको छ। प्रहरीका अनुसार सार्वजनिक गाड़ीले यात्रु बोकेर लामो दूरीमा संचालन हुनु अगाडि 7 दिन भित्र गरिएको यान्त्रिक परीक्षण रिपोर्ट पेश गर्नुपर्नेछ। प्रहरीले नेपालमा पहिलो पटक यस्तो रिपोर्ट अनिवार्य गर्न लागेको जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नेकपा एमाले सरकारबाट समर्थन फिर्ता लिए पछाडि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री पाण्डे विरूद्ध परेको उत्प्रेषण मुद्दामा सुनवाई गरेर सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार यो आदेश दिएको हो। मुख्यमन्त्री पाण्डे पार्टीको महाधिवेशन अन्तर्गत चुनावमा उमिएका बेला एमाले उहाँ विरूद्ध रिट दायर गरेको हो। पाण्डेले केन्द्रीय उपसभापति पदमा उम्मेद्वारी दिइरहनु भएको छ। रिट निवेदनमा प्रदेश सभाको वर्तमान संरचना अनुसार विपक्षी बेन्चमा प्रष्ट बहुमत अर्थात 30 जना सांसद रहेकाले मुख्यमन्त्री पाण्डेले सरकार सञ्चालन गर्ने संवैधानिक र नैतिक अधिकार गुमाइसकेको दावी गरिएको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै जान थालेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सावा र ब्याज भुक्तानीमै खर्च भइरहेको देखिएको छ। प्रतिवेदनका अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणका लागि भन्दा पुरानो दायित्व चुकाउनमा नै सकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2077-78 कुल राष्ट्रिय उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 बढ़ेर 43.7 9% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुँदै गएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, राजस्वको दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन खनाल निर्वाचित हुनुभएको छ। बुधबार हिजो सम्पन्न भएको पार्टीको दोस्रो अधिवेशनमा उहाँले पञ्चाराम गुरूङलाई 25 मतले पछाडि पारेर अध्यक्षको जिम्मेवारी आत्पार्नु भएको हो। खनालले 189 मत ल्याउँदा प्रतिस्पर्धी गुरूङले 164 मत प्राप्त गर्नुभएको छ। 428 मतदाता रहेको अधिवेशनमा 360 जनाले मतदान गरेका थिए। त्यसमध्ये 7 मत बदर भएको थियो। अधिवेशनबाट 41 सदस्य प्रदेश कार्य समिति चयन भएको छ। कार्य समितिका सदस्यहरू भने सर्वसम्मत निर्वाचित भएका छन्। अध्यक्षमा पनि सहमतिको प्रयास गरिएको थियो। सहमति जुट्न नसकेपछि नेतृत्वका लागि मतदान भएको हो। नवनिर्वाचित कार्य समितिमा अशोक गुरूङ, अर्जुन बस्नेत, इन्द्र बहादुर मल्ल, कृष्ण कुमार तिवारी, किशोर खरेल, गोविन्द पुन, डम्बर बहादुर सुवेदी, दीपक भण्डारी, दीपक राज उपाध्याय, दुर्गा बहादुर मल्ल, पूर्ण बहादुर थापा छेत्री, प्रभु गुरूङ, कुलमाया कामी, फूलमाया कामी, बिन्दु मल्ल, हिमराज भण्डारी, मदन परियार, मनिष केसी, एम बहादुर बराल, रमेशराज पाण्डे, रामनाथ उप्रेती, समीक्षा बुढा थोकी थापा र शान्ति अमाल रहेका छन्। सुशीला सापकोटा र थापा सहितका सदस्यहरू पनि निर्वाचित भएका छन्। अध्यक्षलाई कार्य समितिको बाँकी 25% सदस्य मनोनित गर्ने अधिकार रहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुद्वारा खाद्य वस्तुको स्वस्थता तथा गुणस्तर कायम गराउन गोर्खा र तनहुका बजारमा अनुगमनलाई तीव्र पारिएको छ। अनुगमनका क्रममा म्याद नागेका, सडे गलेका तथा असुरक्षित रूपमा भण्डारण गरिएका खाद्य सामग्री जफत गरेर नष्ट गर्नुका साथै व्यवसायीलाई जरिवाना र कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको छ। गोर्खाको पालुङटार नगरपालिकाको समन्वयमा बुधबार पालुङटार बजार क्षेत्रमा 10 व्यवसायको अनुगमन गरिएको छ। अनुगमन गरिएका व्यवसायमा 6 खाद्य र 4 खाजा घर रहेका थिए। सो क्रममा करिब 15,820 बराबरको म्याद नागेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ। त्यस्तै बिहिबार पालुङटार नगरपालिका 5 एकीकृत सेवा कार्यालय गोर्खाको आयोजनामा थप 14 व्यवसायको निरीक्षण गरिएको छ। निरीक्षण गरिएका व्यवसायमा 11 खाद्य पसल र 3 होटल रहेका छन्। गोर्खा जिल्लाका विभिन्न बजार क्षेत्रमा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित अनुगमनलाई सघन बनाइएको जनाइएको छ। यता अनुगमनका क्रममा तनहुको बन्देपुर गाउँपालिका 1 डुम्रे बजार क्षेत्रमा गाउँपालिकाका उपाध्यक्षको अगुवाईमा संयुक्त अनुगमन गरिएको छ। अनुगमनका क्रममा 10 पसल तथा 5 होटल र खाजा घर गरेर 15 व्यवसाय निरीक्षण गरिएको छ। अनुगमनका क्रममा करिब 15,260 बराबरको म्याद नागेका, सडे गलेका र असुरक्षित रूपमा भण्डारण गरिएका खाद्य सामग्री फेला परेपछि नष्ट गरिएको छ। त्यस्तै एउटा पसललाई 5,000 जरिवाना गरिएको छ। एउटा डिलरले खाद्य स्वस्थता तथा गुणस्तर ऐन 2081 बमोजिम संचयकर्ता र विक्रेताले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेको पाइएपछि आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको छ। यस्तै गरी पश्चिम तनहुको शुक्ला गण्डकी नगरपालिका क्षेत्रका खाद्य उद्योग होटल र खाजा घरको समेत अनुगमन र निरीक्षण गरिएको छ। अनुगमन टोलीले व्यवसायीलाई खाद्य स्वास्थ्यता र गुणस्तर कायम गर्न, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्न तथा म्याद गुज्रिएका सामग्री बिक्री वितरण नगर्न समेत निर्देशन दिएको छ। तनहुमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनामा 78% काम सम्पन्न भएको छ। रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ विद्युत गृह र सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइनको काम भइरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङदा कालिका जेबीले गरिरहेको छ। यो प्याकेजमा 63% भौतिक प्रगति भएको भण्डारीले बताउनुभयो। मुख्य बाँध निर्माणको लागि डाँडा कटान पहुँच सड़क, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, 2 डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ। आज सुनको भाव सामान्य बढेको छ। आज सुनको भाव तोलामा 500 रुपैयाँले बढेर 2,92,800 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो तोलामा 800 रुपैयाँले बढेर तोलाको 2,92,300 रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाव भने आज 35 रुपैयाँले घटेर तोलाको 4,390 रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 10 रुपैयाँले बढेर 4,425 रुपैयाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। किशोर किशोरीले प्रयोग गर्ने च्याट जीपीटीको सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीका लागि च्याट जीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको छ। 13-17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गरेर ओपन एआईले 3 अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ। यस अन्तर्गत किशोर किशोरीहरूलाई च्याट जीपीटीसँग अत्याधिक भावनात्मक रूपमा जोडिन नदिने, यौन प्रकृतिका सामग्रीमा रोक लगाउने र लामो समयसम्म लगातार प्रयोग गर्दा विश्राम लिन सम्झाउने व्यवस्था गरिएको छ। ओपन एआईका अनुसार किशोर किशोरीले च्याट जीपीटीमा दैनिक औसत 15 मिनट भन्दा कम समय बिताउने गरेका छन्। लामो समयसम्म प्रयोग गर्ने किशोर किशोरीहरूले पनि अध्ययन र विद्यालयको काम संग सम्बन्धित विषयमा बढ़ी प्रश्न गर्ने गरेको कम्पनीको दावी छ। तर गैर नाफामूलक संस्था कमन सेन्स मीडियाले गरेको नयाँ अध्ययनले भने च्याट जीपीटी किशोर र किशोरीहरूका लागि अझै पनि अस्वीकार्य जोखिम रहेको निष्कर्ष निकालेको छ। कास्कीको 5 ऐतिहासिक तथा पर्यटकीय कोटलाई जोड्दै आगामी आइतबार पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रायल रेस 2083 आयोजना हुने भएको छ। नेपाल भूतपूर्व खेलाड़ी मंच पोखराको आयोजना र विजयपुर स्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको विशेष सहयोगमा प्रतियोगिता हुन लागेको हो। पहिलो पटक आयोजना हुन लागेको यस रेसले पोखराको खेल परिचन, प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदा प्रवर्धनमा नयाँ आयाम थप्ने विश्वास नेपाली सेनाको पश्चिम पृतनापति उपरथी भोलानाथ थापाले व्यक्त गर्नुभयो। मंगलबार पश्चिम पृतना हेडक्वार्टरमा आयोजना गरिएको समन्वयात्मक बैठकमा उहाँले यस्तो धारणा राख्नुभएको छ। कास्कीको शाहवंशीय इतिहाससँग जोडिएको कालीकोट, सरङकोट, झोप्राङकोट, अर्मलाकोट र काहुकोटलाई यो दौड़को मार्गमा समेटिएको छ। रेस डाइरेक्टर तेज गुरूङका अनुसार 50 किलोमिटरको मुख्य दौड़ पोखरा महानगरपालिका 24 स्थित कास्कीकोटबाट शुरू हुनेछ। धावकहरू सारङकोट, विन्दवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घारमी डाँडा, ढिकी डाँडा, झुप्राङकोट, बलाया खर्क, महापुरूष डाँडा, च्योगो डाँडा, अर्मलाकोट, कुरागाउँ, पिपल डाली, रयाली चौर र काहुकोट हुँदै पोखरा 11 स्थित नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर दौड़ पूरा हुने जनाइएको छ। अल्ट्रा ट्रेल रेसमा लामो दूरीका लागि तयार नभएका खेलाड़ीका लागि 16 किलोमिटरको छुट्टै विधा समेत राखिएको छ। प्रतियोगितामा पुरूष र महिला दुवै विधामा समान नगद पुरस्कार को व्यवस्था गरिएको छ। 50 किलोमिटर दौड़मा प्रथम हुने पुरूष र महिला धावकले जनही 1,50,000 रूपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले 1,50,000, तेस्रो हुनेले 25,000 रूपैयाँ, चौथो हुनेले 25,000 रूपैयाँ र पाँचौं स्थान हासिल गर्नेले 15,000 रूपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ। अवस्था नै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोर बाराही हाइलाइट आजको लागि सकिएको छ। 5 बजे हामी थप समाचारहरू सहित फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
4: अब दुई गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
4: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
3: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
4: पिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
4: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
3: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
4: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
6: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
5: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
6: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
5: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
7: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894656999 छ
8: जाम न ढिला भइसक्यो
9: एकैछिन पख न के को भिडियो सुनौ
10: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घर खाँच सिमेन्ट नै रोज्नु भन्नुहोस् है
11: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
12: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
9: नबोल न सुन त
10: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा
12: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
4: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9901412888
13: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त ए दाई पनि घरै हुनुहुँदो रहेछ त खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
14: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
13: ए हो र हस् दाई म आजै जान्छु
4: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9560628891
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
16: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है सामान लिन टाढा किन जानु पर्यो र
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
19: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
20: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
19: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841616220।
21: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल
22: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
21: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3 to 4 डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर
23: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
24: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0065414377 मोबाइल 9856443043।
25: एक्सए 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: यसैले बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँच्नुजेल त हो नि मान सम्मान इज्जत बनेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचादी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087172
9: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
10: म्याडम धुम्रपान भनेको के हो
9: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
10: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
11: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
12: ए सबिना यस्तो हतारमा कता हो
13: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
12: ल बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
3: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9460878528 र 9008816142
14: सधैं पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
14: ए हो र ल त ल
3: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 065-414-222 र 98-560-2192
15: यही आउँदो असोज 24 गते शनिबार यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
16: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
17: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065-414-233
16: र 98-678-1887
18: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
19: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
18: हो र कहाँ छ र त्यस्तो
19: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
18: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
18: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 98-560-62-28 र 98-041-79-716
11: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
18: कति राम्रो देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ
20: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
19: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 98-560-57-731 98-066-57-731
21: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
22: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
21: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
22: त्यसो भए कहाँ जाने त कान्छा
21: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
22: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
23: We'll be right back.
0: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
22: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौंडा आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
4: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो। यो पनि झन्झटै रहेछ।
4: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142034 र 9811156606।
8: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
0: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9908828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला र?
11: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
10: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
12: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 9825359122, 9808 र 9460692046।
13: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
16: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
17: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
16: तीन बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
17: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
16: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
17: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
16: पार्वती रिमाल दुलेगौडा रु 10,100,
17: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
16: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
17: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
16: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
17: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
16: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
17: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
16: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
18: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा समिष्ठा मतेसँगै दिनेश जोशीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: कंग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि हुने मतदान सरेको सरे, उम्मेद्वारहरू रोबरदेखि गीत गाउँदै नाच्दै मत माग्दै।
3: एमालेको पहिलो स्थायी कमिटी बैठक च्यासलमा जारी, वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पद बहाली।
4: त्रिवीको नतिजा 1 महिनाभित्र सार्वजनिक गर्न शिक्षा मन्त्रीको निर्देशन, यस वर्ष 95,000 विद्यार्थी दीक्षित हुने।
3: नोबेल शान्ति पुरस्कारमा अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, आफ्नो दोस्रो कार्यकालमा 8 युद्ध अन्त्य गरेको जिकिर।
4: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।

0: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज ऑन टॉप लामटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल में उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781 171 4780 724 व हिमालयज वाटर .com.np लग इन कर। यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदानको समय सरेको सरे भएको छ। बिहान 7 बजे हुने भनिएको मतदानको समय 10 बजे सारिएको थियो। मतपत्र छपाई ढिला भएको भन्दै फेरि 1 बजे र 2 बजे हुँदै 2:30 बजे सारिएको थियो। चौथो पटक समय सारे पनि मतदान अझै शुरू भएको छैन। प्रज्ञा प्रतिष्ठान सहित 3 ठाउँमा गर्ने भनिएको मतदान अहिले 2 केन्द्रमा सीमित गरिएको छ। राष्ट्रिय सभागृहको मतदान केन्द्र कमा बागमती प्रदेशका प्रतिनिधि र खुल्ला मञ्चका विभिन्न बुथमा विभिन्न क्षेत्रका लागि 3 वटा मतदान केन्द्र छुट्याएर मतदानको व्यवस्था मिलाइएको छ। मतदान केन्द्र ख खुला मञ्चको हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले, तराई मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिले र पहाड हलमा लम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भारतीय संस्थाहरूतर्फका प्रतिनिधिले मत हाल्दैछन्। यसअघि मतदान गर्नु अघि प्रतिनिधिको परिचय पत्र तथा मतदाता नामावली रुजू गर्ने व्यवस्था मिलाइएको छ। मतपत्र ठूलो भएकाले एकजनालाई मत दिन आधा घण्टादेखि 45 मिनट लाग्ने अनुमान गरिएको छ। एकपटकमा 150 देखि 200 जनाले मतदान गर्ने व्यवस्था मिलाइए पनि मतदान सकिन 7 देखि 10 घण्टा लाग्न सक्ने कोषाध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभएको छ। महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछन्। मतगणना भने केन्द्रीय कार्यालय स्थानेपामा हुने बताइएको छ। 15 महाधिवेशनले विधान संशोधन गरेर नयाँ केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछ। 15 महाधिवेशनले विधान संशोधन गरेर कंग्रेस केन्द्रीय कार्य समिति 297 सदस्य बनाएको छ।
2: मतदानको प्रक्रिया शुरू हुँदासम्म उम्मेद्वार र कार्यकर्ताहरू प्रचार प्रसारमा व्यस्त देखिएका छन्। भिरकोटी मण्डप र खुल्ला मञ्च बाहिर उम्मेद्वार र कार्यकर्ताहरूले विभिन्न तरिका अपनाएर मत मागिरहेका छन्। कसैले रोबर्टको प्रयोग गरी, कसैले छातामा पर्सा झुण्डाएर, कसैले समूह समूहमा नारा लगाउँदै त कसैले कार्ड तथा पम्पलेट बाँडेर मत मागिरहेका छन्। कसैले गीत गाउँदै नाच्दै रमाइलो गरिरहेको दृश्य पनि देखिएको छ। कंग्रेसको चुनावले खुल्ला मञ्च रत्न पार्क हुँदै भिरकुटी मण्डपसम्म सवारी साधन आवत जावत सकस देखिएको छ। यद्यपि ट्राफिक प्रहरीले सवारी आवागमनलाई सहज पारिरहेको छ। मतदानको समय सरे पनि उम्मेद्वारले खटाएका प्रतिनिधि तथा कार्यकर्ताहरूले मत माग्ने क्रम जारी रहेको छ भने महाधिवेशन प्रतिनिधिहरू मत हाल्ने व्यग्र प्रतीक्षामा भएको पाइएको छ।
1: नेकपा एमालेको 11 महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी बैठक च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरियतामा वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक बैठकमा सहभागी हुनुभएको छ। यसअघि अध्यक्ष ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। शपथ लगत्तै भण्डारीको पद बहाली भएको छ। यो सँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको हो। भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनु भएको थियो। राष्ट्रपतिको 2 कार्यकाल सकिएपछि भण्डारीलाई पार्टी राजनीतिमा फर्कन ओलीले रोक्नु भएको थियो। अन्तत भण्डारी पार्टीको जिम्मेवारीमा फर्केसँगै पार्टीभित्रको शक्ति समीकरणमा हलचल आउने अनुमान गरिएको छ। आजको बैठकमा देशको समसामयिक राजनैतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधि र आगामी स्थानीय तह निर्वाचनको तयारी बारे छलफल भइरहेको छ।
2: एमाले पार्टीबाट निष्कासन गरेपछि भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नम्बर 8 का अध्यक्ष नवीन प्रधानले पदबाट राजीनामा दिनुभएको छ। पार्टी हित विपरीत काम गरेको भन्दै एमाले साधारण सदस्य समेत नरहने गरी कार्य

0: गरेपछि उहाँहरूले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो। उपप्रमुख शेर्पा र वडाध्यक्ष प्रधान दुवैजना एमालेबाट निर्वाचित हुनुभएको थियो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको परवर्द नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयका सबै संकायको परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिनुभएको छ। आज आयोजित त्रिविश सभाको 67 वार्षिक दिवस बैठकमा सहकुलपति समेत रहनुभएका मन्त्री पोखरेलले परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा ढिलाइ भइरहेको भन्दै यस्तो निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीको निर्देशन बमोजिम त्रिवीले यसलाई कड़ाईका साथ पालना गर्नुपर्ने उहाँको भनाई छ। यसैबीच त्रिवीबाट यसपालि हुने 52 दीक्षान्त समारोहमा 95,540 विद्यार्थी दीक्षित हुने भएका छन्। आज बसेको त्रिवी सभाको बैठकमा त्रिवी रजिष्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले 64 ग्रेस लिस्ट सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै यसबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार त्रिवी दीक्षान्त समारोह अब यसपालि देखिने 7 प्रदेशमा फरक फरक समयमा आयोजना हुँदैछ।
1: नेपाल र जापान सरकार बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुविधा स्तर उन्नति गर्न 2,73,00,00,000 रूपियाँ बराबरको अनुदान सम्झौता भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच 2,85,30,00,000,000 जापानी एन बराबरको अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यस आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावरका साथै प्रशासनिक भवन निर्माण हुनेछन्। अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि मेजुकी मुचुजाकीले हस्ताक्षर गर्नुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 नोबेल शान्ति पुरस्कारका लागि आफू पूर्ण रूपमा योग्य रहेको दावी गर्नुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू भएता 8 युद्ध अन्त्य गरिसकेको बताउनु भएको हो। ट्रम्पले लामो समयदेखि आफ्नो कूटनीतिक प्रयासका लागि आफू पुरस्कारका लागि योग्य भएको जिकिर गर्नुभएको छ। आफूले अरू कसैले गर्न नसकेको काम गरेको उहाँको भनाइ छ। भोलि नर्वेजियन नोबेल समितिको पुरस्कारको घोषणा गरिँदैछ। यसअघि ट्रम्पले जून 2025 पनि पुरस्कारका लागि दावी प्रस्तुत गर्नुभएको थियो। ट्रम्पले नोबेल समितिको निष्पक्षतामाथि टिप्पणी गर्दै सन् 2009 तत्कालीन राष्ट्रपति बराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिएको निर्णयको पुनः आलोचना गर्नुभएको छ। साथै गत वर्षकी नोबेल विजेता भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेट स्मरण गर्दै मचाडोले आफ्नो पदक आफूलाई सुम्पिएको दावी समेत ट्रम्पले गर्नुभएको छ।
1: अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो पुरूष एक दिवसीय विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। यसअघि 17 स्थानमा रहेको नेपाल एक स्थान सुधार गर्दै वरियताको 16 स्थानमा उक्लिएको छ। आईसीसीको अध्यावधिक विवरण अनुसार नेपालले 939 अंक सहित 28 रेटिङ पाएको छ। नेपाल भन्दा एक स्थान माथि रहेको अमेरिकाले 42 रेटिङ प्राप्त गरेको छ। एक स्थान खस्किएर 17 स्थानमा पुगेको नामिबियाले 28 रेटिङ प्राप्त गरे पनि कुल अंकका आधारमा नेपाल भन्दा पछाडि परेको छ। विश्ववरियताको शीर्ष स्थानमा 115 रेटिङ सहित भारत यथावत छ। यसै गरी न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पाकिस्तान, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेस्टइण्डिज क्रमशः दोस्रोदेखि 10 स्थानमा छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कंग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि हुने मतदान सरेको सरै उम्मेद्वारहरू रोबर्टदेखि गीत गाउँदै नाच्दै मत माग्दै
1: एमालेको पहिलो स्थायी कमिटी बैठक च्यासलमा जारी वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पद बहाली
0: त्रिवीको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न शिक्षा मन्त्रीको निर्देशन यस वर्ष 95,000 विद्यार्थी दीक्षित हुने
1: नोबेल शान्ति पुरस्कारमा अमेरिकी राष्ट्रपति ट्रम्पको दावी आफ्नो दोस्रो कार्यकालमा 8 युद्ध अन्त्य गरेको जिकिर
0: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो समीक्षा र दिनेश बिदा हुन्छौ नमस्कार.
5: यो चाडपर्व टीभीएसको साथमा भाग्यको चाबी तपाईँको हातमा
6: हरेक खरिदमा शीर्षक उपहार क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु
5: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस
6: फटाफट फाइनेन्स सुविधा नागरिकता र लाइसेन्स भए पुग्छ
5: टीभीएस दुलेगाउँदा
6: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली टीभीएस सोरुम दुलेगौडा प्रोपाइटर बसन्त लालचन्द 9855309982 र 9705620209
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ. फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन.
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ. आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ. त्यही जाने हो म त.
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ. अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्. कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर. तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्.
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ.
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ. तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि.
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछेपानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475.
10: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त.
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो.
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो. ठेको चिन्ता लिनु भएको छ यो दिदीले.
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ.
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ.
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि. यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ. साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्.
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9855-66136 र 9151-66136.
13: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि. राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो.
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे. हो, त्यही जाने हो.
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
17: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फिक्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
21: मोबाइल 9008535537 र 9806615809।
22: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
23: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा, मेलापात, उकाली ओरालीमा सुचलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुचली
24: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4, भित्री बजार। मोबाइल 9008535537।
25: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोक सुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा यहाँहरूसँग जोडिएको छु भने तपाईँले हामीलाई रेडियो बाराही 103.5 MHz अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर यहाँले सुन्न सक्नुहुनेछ। र साथी हामी हुने गर्दछौ हप्ताको सातै दिन फरक बाह्र फरक श्रृंखलाको साथमा यहाँहरू माझ हामी उपस्थित हुने गर्दछौ। र यसै गरी नै आजको श्रृंखलामा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ। र 0 41 42 00 टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोक दोहोरी भाकाहरू कार्यक्रममा सुन्न सक्नुहुनेछ भन्दै कार्यक्रमको दैलो गाड्दै पहिलो सांगीतिक कोसेली स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाका राख्न तर्फतिर लागिरहेको छु। निकै नै चर्चित भाका पनि रहेको छ र श्रोत साथी गीतको बोल रहेको छ झोडले हजुर स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी हजुरले हजुर गीतको बोललाई पनि कार्यक्रमको पहिलो सांगीतिक कोसेरी स्वरूप यहाँको लागि राखिसकेको छु। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि कार्यक्रममा सुन्नुभयो होला। यो गीतमा आवाज रहेको छ विष्णु माझी अनि बाबु कृष्ण परियारको, भने लय रहेको छ रमेश बिजीको र संगीत सजिएको छ बाबु कृष्ण परियारकोमा, भने रमाइलो भाका सँगसँगै कार्यक्रमको ओपनिङ पनि गरिसकेका छौं। र श्रोता साथी यहाँले भने हामीलाई कल गर्दै गर्नुहोला, सुन्नपछि टेक्चार्ज साथी सुन्ने सुनेको टेलिफोन लाइन भएर हाम्रो टेलिफोन लाइन पनि एकदम मजाले खुला रहेको छ। यहाँले आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोकदोहोरी भाकाहरू कार्यक्रममा आज यहाँले मजाले सुन्न सक्नुहुनेछ। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने हाम्रो श्रोता साथीको रोजाईको गीतलाई कार्यक्रम स्थान दिनतर्फतिर लागिरहेको छु। अघि भर्खरै मात्र मान्द्रीदेखि चन्द्रजी बोल्दै हुनुहुन्थ्यो, उहाँले रमाइलो भाका रोज्नु भएको छ, चौका दौ गीतको बोल रहेको छ भने गीतमा आवाज रहेको छ शान्तिश्री परियार अनि बाबु कृष्ण परियारको, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, चौका चौगीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। निकै नै रमाइलो भाका पनि रहेको थियो, श्रोता साथीको रोजेको गीत रहेको थियो भने गीतमा आवाज रहेको छ शान्तिश्री परियार अनि बाबु कृष्ण परियारको, जसमा लय रहेको छ विजय चान्द दर्पण अनि संगीत सजिएको छ बाबु कृष्ण परियारकोमा भने सुमधु भाकालाई कार्यक्रम स्थान दिइसकेको छु। श्रोता साथीहरू, अहिलेको लागि भने कार्यक्रममा यहाँहरूको लागि एउटा छोटो मिठो मेरो रोजाइको गीत राखिरहेको छु, सिगार्नुहोला भन्दै गीतको आवाज यो गीतको बोल रहेको छ हिमाली फूल टिपेर स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, हिमाली फूल टिपेर गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा सुन्नुभयो होला। र त्यसै गरी श्रोता साथी, भर्खरै मात्र हामीसँग एकजना साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो, रोशिकाजी बोल्दै हुनुहुन्थ्यो। उहाँले रमाइलो भाका रोज्नु भएको छ। ज्योति मगर अनि बद्री कुमार पङ्गेनीको आवाजमा सजिएको झ्याप्पै गीतको बोल रोज्नु भएको छ भने यहाँको रोज्दाईको गीतलाई स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

हजुरको साथी झ्यापगीतको बोल्दा पनि कार्यक्रममा साथी सकेको छु। रोशिकाजीको रोजदाईको गीत रहेको थियो भने पक्कै पनि यहाँले पनि आफ्नो रोजदाईको रमाइलो गीतलाई सुनेर मनोरञ्जन लिनुभयो होला र सँगसँगै हाम्रो सुनेर बस्ने सम्पूर्ण प्यारो प्यारो श्रोता साथीहरूले पनि यस्तो मधुभाका सुन्नुभयो होला। र श्रोता साथी, आजको श्रृङ्खलामा त हामीहरू यहाँको रोजदाईको गीत सङ्गीतलाई नै कार्यक्रममा स्थान दिइरहेका छौँ अफलाइन मार्फत भने अघि भर्खर मात्र चाहिँ हामीसँग एकजना साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो, उहाँको आवाज चाहिँ हामीले क्लियर चाहिँ सुन्न सकेनौँ, स्पष्ट चाहिँ हामीले सुन्न सकेनौँ। यदि हाम्रो समस्या हो भने हामी पक्कै पनि हामी चेक गर्नेछौँ। यदि यहाँले यहाँकै समस्या छ भने यहाँले पनि फेरि पनि चेक गर्नुहोला र सुन्दै हुनुहुन्छ भने यहाँले हामीलाई कल गर्नुहोला 0941-4000 टेलिफोन लाइन भएर भने। श्रोता साथी, अहिलेको लागि भने फेरि पनि एउटा अर्को साथीको रोजाईको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। त्यसै गरी अनुमलजी बोल्दै हुनुहुन्थ्यो, उहाँले चाहिँ आज हजुरकै रोजाईको गीत बजाइदिनु चाहिँ भन्नुभएको थियो र यहाँको लागि आज मेरो रोजाईको गीत राखिरहेको छु, सुन्नुहोला भन्दै श्रोता साथी गीतको बोल रहेको छैन र माया, जसमा आवाज रहेको छ प्रकाश दुधराज अनि मेलिना राईको, भने मिठो भाका रहेको छ स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, के देख्यौ तिमीले मन परायौ छैन र माया गीतको बोलमा सजिएको सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण साथीहरूले पनि पक्कै पनि सुन्नुभयो होला। अनुमलजी बोल्दै हुनुहुन्थ्यो, उहाँले आज हजुरकै रोजाइको गीत बजाइदिनुहोस् चाहिँ भन्नुभएको थियो भने मैले आज मेरै रोजाइको गीत सँगसँगै उहाँको रोजाइको गीतलाई पनि कार्यक्रम स्थान दिइयौ र आशा रहेको छ हाम्रो सम्पूर्ण साथीहरूले कार्यक्रमलाई यति बेलासम्म सुनेर पक्कै पनि मनोरञ्जन लिइरहनु भएको छ होला भन्दै श्रोता साथी अहिलेको लागि भने यहाँलाई कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो विश्व जानकारी दिनतर्फतिर लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। कार्यक्रममा हरेक दिन यहाँहरूमाझ हामी यस्तै गर्ने उपस्थित हुने गर्दछौ रमाइलो रमाइलो श्रृंखलाको साथमा यहाँहरूमाझ हामी हरेक दिन उपस्थित हुने गर्दछौ ठिक 3:20 देखि 4 बजेको टाइम टेकसम्म उपस्थित हुने गर्दछौ भने श्रोता साथी फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ। यहाँहरूले लोकदोहोरी भाकाहरू 0:41 40 40 00 00 को टेलिफोन लाइनबाट हामीलाई कल गर्न सक्नुहुनेछ। आइतबारको श्रृंखला भने सोमबारको दिनमा रहेर नयाँ लोक भाकालाई कार्यक्रम स्थान दिनेछौ, जुन चाहिँ हालसालै पत्र बजारमा प्रकाशित भएका नयाँ नयाँ अनि सुमधुर लोकगीतहरू हुनेछन्। र त्यसै गरी मंगलबारको श्रृंखलामा रहेर गायन कलालाई कार्यक्रम स्थान दिइनेछौ, यहाँले आफ्नो मिठो आवाज हामीलाई सुनाउन सक्नुहुनेछ। र बुधबारमा रहेर रोइला कौडा एकल भाका अनि सालेजो बौलिक भाका जस्ता सुमधुर अनि रमाइलो गीत संगीतलाई कार्यक्रम स्थान दिइन्छौ। र बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत रोजाईको गीतलाई कार्यक्रम स्थान दिन्छौ भने शुक्रबारको श्रृंखलामा रहेर फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिन्छौ, जहाँ चाहिँ हजुरले सम्झना सरोवेदी कक्षालाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश अथवा केही जानकारीहरू दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू सुन्न छ भने हाम्रो रेडियो ठोरबाराही 103.16 MHz पेजमा गए, जहाँ चाहिँ हामीले श्रृंखलाबद्ध रहेर स्टाटस राखेका हुनेछौ। त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र शुक्रबारको फेसबुक मेसेज श्रृंखलामा यहाँहरू मजाले जोडिन सक्नुहुनेछ। र श्रोता साथी, अन्तिममा शनिबारको दिनमा रहेर पुरानो गीत संगीतलाई लोकदोहोरी भाकालाई कार्यक्रम स्थान दिन्छौ भने हामी यसै गर्ने आउने गर्दछौ। हरेक दिन यहाँहरूमा उपस्थित हुने गर्दछौ फरक फरक श्रृंखलाको साथमा मनोरञ्जन दिनको लागि हामी उपस्थित हुने गर्दछौ भने श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनसादी पसलले भन्ने। यो पसल दुलेकोडाको भित्री बजारमा रहेको सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा, यहाँलाई नयाँ नयाँ डिजाइनको गरगनाहरू खरिद बिक्री पनि गर्नु परेमा त्यस पसलबाट पनि यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ। पसलबाट चाहिँ थप सेवाहरू यहाँले लिन सक्नुहुनेछ। र तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 MHz अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ। र यसै गरी आजको श्रृंखलामा बिहिबारको दिनमा रहेर अफलाइन मार्फत श्रोता साथीहरूको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दियौ र जसले पनि सहभागिता जनाइदिनु भएको थियो र यति बेलासम्म सुनेर हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद, आभार व्यक्त गर्दै अहिलेको लागि भने श्रोता साथी हामी छुटिनुपर्ने बेला भइसकेको छ र कार्यक्रमको हामी अन्त्यन्ततर्फ पनि आइसकेका छौ र छुटिनु पूर्व कार्यक्रममा यहाँको लागि मिठो गीत राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ मेरी हजुर, निकै नै सुमधुर भाका रहेको छ गीत, त आवाज रहेको छ सूरज पण्डित अनि मेलिना राईको, लय रहेको छ बाबु विनोदको भने, संगीत सजिएको छ सूरज पण्डितकोमा। यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै आजको श्रृंखलाबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
1: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
6: साथमा हरेक दिन दुईजनालाई 5 इयर्स फ्री सर्भिस,
1: फटाफट फाइनेन्स सुविधा, नागरी तार लाइसेन्स भए पुग्छ।
6: टीभीएस दुलेगौंडा
1: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टीभीएस सोरुम दुलेगौंडा, प्रोपाइटर बसन्त लालचन्द, 98560-30982 र 97065-20209।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: स्टुडियो टाइमचेक
8: अहिले दिउँसोको 4 बज्यो।
4: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
2: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र।
6: सुन्नुहोस् न, डुलेगौडामा छ नि हाम्रो मोबाइल पसल,
2: जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइँदो रहेछ क्या।
7: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मरमत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
7: हाम्रो मोबाइल पसल दुलेगौडा, सांग्रीला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो दृष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
1: फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार।
13: फुलै फुलको बगैँचामा मेरी माया,
1: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन,
12: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
1: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
12: इभर ग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर किरण मगर, सम्पर्क 97545542433 र 98407061।
1: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता, खुसीको सम्झना।
14: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058800008 र 98460069246।
15: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166034372।
18: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुंगाना यही असोज 24 गते शनिबार एस सरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
3: माइग्रेन
2: छारे रोग
3: पक्षघात प्यारालाइसिस
2: पार्किङ सिनिजम
3: नसा सम्बन्धी समस्या
2: हात खुट्टा झमझमाउने निदाउने
3: मस्तिष्क सम्बन्धी समस्याहरूको थप जानकारी का लागि सरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 0162-5592-4394 र 582-7878।
4: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त बन्के बचोक पारिपट्टि छ नि।
5: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट कोरियन स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा।
4: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
5: ल फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
8: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
9: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
10: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: यस धुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइरोइड पाइल्स फिस्टुला र फिस का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क धुलेगौडा पोलिक्लिनिक प्राली फोन 0652414129 र 9956031053।
15: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
16: अब धुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
15: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
16: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
15: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
16: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
15: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
16: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
15: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
16: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
15: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
16: उपचार हुने स्थान महर्षि आयुर्वेद
13: आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
17: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
13: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
18: कौरव पाण्डवको बीचमा त्यत्र सयभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
17: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग कालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9846510950।
4: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: गौड़ा
1: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर संतोषी थपलिया बिरामी स्वास्थ्य परीक्षण और उपचार का लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन संबंधी रोग वा कुनै पनि किसिम का समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौका को फायदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिला को स्वास्थ्य चेक जाँच महिनावारी गड़बड़ी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
0: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
1: र 9968168887।
4: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो
0: आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य

0: अनि कृष्णीमै आउँछौ।
1: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9806-57731।
3: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891-50633 र 97476-80681।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
9: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
10: ढोरबाराही हाइलाइट्सको साथमा
11: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841-49304।
12: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइडर्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्ने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नेकपा एमाले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डे विरूद्ध परेको उत्प्रेषण मुद्दामा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार यो आदेश दिएको हो। मुख्यमन्त्री पाण्डे पार्टीको महाधिवेशन अन्तर्गत चुनावमा होमिएका बेला एमाले उनी विरूद्ध रिट दायर गरेको हो। पाण्डेले केन्द्रीय उपसभापति पदमा उम्मेद्वारी दिएका छन्। रिट निवेदनमा प्रदेश सभाको वर्तमान संरचना अनुसार विपक्षी बेन्चमा प्रष्ट बहुमत अर्थात 30 जना सांसद रहेकाले मुख्यमन्त्री पाण्डेले सरकार सञ्चालन गर्ने संवैधानिक र नैतिक अधिकार गुमाइसकिएको दावी गरिएको छ। मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ, दीपक मनाङे ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि 60 सदस्यीय प्रदेशसभा हाल 59 सदस्यीय कायम रहेको छ। भारी पहिरोले मानवीय क्षति, भौतिक क्षति भएपछि दाताले तत्काल विभिन्न क्षेत्रमा साथ र सहयोगको हात बढ़ाएका छन्। कालीगण्डकी बाढी र जिल्ला विभिन्न स्थानमा आएको बाढी र पहिरोले धनजनको क्षति पछि सहयोगी हातहरू अगाडि आएका हुन्। असोसेकार गतिको बाटीले घर बगेपछि पीड़ित बालबालिकाको लागि कापी किताब र विद्यालय पत्रको सहयोग जोड्न थालेको हो। अभिभावकलाई खाद्यान्न र पुनर्स्थापनाको सहयोगमा सरकारी निकाय

सक्रिय रहेका बेला बालबालिकाको सहयोगमा भने बाहिरी दाता आएका हुन्। बालबालिकालाई स्याङ्जा घर भई सिटी एक्सप्रेस कम्पनीका अध्यक्ष रहेका डोलराज शर्माले पहिलो चरणमा 1,30,000 सहयोग गरेका छन्। उहाँले पर्वतको लस्तीमा बालबालिकालाई स्टेसनरी खरिद गरिदिएका हुन्। पहिलो चरणमा शर्माले कालीगण्डकीले बगाएको पर्वतको लेस्टी स्थित शिव माविका विद्यालयलाई सहयोग गरेको बताएका छन्। उनले यसअघि भोटेकोशी बाढीका पीड़ितलाई पनि नुवाकोटमा पुगेर सहयोग गरेका थिए। उक्त कम्पनीले विभिन्न बाढ़ी पीड़ितलाई 1 करोड़ भन्दा बढ़ी सहयोग गरिसकेको छ। विद्यालय पोशाक कापी र किताब समेत बगेपछि निराश रहेका बालबालिकाका अहिले खुशी भएको शिव माविका प्रधानाध्यापक अमृत सापकोटाले बताउनु भएको छ। चाडपर्व नजिकिएसँगै हुन सक्ने मूल्य वृद्धि, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न लमजुङ बजार अनुगमनलाई तीव्रता दिएको छ। एकीकृत कार्यालय लमजुङको नेतृत्वमा बेसी शहर सुन्दर बजार र मर्स्याङ्गदी गाउँपालिका क्षेत्रका विभिन्न पसल तथा व्यवसायको अनुगमन गरिएको हो। अनुगमनका क्रममा किराना, फलफूल, होटल तथा खाजाघर र मासु पसलको निरीक्षण गरिएको छ। केही व्यवसाय दर्ता विनय सञ्चालनमा रहेको पाइएको छ। टोलीले व्यवसाय दर्ता मूल्य सूची, सरसफाई, उपभोग्य वस्तुको गुणस्तर तथा म्याद र उपभोक्ता हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो। प्रमुख ठकालले बजारलाई व्यवस्थित बनाउन तथा चाडपर्वका समयमा हुन सक्ने अस्वाभाविक मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न अनुगमन गरिएको बताउनु भएको छ। उहाँकाअनुसार पछिल्लो समय व्यवसाय क्रमशः व्यवस्थित हुँदै गएको र समग्र बजारको अवस्था सन्तोषजनक रहेको छ। जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दिननाथ अधिकारी सागरले पहिलो चरणको अनुगमनमा देखिएका कमी कमजोरी सुधार गर्न व्यवसायलाई सम्झाई बुझाई गरी सचेत गराएको बताउनु भएको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको भारी वर्षाका कारण म्याग्दीको सुदूरमुकाम बेनीमा खानेपानी आपूर्ति गरिँदै आएको पाइपलाइन क्षतिग्रस्त भएपछि यसको पुनर्निर्माण गर्न झण्डै 15 करोड़ रूपियाँ लाग्ने भएको छ। खानेपानी तथा थल व्यवस्थापन कार्यालय पोखराबाट आएको इन्जिनियर सहितको प्राविधिक टोलीले क्षतिग्रस्त पाइपलाइनको स्थलगत अवलोकन गरिएपछि 14 करोड़ 80 लाख रूपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको हो। बेनी चम्चम सड़कसँगै बिछ्याएको खानेपानीको पाइपलाइन बाढ़ी पहिरो र कालीगण्डकी नदीको कटानका कारण 14 किलोमिटर क्षतिग्रस्त भएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभएको छ। उहाँकाअनुसार 6 इन्चका 2 वटा पाइपलाइन्स मार्फत बेनीमा पानी आपूर्ति हुँदै आएको थियो। अन्नपूर्ण गाउँपालिका 8 मा रहेको रिट्ठा खर्का र डाँडा खर्काको मुहानबाट बेनी जमसम सड़कको किनारे किनार बैसेरीदेखि कलेश्वर हुँदै बेनीसम्म 16 किलोमिटर पाइपलाइन विस्तार गरेर पानी ल्याइएको थियो। सड़कसँगै रहेको 14 किलोमिटर पाइपलाइन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पानी आपूर्ति अवरूद्ध भएको संस्थाका अध्यक्ष गिरीले बताउनु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँद्वारा खाद्य वस्तुको स्वच्छता र गुणस्तर कायम गराउन गोर्खा र तनहुँमा बजार अनुगमनलाई तीव्रता पारिएको छ। अनुगमनका क्रममा म्याद नागेका सडेकलेका तथा असुरक्षित रूपमा भण्डारण गरिएका खाद्य सामग्री जफत गरी नष्ट गर्नुका साथै व्यवसायले सरिभान र कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। गोर्खाको पालुङटार नगरपालिकाको समन्वयमा बुधबार पालुङटार बजार क्षेत्रमा 10 वटा व्यवसायको अनुगमन गरिएको छ। अनुगमन गरिएका व्यवसायमा 6 वटा खाद्य पसल र 4 वटा खाजाघर रहेका थिए। सो क्रममा करिब रू 15,820 बराबरका म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ। त्यस्तै बिहिबार पालुङचार नगरपालिका 5 मा एकीकृत सेवा कार्यालय गोर्खाको आयोजनामा थप 14 वटा व्यवसायको निरीक्षण गरिएको छ। निरीक्षण गरिएका व्यवसायमा 11 वटा खाद्य पसल र 3 वटा होटल रहेका छन्। गोर्खा जिल्लाका विभिन्न बजार क्षेत्रमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अनुगमनलाई सदन बनाएको जनाएको छ। तनहुँको बन्दीपुर गाउँपालिका 1 डुम्रे बजार क्षेत्रमा गाउँपालिकाका उपाध्यक्षको

0: कुवाईमा संयुक्त अनुगमन गरिएको छ। अनुगमनका क्रममा 10 वटा पसल तथा 5 वटा होटल तथा खाजा खर गरी 15 वटा व्यवसाय निरीक्षण गरिएको छ। नारायणी नदीको करिब 50 किलोमिटर क्षेत्र नदी कटान बाढ़ी तथा डुबानको जोखिममा रहेको पाइएको छ। जोखिमयुक्त क्षेत्रमा नदी व्यवस्थापनका लागि प्रारम्भिक मूल्याङ्कन अनुसार करिब 13 अर्ब रूपियाँ स्रोत आवश्यक पर्ने देखिएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले नारायणी नदी पुलदेखि नवलपुरका विभिन्न स्थान हुँदै नारायणी र राप्ती नदीको संगमस्थल गोलाघाटसम्म पैदल सर्वेक्षण गरी नदीको अवस्था र जोखिम क्षेत्र पहिचान गरेको हो। सर्वेक्षणबाट नदी कटान तथा बाढ़ीको जोखिम, विगमान नदी नियन्त्रण संरचनाको अवस्था, नदीको बहाव तथा बहाव क्षेत्र, संवेदनशील क्षेत्र र आवश्यक व्यवस्थापन कार्यको प्राथमिकता पहिचान गरिएको आयोजनाका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले बताउनु भएको छ। उत्तरी गोर्खाको चुम्रुबी गाउँपालिका 6 मा रहेको गणेश हिमाल बेस्ट क्याम्पमा पहिलो पटक होटल तथा लन्च संचालनमा आएको छ। समुद्री सतहदेखि करिब 4,200 मिटर उचाइमा रहेको बेस क्याम्पमा पर्यटकको आवागमन पर्दै गएपछि स्थानीय दुई युवाले संयुक्त लगानीमा होटल लन्च संचालनमा ल्याइएका हुन्। होटलमा एक पटकमा करिब 25 जनासम्म पर्यटकलाई खाने बस्ने सुविधा उपलब्ध गराउन सकिने संचालक दावा रिन्जन लामाले बताउनु भएको छ। उहाँका अनुसार बेस क्याम्पमा पर्यटन आउन थाले पनि खाना र बासको उचित व्यवस्था नहुँदा समस्या हुँदै आएको थियो। पर्यटकको यही आवश्यकता पूरा गर्न होटल लन्च सञ्चालन गरिएको हो। चुम्बु उपत्यका पदमार्ग अन्तर्गत रन्जोमबाट करिब 10 घण्टाको पदयात्रापछि गणेश हिमाल बेस क्याम्प पुग्न सकिन्छ। पहिलो दिन करिब 5 घण्टा हिँडेर गुम्बा लुङटाङमा बास बसेपछि दोस्रो दिन थप 5 घण्टा यात्रा गरेर बेस क्याम्प पुगिने लामाले बताउनु भएको छ। वनाश्रु तथा चुम्भ्याली पदमार्गका होटलमा जस्तै यहाँ पनि पर्यटकको रोजाई अनुसार मेनुबाट खाना उपलब्ध गराउने व्यवस्था गरिएको छ। गोर्खा सदरमुकामको 12 मा पहिरोले क्षति पुर्याएको सड़कमा स्टेयरवाल निर्माण सम्पन्न भएको छ। गोर्खा नगरपालिका 8 को बराहा क्षेत्रमा रहेको उक्त सड़कमा स्टेयरवालको काम सम्पन्न भए लगतै दुईतर्फे यातायात सञ्चालनमा आएको छ। अविरल वर्षापछि क्षति पुगेको उक्त सड़कमा लामो समयदेखि एकतर्फे यातायात मात्र सञ्चालन हुँदै आएको थियो। गोर्खा बजार हुँदै गोर्खा नगरपालिकाको केही वडा तथा भीमसेन थापा, बारबाग, सुलीकोट, आरूखाट, धार्चे, चुम्रुबी तथा शहीद लखन गाउँपालिका आउजाउ गर्ने सवारी साधनले शास्ती खेप्दै आएको थियो। प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले 50 लाख रूपियाँ माता नवदुर्गा कन्स्ट्रक्सनलाई ठेक्का लगाएर पहिरो गएको स्थानमा क्याबिन वाल र सेरवाल लगाएको हो। कन्स्ट्रक्सनका प्रोपाइटर सोमबहादुर अछामीका अनुसार 12 मिटर लम्बाई र 4 मिटर तथा 14 मिटर लम्बाई र 3 मिटर उचाइको दुई खण्डको सेरवाल निर्माण गरिएको छ। त्यसबाहेक पनि सड़कलाई सुरक्षित राख्न ग्याबिन वाल हालिएको छ। कन्स्ट्रक्सनले ग्याबिन तथा सेरवाल हालेर फिलिङ सके लगतै केही दिनदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको अछामीले बताउनु भएको छ। अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गतको प्रसिद्ध थोरङना पास खुल्ला भएसँगै पदयात्रीको आवतजावत सहज भएको छ। हिमपातपछि थोरङ फेरीदेखि पासतर्फ सुरक्षित बाटो पहिलाएपछि अहिले दैनिक 20-25 जना पदयात्रीले थोरोनाङ पास गरिरहेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याब मनाङ्क कार्यालय प्रमुख ढक बहादुर भुजेलका अनुसार एक्याब ट्रेकिङ म्यानेजमेन्ट एण्ड सेफ्टी कमिटी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पदमार्ग सुधार तथा हिउँ हटाउने काम सम्पन्न गरिएको हो। हालै गएको हिम पहिरोका कारण थोरङ फेरीदेखि हाई क्याम्पसम्मको क्याम्पसम्मको खण्ड चुनौतीपूर्ण बने पनि वैकल्पिक र सुरक्षित स्थानबाट पदमार्ग खुलाएको वहाँले बताउनु भएको छ। याखर्क लेदर खण्डमा हिउँ पग्लिएर हिलामे र चिप्लो बनेकाले पदयात्रीलाई र ट्रेकिङ पोल प्रयोग गर्न तथा समूहमा मात्र यात्रा गर्न आग्रह गरिएको छ। तिलिसो तालतर्फको पदमार्ग खुलाउने काममा समेत शुरूआत भएको छ। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार प्रसूचक नेप्से आज 2.31 अंकले बढ़ेर 2574.65 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रो फाइनान्स, अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 140 कम्पनीको शेयर बढ़ेकोमा 127 घटेको छ। 11 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कोथेली बुखारी हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन आरबीबी म्युचुअल फण्ड 2 शेयर 8% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.74 करोड़को कारोबार भएकोमा आज 354 कम्पनीको 1.12 करोड़ कित्ता शेयर 3.93 करोड़ रूपियाँमा किनबेच भएको छ। साझा 5 ठोरबाट हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
3: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा
11: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98 4 61 99 9 छ।
12: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
13: होइन हौ, कसरी पर्यो?

0: तथा स्कूटर किन्ने बित्तिकै डिजिटल स्क्रैच कार्ड मार्फत सिधै 10 लाख सम्म स्योर शॉट क्याश उपहार फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुले गौडा सम्पर्क 0-65-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स
2: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
3: कता हिँड्नु नि मिल्कु जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
1: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98-560-11-445 र 98-560-20-445 सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असो 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एक पटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्रो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर, साथै 24 घण्टा डाक्टर रुकेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0065400377, मोबाइल 9556443।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625901163।
5: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
11: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
10: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
11: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
10: फोन नम्बर 0564143121,
11: मोबाइल 9805678634 र 9701107090।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिक पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
1: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा, तनहु।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153 सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा

0: के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
1: के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
0: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
2: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9855788302 र 9845688302
3: 103.8 अन्तर्मनको आवाज
4: सेक्सन 1 स्टुडियो लाइट चेक
5: अहिले साँझको 6 बजे हो
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा समीक्षा मोतेसँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कंग्रेस नेतृत्वका लागि मतदान भोलिलाई धकेलियो, एमाले मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने।
0: चौतर्फी आलोचनापछि हवाई भाड़ा घटाउन वायु सेवा कम्पनीलाई सरकारको आग्रह, स्वीकृत अधिकतम दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति।
1: नतिजा कृति गरी विदेशमा रहेका व्यक्तिलाई परीक्षा बिनै लाइसेन्स वितरण, सातजना विरूद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा।
0: अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडेली कवि एन कार्सनलाई समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गरेको नोबेल समितिको निष्कर्ष।
1: र कुशल मण्डी श्रीलंका टेस्ट क्रिकेट टोलीको कप्तान नियुक्त।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि हुने मतदान भोलि बिहान मात्रै शुरू हुने भएको छ। प्रतिकूल मौसम र प्राविधिक कारणले पटक पटक सारिएको मतदान ढिलो भएको र यसले गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। भोलि बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। महाधिवेशन प्रतिनिधिको संख्या 7317 पुगेको पनि सदस्य सचिव कटुवालले बताउनुभयो। अहिले निर्वाचन समितिको संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का सहित 32 जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहनु भएको छ। निर्वाचन समितिले मतदानका लागि आवश्यक तयारी सबै सकिएको जनाएको छ। यद्यपि कतिपय मतदाता भने घर फर्केका छन्।
1: नेकपा एमाले आगामी मंगसिर पहिलो साता काठमाण्डुमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासल स्थित केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले सांगठनिक सुदृढीकरणका लागि राष्ट्रिय भेलासँगै स्थानीय तहका अधिवेशनको मिति समेत तय गरेको छ। स्थायी कमिटिको निर्णय अनुसार आगामी मंगसिर 26 गते देशभरका वडा कमिटिको अधिवेशन र पुष 4 गते पालिका तहको अधिवेशन आयोजना गरिने निर्णय भएको छ। नगर र वडा अधिवेशन सम्पन्न

0: भएपछि प्रदेश स्तरीय भेला सञ्चालन गरिने एमाले जनाएको छ। मंगसिरको पहिलो साता हुने राष्ट्र भेलामा पार्टीका प्रदेश र जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष तथा उपाध्यक्षका साथै संघ प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहने उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। बैठकले नेतृत्वविहीन रहेका 13 जिल्लामा स्थानीय कमिटिले नै अध्यक्ष तोकेर आयोजक कमिटिमा रूपान्तरण गरी माथिल्लो कमिटिबाट अनुमोदन गराउने निर्णय गरेको छ। स्थायी कमिटिको अर्को बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ।
1: नजिकैको चाडपर्वका बेला मनपरी भाडा असुलिएको गुनासो बढ़ेपछि आन्तरिक वायुसेवा कम्पनीहरू हवाई भाडा दर घटाउन सहमत भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र पर्यटन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आज वायुसेवा संचालकसँग छलफल गरी स्वीकृत अधिकतम दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति गराएको मन्त्रालयको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सहमति अनुसार अब वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडा दरभन्दा सस्तोमा टिकट बिक्री गर्नेछन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश टंगोलले नयाँ तथा सस्तो भाडा दरको विवरण सार्वजनिकको जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीले आफ्नो आधिकारिक वेबसाइट र बिक्री प्लेटफर्ममा अनिवार्य रूपमा प्रकाशन गर्ने बताउनु भएको छ। 2072 मंगसिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडा दर निर्धारण गरिएको थियो। केही दिन यता हवाई भाडा तेब्बर समेत बनाइएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले गुनासो गरेपछि आज बुद्ध एयरले खण्डन गरेको छ।
0: विदेशमा रहेका व्यक्तिलाई समेत ट्रायल र लिखित परीक्षा बिना नै सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गरेको पाइएको छ। यातायात व्यवस्था कार्यालय रूपन्देहीका तत्कालीन प्रमुख तेज नारायण यादव, मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, अधिकृतहरू तुलसीराम अधिकारी र राजीव अर्याल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। अनुसन्धानका क्रममा 2077 सालमा जापान गएर नेपाल नफर्किएका व्यक्तिलाई समेत परीक्षामा उत्तीर्ण देखाई लाइसेन्स जारी गरिएको पाइएको छ। त्यसै गरी लिखित परीक्षामा फेल भएका र प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका 13 जनाको नतिजा कृत्य गरी लाइसेन्स बाँडिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभएको छ। यस कार्यमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय भुटवलका तत्कालीन डीएसपी दिल्ली नारायण पाण्डे, इन्स्पेक्टर गणेश गेवाली र सही हुमानन्द खनाललाई पनि प्रतिवादी बनाइएको छ। उनीहरू विरूद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजाएको माग दावी गरिएको छ।
1: सरकारले अध्ययन विदाको दुरूपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकमाथि कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने तयारी गरेको छ। आज त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिवीबाट अध्ययन विदाको दुरूपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। उहाँले सम्पर्कमा नआएका र प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको हकमा भने थप कार्यवाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी तथा सम्बन्धित निकायमा लेखी पठाउन समेत निर्देशन दिनुभयो। मन्त्री पोखरेलले अध्ययन विदाको दुरूपयोग गरेका प्राध्यापक एक महिनाको समयभित्र सम्पर्कमा नआए थप कार्यवाहीका लागि प्रतिवेदन सहित सीआईबीमा पठाउन भन्नुभएको छ।
0: सरकारले आफ्ना श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई ताकेता गरेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले आज विज्ञप्ति जारी गर्दै श्रम ऐन बमोजिम पाउने सुविधा नदिए सम्बन्धित रोजगारदाता विरूद्ध उजुरी दिन श्रमिकलाई आग्रह गरेको छ। श्रम ऐन 2074 दफा 37 अनुसार परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च का रूपमा पाउने स्पष्ट कानूनी व्यवस्था छ। यदि नियमानुसार पाउनुपर्ने चाडपर्व खर्च नदिएमा श्रमिकले आफ्नो क्षेत्रको श्रम कार्यालय वा सोझै विभागमा उजुरी दिन भनिएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्वलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्वलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
4: पानी जीवन को आधार हो।

0: स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल में उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781171 4780724 व हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। वीरगंज स्थित नेशनल मेडिकल कलेजले 24 दिनदेखि आन्दोलनरत आवश्यक चिकित्सकलाई 12 घण्टाभित्र होस्टेल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले क्षमा याचना गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको छलफलमा मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सकहरूलाई छिट्टै सुरक्षित वातावरणमा काम तथा अध्ययनमा फर्काउने प्रतिबद्धता जनाएको छ। वीरगंजको नेशनल मेडिकल कलेजले प्रथम वर्षका आवश्यक चिकित्सकलाई क्वार्टर र होस्टेल छाड्न निर्देशन दिएपछि चिकित्सकहरू मन्त्रालय पुगेका थिए।
1: त्रिभुवन विश्वविद्यालय तिर्वीले यस वर्ष झण्डै 31 अर्ब बजेट ल्याएको छ। आज बसेको तिर्वी सभाले आर्थिक वर्ष 2083-84 लागि 30 अर्ब 87 करोड़ 11,08,000 रूपियाँको बजेट पास गरेको हो, जुन अघिल्लो वर्षको भन्दा 9.77% बढ़ी हो। गएको असारमै ल्याउनु पर्ने बजेट सभा नै बस्न नसकेको कारण ढिलो गरी तिर्वीले नीति तथा कार्यक्रम र बजेट आज ल्याएको हो।
2: काठमाण्डुको जड़ीबुटीबाट गैराती गोली प्रहार गरी पक्राउ गरिएको डाका चोरी गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ। काठमाण्डु उपत्यका विभिन्न स्थानमा हतियार देखाई सुनका गरगहना तथा नगद लुटपाट र मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले गिरोहका नायके आयन राय माझे सहित 3 जनालाई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाण्डुले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता एसपी दानबहादुर थापाले नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार भएपछि उनीहरू विरूद्ध 2 राउण्ड हवाई फायर र एउटा गोली खुनामुनि हान्नु परेको जानकारी दिनुभयो। पक्राउ पर्नेहरूमा सिन्धुली घर भई कलंकी बस्दै आएका 26 वर्षीय नायके आयन माझी तथा भक्तपुरको ठिमी बस्दै आएका मनोज कुमार मुक्तान र राकेश थिङ रहेका छन्। प्रहरीका अनुसार माझीमाथि काठमाण्डु भक्तपुर र काभ्रेमा गरी 27 वटा डाका चोरीका मुद्दा दर्ता भएका छन्।
1: शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढ़ेको छ। नेप्से आज 2.31 अंकले बढ़ेर 2574 अंकमा कायम भएको हो। कारोबार रकममा पनि केही सुधार देखिएको छ। हिजो 3.74 अर्ब करोड़को कारोबार भएकोमा आज 3.93 अर्ब करोड़को कारोबार भएको छ। कारोबारमा आएका कम्पनी मध्ये 140 कम्पनीको शेयर मूल्य बढ़दा 127 कम्पनीको मूल्य घटेको छ भने 11 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। क्यानेडाली कवि निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको छ। 76 वर्षीय कार्सन साहित्यमा नयाँ प्रयोगका लागि चर्चित हुनुहुन्छ। शास्त्रीय परम्परासँगको रोचक सम्वाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उहाँको साहसिक र नवीन कृतिहरूका लागि कार्सनलाई यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ। जीवनभरको साहित्यिक योगदान र उत्कृष्ट कृतिहरूका आधारमा प्रदान गरिने यो सम्मानलाई विश्व साहित्यकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। यसको पुरस्कार राशि करिब 12 लाख अमेरिकी डलर रहेको छ।
1: अब खेल समाचार। कुशल मेन्डिल्स श्रीलंका टेस्ट क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्। धनञ्जय डिसिल्भाले कप्तानीबाट राजीनामा दिएपछि मेन्डिसलाई टेस्ट टोलीको जिम्मेवारी सुम्पिएको हो। 35 वर्षीय सिल्भाले श्रीलंका क्रिकेट छनौट समितिलाई आफ्नो निर्णयको जानकारी गराउँदै टोलीको जिम्मेवारी अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका थिए। उनले राजीनामा दिएको केही घण्टापछि नै श्रीलंका क्रिकेटले मेन्डिसलाई नयाँ टेस्ट कप्तान नियुक्त गरेको छ। सिल्भाले जनवरी 2024 दिमुथ करूणारत्नेको स्थानमा श्रीलंकाको टेस्ट कप्तानको जिम्मेवारी सम्हालेका थिए। उनले 2024 देखि 2026 सम्म 18 टेस्टमा कप्तानी गरेका थिए जसमा 7 जित र 8 हार बेहोरेका थिए भने 3 खेल बराबरीमा सकिएको थियो। कप्तानको रूपमा उनले 36.45 को औसतमा 1130 रन बनाएका थिए भने 9 विकेट हात पारेका थिए। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: कंग्रेस नेतृत्वका लागि मतदान भोलिलाई धकेलियो। एमाले मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने।
1: चौतर्फी आलोचनापछि हवाई भाड़ा घटाउन वायुसेवा कम्पनीलाई सरकारको आग्रह। स्वीकृत अधिकतम दर भन्दा सस्तोमा टिकट बेच्ने सहमति।
2: नतिजा कृति गरी विदेशमा रहेका व्यक्तिलाई परीक्षा दिने लाइसेन्स वितरण। 7 जना विरूद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा।
1: अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवि एन कार्सनलाई। समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गरेको नोबेल समितिको निष्कर्ष।
2: र कुशल मेन्डिस श्रीलंका टेस्ट क्रिकेट टोलीको कप्तान नियुक्त।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। समीक्षा र दिनेश बिदा हुन्छौ। नमस्कार।
3: एक सय 103.8 अन्तर्मनको आवाज।

0: connect your dream, connect your future. Steel, connect your heart.
1: Connect Australian education and visa services. शिक्षा गण्डकी चार तुलेगौडा वाचिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: फुलै फुलको सुन्दर संसार हरेक खुशीलाई बनाऊ यादगार।
3: फुलै फुलको बगैँचामा मेरी माया।
2: विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रीन।
4: कट फ्लावर, बुकी, फूलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी, दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
2: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
4: इभरग्रीन फ्लावर एन्ड डेकोरेशन, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार, प्रोप्राइटर किरण मगर। सम्पर्क 9745542433 र 9840567031।
2: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता, खुसीको सम्झना।
4: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म। स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
4: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
6: कौरव पाण्डवको बीचमा त्यत्र दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नु भएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
4: फ्युइतोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

बरु की तोरे लवरी तंग्या तमला आता भी मु न्यू देशर खेवरी केन आयू

0: किल्बे लागिर च्याउने उपायहरू पो होइन
1: तिन चार वाला बिलाएर जमास्कृत भइया त नकिन
2: हात कुवन हो र
1: सुन
2: रेजन लाइमी आफै मि युङाइमी फेरि
1: भइया त
0: विश्वास टाइगरले विषय आमालाई छाना रे मलाई आमा सारे धुइने बेला तारे खोइ ब्यामलाल पर्यो तल तल यार तालो बिमारी खुर्क
3: त्यापुर पाथम चाहिँ
0: ताम बजेको मासे फेमस भयो त गिनाश्री
3: किल्लै विषय ग्यालिस्टको पापारी थिए आरे पाछा थुइ विषय त थुइ आछु विषय दिया।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
1: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
0: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811166136।
5: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
5: ए हो र, ल त ल,
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0564142222 र 9855621692।
8: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
8: प्रोप्राइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9508 र 9460769246।
11: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
12: हरेक खरिदमा शीर्षक उपहार, क्याश डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याश ब्याक अप टु 100% पर्चेस भ्यालु।
11: साथमा हरेक दिन दुईजनालाई 5 इयर्स फ्री सर्भिस,
12: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
11: टिभीएस दुलेगौडा,
12: सम्पर्क लालचन्द अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टिभीएस सोरुम दुलेगौडा, प्रोप्राइटर बसन्त लालचन्द 9856030982 र 9705620209।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533005।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
5: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
5: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856956996 र 9701556996।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
9: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपड़ा उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरन का लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
10: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9560-62028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
11: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
13: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860-73-73-10 र 9861-53-507।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
16: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौड़ामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौड़ाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल

0: नया सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: एक सय 103.8 अन्तर्मनको आवाज।
5: स्टुडियो साइन्चेक अहिले साँझको 7 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्स को साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
8: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
9: कांग्रेसको महाधिवेशनमा आज मतदान हुन सकेन, भोलि बिहान 7 बजेबाट मतदान शुरू गर्ने तयारी। मंगिरको पहिलो साता राष्ट्रिय भेला गर्ने एमालेको निर्णय।
8: श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदातालाई सरकारको निर्देशन। चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाड़ा दरभन्दा कमैमा टिकट बिक्री गर्न वायुसेवा कम्पनी सहमत।
9: आगामी 4 वर्षभित्र नेपालमा रेबिजको टोकाईबाट हुने मृत्यु शून्यमा झार्ने सरकारी लक्ष्य। गैर कानूनी रूपमा लाइसेन्स जारी गर्ने कर्मचारी कार्यवाहीको दायरामा।
8: इरानमा फेरि ठूलो सैन्य कार्यवाही गर्न अमेरिकाको तयारी। आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमाण्डलाई निर्देशन।
9: आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको एक स्थान सुधार। विश्व प्रसिद्ध फुटबलर लियोनर मेस्सीको अन्तर्राष्ट्रिय फुटबलबाट विदाई।
8: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन समितिले मतदानका लागि नयाँ समय तोक्दै भोलि शुक्रबार बिहान 7 बजेबाट मतदान शुरू गर्ने जनाएको छ। यसअघि आज बिहान 10 बजेका लागि तय गरिएको मतदान समय 3 पटक सरेर दिउँसो 2:30 बजे पुर्याइएको थियो, तर उक्त समयमा पनि मतदान शुरू हुन नसकेपछि भोलिका लागि मतदान गर्ने समय तोकिएको हो। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै भोलि शुक्रबार बिहानदेखि नै थालिने बताउनु भएको छ। मतदान सम्पन्न भएपछि लगत्तै मतगणना गरेर 2-3 दिनको बीचमा सबै नतिजा सार्वजनिक गरिसक्ने उहाँले बताउनु भएको हो। महाधिवेशनको निर्वाचनमा सभापति सहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले भोलि शुक्रबार हुने मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको छ। प्रतिनिधिहरूको मतदानपछि आउने परिणामले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्व समेत तय गर्नेछ। महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाई र खानपिन खर्च पार्टीले बेहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले पत्रकार सम्मेलन मार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाईको खर्च पार्टीले बेहोर्ने जनाउनु भएको छ।
9: नेकपा एमाले स्थानीय तह अन्तर्गतको

0: र पालिका कमिटिको अधिवेशनको मिति तय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटिको प्रथम बैठकले ओडा कमिटिको अधिवेशन आगामी मंगसिरको 26 गते र पालिका कमिटिको अधिवेशन पुसको 4 गते गर्ने निर्णय गरेको हो। एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले आगामी मंगसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष र उपाध्यक्ष तथा विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। वडा र पालिका अधिवेशन सम्पन्न भए पछाडि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको आचार्यले बताउनुभयो।
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। बैठक भोलि शुक्रबार बिहान 11 बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीति तय गर्नेबारे छलफल हुने बताइएको छ।
0: युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग बबर महलले आफ्नो श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन समस्त रोजगारदाता तथा प्रतिष्ठानहरूलाई ताकेता गरेको छ। विभागले आज जारी गरेको विज्ञप्ति अनुसार श्रम ऐन 2074 दफा 37 प्रचलित धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा मनाउने स्पष्ट कानूनी व्यवस्था गरेको छ। सोही कानूनी प्रावधान बमोजिममा आफ्नो श्रमिकहरूलाई उक्त सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाताहरूलाई अनुरोध गरिएको छ। यदि कुनै रोजगारदाता वा प्रतिष्ठानले नियमानुसार पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारहरूले सम्बन्धित प्रतिष्ठान रहेको कार्यक्षेत्रमा पर्ने श्रम तथा रोजगार कार्यालय वा सोझै विभागमा उजुरी वा निवेदन दिन सक्ने भएका छन्। उजुरी प्रक्रियालाई सहज बनाउन विभागले वेबसाइट, इमेल जस्ता माध्यमहरू पनि खुल्ला गरेको छ।
1: आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाडादर अनुसार सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। चाडपर्वको मौका छोपेर हवाई भाडा दर बढ़ाएको भन्ने गुनासो बढ़ेपछि प्रधानमन्त्री वालेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्नुभएको हो। छलफलपछि स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका क्यानले जनाए।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा व्यासनगर समितिको आयोजनामा हामी आउँदैछौ अभियान अन्तर्गत कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी व्यासनगर सभापति चोडामणि दाहालको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभापति नवीन त्रिपाठी, प्रदेश महामन्त्री कृष्ण प्रसाद लंसाल, सांसद झविलाल डुम्रे, केन्द्रीय प्रतिनिधि तथा सांसद बीना गुरूङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेश सदस्य तै माया गुरूङ र चोडामणि ढकालको पनि सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रपाको विचार, नीति र अभियान विषयमा नेताहरूले धारणा राखेका थिए। प्रदेश, जिल्ला, नगर, ओडा र टोल तहका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा व्यासनगर उपसभापति नगेन्द्र शर्मा ढुङ्गानाले स्वागत मन्तव्य राख्नु भएको थियो भने नगर सचिव भाग्यशाली ढुङ्गानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। यसै अवसरमा राष्ट्रपाको विचार, नीति र अभियानप्रति आकर्षित हुँदै सावित्री देवी अधिकारी, विनु विकर र मीरा परियार पार्टीमा प्रवेश गर्नुभएको छ। नवप्रवेशीलाई पार्टीको नेताहरूले स्वागत गर्दै सफल राजनीतिक यात्राको शुभकामना दिएका छन्। राष्ट्रपाले सुशासन, पारदर्शिता र परिवर्तनलाई आफ्नो अभियानको मुख्य विषय बनाएर हामी आउँदैछौ अभियान अगाडि बढ़ाएको छ।
1: सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सावा वा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माण निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै रोकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट खातामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुँदै गएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन राजस्वको दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ।
0: वैदेशिक रोजगारीको क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैर कानूनी रूपमा गाड़ी चालक अनुमति पत्र अर्थात लाइसेन्स जारी गरेको खुलासा भएको छ। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित सातजना विरूद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको मेलेमत्वमा 2077 साल मंगिरको 25 गतेदेखि जापानमा रहेको र नेपाल नफर्किएका व्यक्तिका नाममा समेत लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराएको देखिएको छ। त्यस्तै अनुत्तीर्ण भएका अरूको नतिजा सच्याएर र प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका अरूसहित 13 जनालाई कृति कागजातका आधारमा लाइसेन्स उपलब्ध गराएको अनुसन्धानबाट खुल्न आएको छ।
1: अनलाइन बस टिकट सेवा प्रदायक बस सेवाले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। बस सेवाले बिहिबारदेखि नै अग्रिम बस टिकट बुकिङ खुला गरेको जनाएको छ। यसअघि गत मंगलबार यातायात व्यवस्था विभागले दशैंका लागि असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। विभागको निर्णय अनुसार नै बस सेवाले अग्रिम टिकट बुकिङ खुला गरेको जनाएको छ। विभागले लाइन लागेर टिकट काट्न भन्दा अनलाइन एपहरू मार्फत टिकट बुकिङ गर्न आग्रह समेत गरेको छ। सेवाले लाइनमा बसेर होइन अनलाइन बसेर टिकट काटौं भन्ने सन्देश सहित डिजिटल टिकट बुकिङलाई प्रभावकारी बनाइएको जनाएको छ। बस सेवाको मोबाइल एप र वेबसाइटमा लगइन गरी आफ्नो गन्तव्य यात्रा मिति बस तथा सीट छनौट गर्न सकिनेछ।
0: यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुन सक्ने ठगी चोरी डकैती र सम्भावित घटना लक्षित गस्ती शुरू गरेको छ। पल्सर बुलेट एफजेट डीओ लगायतका ब्रान्डका मोटरसाइकल र स्कूटर गस्ती प्रयोगमा आएका छन्। पिकेट ड्यूटी पैदल गस्ती मोबाइल गस्ती मोटरसाइकल गस्ती थालिएको छ भने कालोबजारी नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिएको छ। चाडपर्व सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय र माथतको प्रहरी चौकीबाट 433 जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी फडेन्द्र प्रसाईले जानकारी दिनुभयो। प्रसाईले बागलुङ बजारमा 51, गोलकोट बजारबाट 44, बुर्तिबाङ बजारबाट 12 गरेर 107 वटा सीसीटीभीबाट निरन्तर निगरानी गर्ने पनि बताउनु भएको छ। यात्रुको सहजताका लागि बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गा बागलुङ बजार हटिया र बुर्तिबाङ बजारमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको छ।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विभिन्न राजनैतिक दल निकट विद्यार्थीहरूले कालो ब्यानर देखाउँदै नाराबाजी गरेका छन्। आज बिहिबार कृतिपुर स्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्न पुगेका मन्त्री पोखरेल विरूद्ध उनीहरूले नाराबाजी गरेका हुन्। त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शनमा सहभागीहरूले नेपो बेबी मुर्दावाद मुर्दावाद मुर्दावाद र राजनैतिक भागवण्ड बन्द गर लगायतका नारा लगाएका थिए।
0: मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा नयाँ दल नेपाल पथ पार्टी दर्ता भएको छ। निर्वाचन आयोगले बिहिबार प्रसाईलाई दल दर्ताको प्रमाणपत्र समेत दिएको छ। प्रसाईको दल निर्वाचन आयोगमा 225 नम्बरमा दर्ता भएको छ। नयाँ पार्टीको औपचारिक घोषणा आउँदो मंगिरको 7 गते गर्ने प्रसाईले बताउनु भएको छ। यसका लागि झापाको दमकमा घोषणा सभा गर्ने तयारी रहेको छ। यसअगाडि उहाँले डाक्टर धवल शमशेर राणासँग मिलेर पार्टी खोल्ने बताउनु भएको थियो, तर दुवैजना बीच मत नमिले पछाडि राणाले जय नेपाल पार्टी दर्ता गराउनु भएको छ। अहिले प्रसाईले पनि छुट्टै पार्टी दर्ता गर्नु भएको हो।
1: तनहुँको शुक्लागण्डकी नगरपालिका 11 स्थित ढोर फुलबारी शहीद अस्पतालमा मानसिक स्वास्थ्य सचेतना योग तथा लागू औषध नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, कार्यालय प्रमुख अमर दवाड़ी, प्राध्यक्ष राजेन्द्र भट्टराई, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठ, अस्पताल प्रमुख डाक्टर विज्ञान छेत्री लगायत महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
0: तपाई यति बेला साँझ 7 बजेको धोरबार हे हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
6: घर, अफिस, व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रिय गौरवको निर्माण आयोजना, निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड।
7: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड।
6: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा। ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड,
7: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड।
6: गुणस्तरमा विश्वास, निर्माणमा मजबुती, ब्ल्याक कोब्रा प्लाइवुड।
7: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स, खैरिनीटार तनहुँ। प्रोप्राइटर बद्री पौडेल। फोन नम्बर 98560 26465।
6: ब्ल्याक कोब्रा प्लाइवुड, बलियो र भरपर्दो निर्माणको सही छनौट।
8: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्के बच्चो पारिपट्टि छ नि।
9: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
8: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
9: ल, फोन नम्बर टिप्नुहोस् त 97155 65555 र 97155 56 66।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
10: अहिले हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460 61268 र 98560 62268।
0: विश्रामपछि पुनः स्वागत छ धोरबारही हाइलाइट्समा अब बाँकी समाचारहरू। तनहुँको शुक्ला गण्डकी नगरपालिका चार दुलेगौंडामा शुक्ला गण्डकी युवा क्लबले आयोजना गरेको बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव भोलि शुक्रबार समापन हुने भएको छ। महोत्सवको अवधि थप गर्ने विषयमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघसँग विवाद भए पछाडि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार नै महोत्सव समापन गर्न निर्देशन दिएको हो। प्रशासनले जारी गरेको पत्रमा स्थानीय व्यापारीहरूले चाडपर्वको समयमा व्यापार व्यवसाय गरेर आमदानी गर्ने अधिकार सुनिश्चित गर्न महोत्सव शुक्रबार समापन गर्न भनिएको छ। साथै प्रशासनको निर्देशन विपरीत महोत्सवको अवधि थप गरिए आयोजकको गतिविधि अभिलेखमा राखेर भविष्यमा कार्यवाही गरिने चेतावनी समेत दिएको जनाइएको छ। क्लबले शुरूमा असोजको 8 गतेबाट 18 गतेसम्म महोत्सव सञ्चालन गर्ने अनुमति पाएको थियो, तर प्राकृतिक विपत्तिका कारण देखाउँदै महोत्सव असोजको 12 गतेबाट 22 गतेसम्म सञ्चालन भएको छ। प्रशासनले थप एक दिनका लागि अनुमति दिँदै भोलि शुक्रबार समापन गर्न आयोजकलाई पत्र पठाएको जानकारी दिएको छ।
14: सरकारले आगामी 4 वर्षभित्र नेपालमा रेबिजको टोकाईबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको हो। यो रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जूनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावरको टोकाईका 223,510 घटना रिपोर्ट भएकोमा 96% घटना कुकुरको टोकाईबाट हुने र रेबिजका 99% कारण कुकुरको टोकाई रहेको उल्लेख छ। देशभर हरेक वर्ष करिब 3,00,000 हाराहारीमा कुकुर लगायत जनावरको टोकाईबाट प्रभावित हुने अनुमान भइसकेको रहेको छ। नेपालमा रेबिजका कारण वार्षिक 100 जनासम्मको मृत्यु हुने गरेको छ।
0: नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको रूपान्तरण र नवनिर्माणका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेको भन्दै महामन्त्री पदमा आफ्नो उम्मेद्वारी रहेको बताउनु भएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई अपील गर्दै पौडेलले आफूलाई महामन्त्रीको उम्मेद्वार बन्ने प्रेरणा प्रतिनिधिहरूको विश्वासबाट प्राप्त भएको उल्लेख गर्नुभयो। उहाँले आफ्नो पक्षमा प्राप्त हुने एक मत व्यक्तिगत जितका लागि मात्र नभएर लोकतन्त्रको सुदृढीकरण, कांग्रेसको नवनिर्माण र समुन्नत नेपालको साझा सपनामा महत्वपूर्ण योगदान हुने बताउनुभयो। पौडेलले महाधिवेशन प्रतिनिधिले चाहे जस्तो सुदृढ़ गतिशील र विशाल कांग्रेस निर्माणका लागि विगत भन्दा अझ सघन रूपमा खटिने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो उम्मेद्वारीलाई मत मार्फत अनुमोदन गर्न आग्रह गर्नुभएको छ।
14: भारतले करियर कूटनीतिज्ञ सुधाकर दलेलाललाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्न प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलालको नाम प्रस्ताव गरेको हो। नेपाल भारत सम्बन्ध तथा दक्षिण एसियाली मामिलामा लामो अनुभव भएका दलेला सन् 1993 भारतीय विदेश सेवामा प्रवेश गर्नुभएको थियो। सन् 2022 2025 सम्म उहाँ भूटानका लागि भारतीय राजदूत रहनु भएको थियो। दलेलालले भारतीय विदेश मन्त्रालयमा नेपाल र भूटान मामिला हेर्ने संयुक्त सचिव उत्तरका रूपमा सन् 2016 सन् 2019 सम्म काम गर्नुभएको थियो। त्यसअघि सन् 2006 2007 नर्थ डिभिजनमै निर्देशक तथा सन् 2009 2011 सम्म भारतीय प्रधानमन्त्री कार्यालयका निर्देशकका रूपमा कार्यरत रहनुभएको थियो।
0: मुस्ताङमा सड़क अवरूद्ध भएपछि रोकिएको मालवाहक कन्टेनर, विद्युतीय सवारी साधन र स्याउ लगायतका कृषिजन्य वस्तु एकतर्फी सड़क मार्फत पठाइने भएको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत कोरोला जंक्सन बेनी सड़क खण्डको मरमत कार्य तीव्र पारिएसँगै आगामी सोमबारसम्म सड़क सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार चाडबाड़ लक्षित सामान सहित करिब 500 कन्टेनर मुस्ताङमा रोकिएका छन्। मरमत कार्य सकिए पछाडि पुलको भारवहन क्षमता निरीक्षण गरेर जोखिम युक्त स्थानमा सुरक्षा निकायको निगरानीमा मुस्ताङमा रोकिएको सबै सवारी साधन पठाइने भएको हो। उहाँका अनुसार कोरोला जमसुम हुँदै मेगदीको पोखरी बगरसम्मको सड़क नियमित रहेको छ भने मालडुङ्गा बेनी पोखरी बगर सड़क खण्डमा भने शुक्रबारसम्म यात्रा गर्न सकिने उहाँले बताउनुभयो।
14: प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण नेपालमा यो वर्षको मनसूनमा औसत भन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुनु अघि यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जुन 19 तारीकदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसून भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। मौसमविदहरूका अनुसार मध्य प्रदेशमा औसत भन्दा केही कम वर्षा हुँदा गण्डकी प्रदेश बागमतीका काठमाडौँ र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा भने औसत भन्दा धेरै पानी परेको छ। अहिले देशका धेरैजसो ठाउँबाट मनसून बाहिरिसकेको छ। आउँदो नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एल निनो प्रणालीका कारण नेपालमा यसपालि हिउँदे वर्षा कम हुन सक्ने जोखिम छ। लगातार 3 वर्षदेखि घट्दै गएको हिउँदे वर्षाले यस वर्ष कृषि र खाद्य सुरक्षामा थप चुनौती थप्न सक्ने विज्ञहरूको चिन्ता रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमा फेरि पनि ठूलो सैन्य कार्यवाही गर्ने तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमाण्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन्। रिपोर्ट अनुसार अमेरिका र इजरायलले सम्भावित अमरा नोभेम्बर 3 हुने अमेरिकी मध्यावधि निर्वाचन अगाडि गर्न सक्ने सम्भावना रहेको छ। इजरायलमा हुने निर्वाचन अगाडि पनि हमला हुन सक्ने बताइएको छ। सम्भावित सैन्य कार्यवाहीमा इरानका ऊर्जा केन्द्र, महत्वपूर्ण पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरेर ठूलो हवाई हमला गर्न सकिने अधिकारीहरूले बताएका छन्। अमेरिकामा निर्वाचन नजिकै गर्दा दैनिक जीवनयापनको बढ्दो खर्च मतदाताका लागि मुख्य चिन्ताको विषय बनेको छ। इरानसँगको युद्धका कारणले पेट्रोलको मूल्य बढेको र त्यसको असर ढुवानी, यातायात, हवाई सेवा र खाद्यान्नको मूल्यमा परेको बताइएको छ। इरानमा सम्भावित अमेरिकी हमलाबारे अहिलेसम्म अन्तिम निर्णय सार्वजनिक भएको छैन।
14: आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा रहेको छ। नेपालले गएको सेप्टेम्बरमा एसएससी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। नेपालले फाइनलमा यूएईलाई हराउँदै उपाधि जितेको थियो। अब नेपालले लीग 2 श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी रहनेछन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड 2, दक्षिण अफ्रिका 3, अस्ट्रेलिया 4 र पाकिस्तान 5 स्थानमा यथावत रहेका छन्।
0: केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फासँग सम्बन्धित आर्थिक अनियमितताको आरोपको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रतिवेदनमा एन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे सहितको पदाधिकारीलाई प्रतिवादी बनाउन सिफारिश गरिएको छ। बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। प्रतिवादी बनाइएका केही पदाधिकारी सम्पर्कमा नआएपछि उनीहरूलाई पक्राउ गर्न खोजिएको उहाँले बताउनु भएको छ।
14: अर्जेन्टिनाका कप्तान तथा विश्व प्रसिद्ध फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्नुभएको छ। 39 वर्षीय मेसीले अगस्त 31 आफ्नो अन्तर्राष्ट्रिय करियर टुंग्याउने घोषणा गर्नुभएको हो। उहाँले अर्जेन्टिनाका लागि 2005 डेब्यू गर्दै 2022 विश्वकप उपाधि सहित 2 दुई कोपा अमेरिका जित्नु भएको छ। मेसीले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गर्नु भएको छ। अर्जेन्टिनी फुटबल संघले उहाँको सम्मानमा अक्टोबर 6 ब्युनस आयर्समा बेनिन विरूद्ध विशेष मैत्रीपूर्ण खेल आयोजना गरेको थियो। उक्त खेलमा अर्जेन्टिना 3-0 विजयी हुँदा मेसीले एक गोल गर्नुभएको थियो। करिब 2 दशक लामो अन्तर्राष्ट्रिय करियरमा मेसीले अर्जेन्टिनालाई विश्वकप र कोपा अमेरिका जिताउँदै आफ्नो पुस्ताका महान खेलाड़ीका रूपमा विदाई लिनुभएको छ।
0: यिनै खबरहरू सँगसँगै हामी ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
14: कांग्रेस महाधिवेशनमा आज मतदान हुन सकेन। भोलि बिहान 7 बजेबाट मतदान शुरू गर्ने तयारी। मंगसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने एमालेको निर्णय।
0: श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदातालाई सरकारको निर्देशन। चाडपर्वमा हवाईको टिकट सस्तो हुने, स्वीकृत भाडा दरभन्दा कममा नै टिकट बिक्री गर्ने वायुसेवा कम्पनी सहमत।
14: आगामी 4 वर्षभित्र नेपालमा रेबिजको टोकाईबाट हुने मृत्यु शून्यमा छाड्ने सरकारी लक्ष्य। गैर कानूनी रूपमा लाइसेन्स जारी गर्ने कर्मचारी कार्यवाहीको दायरामा।
0: इरानमा फेरि पनि ठूलो सैन्य कार्यवाही गर्ने अमेरिकाको तयारी। आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमाण्डलाई निर्देशन।
14: र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको एक स्थान सुधार। विश्व प्रसिद्ध फुटबलर लियोनल मेस्सीको अन्तर्राष्ट्रिय फुटबलबाट विदाई।
0: विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हेडलाइट्स आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि खत्री र म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
16: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
17: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
16: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
17: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्कबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806057731।
19: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
20: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
19: दीक्षा ब्युटी पार्लर रे?
20: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
19: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
20: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
19: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
20: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
19: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
20: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
21: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
22: दस लाख जित्ने यही हो मौका, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो। दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार। फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्न पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार। नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा। कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
23: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0-65-590-269 र 98-560-61-909।
22: हिरो सिजी मोटर्स।
24: जाम न, ढिला भइसक्यो।
25: एकैछिन पख न, केको भिडियो सुनौ।
26: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुन्डुङ्गाबाट बनेको अर्घा सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
24: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
25: नबोल न, सुन त,
26: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा
24: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
25: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेस। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 98-460-86-265 र 98-041-12-888।
27: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
28: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
27: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
28: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
27: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
28: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420।
29: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
30: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
29: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
30: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
31: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
32: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98-560-83-507, कविता श्रेष्ठ, सम्पर्क 0-65-414-055 र 98-466-18-817।
33: ए बुढी, तिमीले भने जस्तै घर बने, हेर त खुसी त छौ नि।
24: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
33: तिमी पनि यसो बुझ्ने गर न, फूल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
0: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
28: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
28: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
30: होइन, धुवामा के गरिराखेको छौ भने तिमी? के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
0: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
30: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
31: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
32: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
3: सधैँ यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
28: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले, स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
27: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0564142333
28: र 9678168087।
6: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
3: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
6: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
7: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

कसले चित्त बुझौँ अरू अरूको चित्त दुख्छ अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ हे हुन थाहा छ फेरि सबले भगवान् किन बुझ्छ प्रार्थना गर्थे म नि छोड्दै त्यो नि छैन दुःख।

लागि एक एकलाई भन्न मन छ मनमा केही नि नराखिन गलत म होइन आमा गल्ती मान्छु गरे छु चढ्न मन मलाई हिँड्छ बारम्बार म छरे छु खुसी त गरे केही हो सकेसम्म जस्तो लाग्छ भाग्यको कमी हो कि छ यो मेरो खोटो भाग्य।

एक पैस पुची राखो छु एकांत एकै ठाउँमा लाग्न थाल्यो आनन्द कोठामा छिर्छु पहिलो काम गर्छु ढोका बन्द एकासी सोच्न थाल्छु सब छोडी कि जाउँ अन्त जाने त कति छैन धेरै नसोच मन भन्छ साथीले तन्नै छन् ढाँटी बनाउ छैन कोही काम पर्दा आफ्नै गर्छन् काम सके चाहिँ कोही न कोही कोही कोहीलाई मात्रै भने सबैलाई चाहिँ होइन है सबजना रोए भन्छन् गाना सुन्दा होइन मै स्वर्ग र नर्क मलाई जानु छैन कतै म छु चाहिँ कहिले होला सोच्दै बस्छु म चाहिँ मर्न मन छैन मलाई बाँच्न मन छ अझै एक दिन त पक्कै होला यही नहोला सधैँ कहिले लाग्छ यो जीवन यतिकैको बित्छ कि सुझाव के दिउँ अरूलाई आफै बाँच्छु बित्छ कि के नै गर्छु भन्थे ठुलो हुँदा खै त नि झ्याउलाग्थे सानो हुँदा त्यही रमाइलो रहेछ नि समय हातमा भए फर्की जान्थे त्यही बेला उन्नति नाथे कुनै जति कति थिए मेरा त्यस्तो केही घुम्न थाल्छ भइदियो भने एक फेर पप्पाले गर्थे कसम राखे हुन्छ लेखेर चाडबाडको बेला मानि खुसी खै कता हराउँछ आफन्तहरूले निकै गर्दै जस भन्दै सताउँछ गाउँमाथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुपस्थिन्छ झन् कराउँछ हप्ताको दिनहरूमा कुर्दै बच्छु शनिबार शनिबार लुगा धोयो नुहायो आयो आइतबार खडेरी लाग्यो जीवन रसहरू चाहिँ खै त यार के छन् सोध मलाई थाहा छ केही नि छैन यार हरेस नि खाएको छैन कोसिस नि गर्न सक्दिन सोचेको भन्दा ठ्याक्कै उल्टो हुन्छ जहिले किन कहिले काहीँ बोल्दा बोल्दै बिर्सिन्छु के भन्दै थिएँ म मिलाउन खोज्दैछु म सबले भन्छ ढङ्गै छैन बस्दा नि लाग्छ सबको लाग्दैन नि भन्दिन माया नि गर्छु सबलाई देखाउन त जान्दिन को छ र बुझ्ने मलाई अह कतै देख्दिन सन्चो बिसन्चो सोध्छन् त्यसलाई माया मान्दिन झरीको आवाज सुन्दा मन हुन्छ यो हलुको थाहा छ म मनै हुँदै पनि

फल हेरेर झर्छ भने कति हो पातागा झर्यो तर फल अझै छ टिप्पोमै छिमी कहाँ खाए छि फल नै छैन टिप्पो खै आफ्नै आवाजमा सुन्छु भाग्य खै तेरो निधारमा सुत्यो खायो र उठ्यो यस्तै छ मेरो दिनचर्या लेखेरै दिन सक्छु के हुन्छ यो दिनभरिमा खुसी नै हुन्छु तर सुत्दाखेरि निन्दरीमा जिन्दगी एउटै हो म देख्छु तर तिन थरीमा जन्म जीवन र मृत्यु प्रकृतिको यही तरिका जीवन के हो के सोध्नु जीवन जिउने कुरा हो बाटो त हिँड्नै पर्यो नयाँ होस् कि पुरानो देख्दैछु पाइला तर छापहरू मेटिँदैछ लुकाइराख्या सबै दागहरू देखिँदैछ घोटेको घोटे थाके दागहरू मेटिँदैनन् सबैले माग्छन् मलाई मलाई पर्दा केही दिँदैनन् संसारी स्वार्थी छैन स्वार्थी मात्र मान्छेहरू नमिल्ने भए यो संसार छाडी जान्थे बरु आफ्नै आत्मा खान्थे बरु मर्नु भन्दा अगाडि सबुस्तै लाग्छ अचेल भन्नु पर्छ।

अगाडि कमै छन् सत्य बोल्ने झुठ बोल्ने चाहिँ हो कति सन्दिन खोज्छन् जसको हातमा हुन्छ टोकरी सन्दिन खोज्दिन म छैन त्यस्तो नोकरी घर चलोस् कमाइले र बामाको हो कति आश गर्छन् ममा मनै उनीहरूको सम्पत्ति मायामा धोका पाए बाल प्रेमी छन् कति एक दुई दिन सम्झने र हप्ता दिनमा सम्झना बद्लिन्छ सम्बन्ध यस्तै हुन्छ यो मायामा बद्लिन सक्छ भावना हतारमा लिन्न निर्णय कहिले एकछिन शान्त बस्छु सोच्न दिन्छु समय यदि म नै या नरहे फरकै पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जङ्गल

0: अरूले के नै गर्न सक्छन् गर्ने भन्ने मदत हो कहियो कस्तो आदत हो म आफै बाँच्छु बिचरा आँखा चिनेर केही हुँदैन खोल्छु अब यी आँखा के गर्नु पर्ने सब थाहा छ सुरु चाहिँ गर्न बाँकी कसैको चित्त दुखाएमा अहिले माग्छु माफी भर्खर त बुझ्ने भएको छु बाँकी धेरै छ सिक्नलाई नसुनी हुन भनिदेछु लागे थिएन ठिक मलाई घमण्ड थियो जित्नलाई हारलाई स्वीकार्न सकिन दुःख त सबलाई पर्छ नि चिच्याउँदै बसे म किन फरक पर्दैन म बिना फरक के गर्न खोज्या छु प्रयास पर्याप्तै नगरी प्रगति खै त सोध्या छु बल्ल म बाट म बाँचु यो मने मेरो शक्ति यो सँगाली राख्छु सपना पहिला के गर्छु गतिलो नाति हो म आत्ति न यो एकलोपनलाई सम्झाइदे सुखमा पनि माथि न था चक्काबाट आएको थिए साथ थिएन मलाई काको थिए झस्किँदा म त यही नै छु म यस्तै थिएँ र यस्तै छु म जहिले पनि यस्तै हुँ म हिजो पनि मै नै थिएँ म भोलि पनि मै नै हुँ अरूलाई किन आरोप लाउनु भुल गर्ने त मै नै हुँ मैले बुझ्न सकिन सायद जिन्दगीका पाठहरू सम्हाल्न सकिन ती साथ दिने हातहरू सुन्नै चाहिन ती सुन्नै पर्ने बातहरू दोषी म आफै हुँ कसरी मलाई माफ गरू भइदै हुन्थ्यो बापहरू आँसु जान्थ्यो उडेर गन्तव्य खोज्छु अब निष्कर्षमा पुगेर गल्तीहरू भुलेर पाठहरू सिक्छु म ढिलोकै भएको छैन अझैसम्म टिक्छु म के थाहा भोलि मेरो सुनौलो छ भविष्य ईश्वरले परीक्षा लिँदैको छ कि म भित्रै मूर्तिको ईश्वरले नि सुन्छ कि मलाई छिट्टै एक एक दिन अमूल्य के हुन्न रहेछ एक दिनमै ठिकै छु ठिकै म गलत मेरै बुझाइमा छ धेरै हाँस्न ठिक हुन्न यो भनाइ सोचाइमा छ साँच्चै रुन पर्छ सधैँ हाँस्न पाइन ल रोएसी हाँस्ने पालो पनि आउँला होइन र हिजो त रोए रोए आज किन रुनु म गलतकै हुन्न रहेछ अलि फरक हुनुमा उडी चन्द्र छुनु भन्छ किन छुनु चन्द्रमा धरती के काम गर्छु छोड्छु धेरै सम्झना गर्छु आफ्नै कर्ममा अर्को होइन यही जन्ममा थाहा लाग्छ समय सोचे जस्तो बन्नमा भिरालो बाटोसम्ममा म पसाइ सरिरहेको छु कालो बाटो जस्तै थिए पक्री झरी भएको हुँ कर्तव्य बोक्न खोज्दै छुट्टै शैले भारी भएको छु हारेको होइन आमा सधैँ मारिरहेको छु आफैलाई सघाइरहेको छु आफ्नै खुट्टामा उभिन म बिचलाई हिँडिरहन्छु म त एकलोपनलाई उठिन्न एकलोपनलाई एक्लै छाडी फर्की फेरि आएको छु बिर्सेको छैन है सबैलाई सम्झिरहेको छु
1: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना
4: मोबाइल 9800535537 र 9800665589
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑफ सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
10: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855-11445 र 9855-20445।
11: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 9855-32475 र 9801-32475।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9855-28543 र 9417-00787।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
16: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
17: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 र दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
18: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 9856443043
19: स्टुडियो टाइमचेक अहिले रातिको 8:00
20: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301 का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर

0: 103.8 अन्तर्मनको आवाज।
1: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।

0: 103.8 अन्तर्मन को आवाज।
1: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9896-13-1568
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
3: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9846608302।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033398 र 9846510950। यो चाडपर्व टिभीएस को साथमा, भाग्यको चाबी तपाईँको हातमा।
3: हरेक खरिदमा शीर्षक उपहार, क्यास डिस्काउन्ट अप टु 10 लाख, वा गोल्ड की, वा 100% क्यास ब्याक अप टु 100% पर्चेस भ्यालु।
1: साथमा हरेक दिन 2 जनालाई 5 इयर्स फ्री सर्भिस।
3: फटाफट फाइनेन्स सुविधा, नागरी तारा लाइसेन्स भए पुग्छ।
1: टिभीएस दुलेगौडा।
3: सम्पर्क लालचन अर्गनाइजेसनद्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली, टिभीएस सोरुम, दुलेगौडा।
11: प्रोपाइटर बसन्त लालचन्द 9856309982 र 9705620209। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ। एपी स्टोर दुलेगौडा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
12: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
11: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
12: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
11: फोन नम्बर 0564143121,
12: मोबाइल 9865678634 र 9781105090। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
13: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
12: वरिष्ठ हडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
13: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय मह
12: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
15: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: बीबीसी नेपाली सेवाको साझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली कांग्रेसको नेतृत्व चयनमा ढिलाई, पटक पटक समय सार्दै मतदान अब भने भोलि मात्र, परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन, नत्र 2 दिन भित्रमा म रिजल्ट दिलाउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेरसँग कुराकानी, अनि
2: लास्नी भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटेकोशीको बारीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीड़ा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी शहर क्रामातोक्समा दुईवटा बसमा भएका आक्रमणमा कम्तीमा 30 जनाको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सड़कभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रूसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान शहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी शहर किएवमा पनि दुईवटा छुट्टा छुट्टै आक्रमणमा परि 3 जनाको मृत्यु भएको बताइएको छ। मध्यपूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वाशिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढ़ावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई बीचैमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 वटा भन्दा बढ़ी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी अफ रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। काठमाण्डुमा जारी नेपाली कांग्रेसको महाधिवेशन 5औं दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि त्यहाँनिर 7,000 तान्सुन हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 एउटा क्लस्टर छ, त्यसमा मेरो त्यहाँनिर डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 जना चाहिँ कानून व्यवसायीहरूले, वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरेर भ्याउँथे म। तीन बजे चाहिँ सुरु गरे भने बेलुका चाहिँ बाह्र दुई एक दुईसम्म जान सक्ने आकलन गरी त्यो राति चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला कसैले कसैलाई पानतुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली हाँकिराखेँ जस्तो लाग्छ राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने ठाउँ यो भएको हुनाले मैले भोलि बिहान सात बजे गरिदियो बेलुका चाहिँ तिन बजेसम्मलाई समय राखिदिएको छु सातदेखि तिनसम्म भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो त्यसमा कहीँ केही खोट छैन
0: तर तिन बजे सकिएला त
1: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो तिन बजीसम्म सिद्धेन भने नि चार बजला पाँच बजला त्यो दुई घन्टा भन्दा तलमा चाहिँ हुँदै हुँदैन
0: पाँच छ दिन त भइसक्यो मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गर्ने त्यहाँनिर वातावरण मिलाएको छ मैले दसवटा बाह्रवटासम्म काउन्टर राख्यो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई म्याक्सिमम लाग्यो भने तिन दिन नत्र दुई दिनभित्रमा म रिजल्ट लिएर आउँछु
0: उनी थिए काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई
4: मंसिरमा चाहिँ हामी चाहिँ सातै प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौं त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौं त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा
4: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ त्यसको त हाम्रो विधि प्रक्रिया छ त्यो विधि प्रक्रिया अब महाधिवेशन छन् जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ त्यो
0: विशेष महाधिवेशन गर्ने राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त
4: होइन माग भएको होइन छलफलको लागि यो कुराहरू लगेको
0: हो हस्ताक्षर अभियान चल्यो पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौंले त्यो मुद्दा उठाएर हिँडेको बैठकमा समेत कुरा उठाएको भनेर आयो त्यो सबै गलत थियो त यसमा
4: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई त लाग्दैन मौखिक कुरा भयो होला
0: तपाईँको जुन आज बोली सुन्यो यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज
4: हेर्नुहोस् पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन तर विधि प्रक्रियाबाट आएको छ चेतावनीले केही हुनेवाला छैन चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन किनकि पार्टीभित्र विधान छ विधि प्रक्रिया छ त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझाएको छैन हिजो
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
4: होइन मैले सुन्नु पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन
0: मसँगै कुरा गर्दाखेरि
4: देशको होइन देशको आवश्यकता हो पार्टीमा ऊर्जा ल्याउनु पर्छ ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो आज पनि भनाइ छ कसरी हुन्छ जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो उत्पन्न गर्नु पर्यो
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँलाई लाग्छ
4: सुन्नुहोस् न उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के हो
4: त्यस्तो केही पनि होइन र मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौ
0: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्ण बहादुर शाही।
5: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपति ज्यूको निज सचिवालयमा जानकारी गराउँछौ। त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले अध्ययन शुरू भइसकेको छ। आजदेखि
0: विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
5: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेका छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिँ गरिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिँ विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाही। बाढ़ीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिश गरेको बताइएको छ। बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपट्टीमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
6: रसुवाको आमा छोडिङमो गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइडी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
2: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बहिरा गएको छ भनेर भन्दाखेरि, पहिला बहिरा हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस। लास भए पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लास नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
6: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीड़ा छ। उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थ्यो होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु, तर सपनीमा पनि भेटिँदैन।
7: फर्केर आउँछ कि के भने हेरेको आउँदैन, मामी भनेको भन्ला उही भन्दैन, छोराको याद आउँछ कान जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदैन।
6: आफूहरू दिनमा मनोपरामर्श, विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका 2 बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
3: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र हिँड सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:15 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टूडियो टाइमचेक
2: अहिले रातिको 9 बज्यो
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
5: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
6: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो
1: ओतमा तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301

0: हो र म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकलेटोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
3: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9556062136 र 9151166636।
11: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507।

0: सम्पर्क 0564140055 र 98468817।
1: Oh, beautiful.

0: जय मसीह। तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98561-0053।
8: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
8: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
8: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
8: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
8: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
9: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090-34335। फुलै फुलको सुन्दर संसार, हरेक खुसीलाई बनाऊ यादगार।
10: फुलै फुलको बगैँचामा मेरी माया। विवाह होस् या शुभ कार्यको दिन सजावटको रोजाई एभरग्रीन
11: कट फ्लावर बुकी फूलको माला दुबोको माला रजनीगन्धाको माला साथै गाडी सजावट स्टेज मण्डप हल सजावट देखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
10: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ
11: इभरग्रीन फ्लावर एन्ड डेकोरेशन शुक्ला गण्डकी चार दुलेगौंडा भित्री बजार प्रोपाइटर किरण मगर सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31
10: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुसीको सम्झना
12: मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
13: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
11: हो सामसुङ रेडमी भिभो रियलमी नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
13: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
11: हाम्रो मोबाइल पसल दुलेगौंडा साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ छ फोन 98 560 56 996 र 97 051 56 996
14: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
15: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
14: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
15: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
14: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
11: होटल फ्यामिली एन्ड लज खैरेनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 560 23 420 98 041 54 674 र 98 460 23 420

0: इंसान जीवन बिताउन पाए आफूले भाग्यमा नि थियो।
1: बिहे भन्ने कुरा भाग्यकै खेल त हो मास्टर साहब।
0: राजी छ भने साईसँग त यहीँबाट गर्छौँ।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
2: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो।
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9811-32475।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
8: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
7: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
8: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
7: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
8: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
7: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
8: र समाया गुरुङ दिलेगौड़ा, रु 55,555,
7: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
7: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
8: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
7: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
8: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 1,01,111,
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
8: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
7: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555।
9: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814153305।
11: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
11: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
12: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
11: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ।
12: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा, हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
9: ए सबिना, यसको हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008216142।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
14: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
15: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
15: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ, साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को
16: को सिम पनि पाइन्छ। एनसीएल को नया सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
17: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
18: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
19: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
20: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
21: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
20: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
21: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
22: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
23: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
22: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।

हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। नेपाली कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन समितिले मतदानका लागि नयाँ समय तोक्दै शुक्रबार बिहान 7 बजेबाट मतदान शुरू गर्ने जनाएको छ। यसअघि बिहान 10 बजेका लागि तय गरिएको मतदान समय 3 पटक सारेर दिउँसो 2:30 बजे पुर्याएको थियो, तर उक्त समयमा पनि मतदान शुरू हुन नसकेपछि भोलिका लागि मतदान गर्ने समय तोकिएको हो। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि नै थालिने बताएका छन्। मतदान सम्पन्न भएपछि लगत्तै मतगणना गरेर 2-3 दिनको बीचमा सबै नतिजा सार्वजनिक गरिसक्ने बताएका छन्। महाधिवेशन निर्वाचनमा सभापति सहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले शुक्रबार हुने मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको छ। प्रतिनिधिहरूले मतदानपछि आउने परिमाणले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्व समेत तय गर्नेछ। महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइ र खानपिन खर्च पार्टीले बेहोर्ने भएको जानकारी आएको छ। नेकपा एमाले स्थानीय तह अन्तर्गतका ओडा र पालिका कमिटिका अधिवेशनको मिति तय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटिको प्रथम बैठकले ओडा कमिटिको अधिवेशन आगामी मंगिर 26 गते र पालिका कमिटिको अधिवेशन पुष 4 गते गर्ने निर्णय गरेको हो। एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले आगामी मंगिरको पहिलो साता वरिष्ठ बेला आयोजना गर्ने निर्णय पनि गरेको छ। भेलामा प्रदेश कमिटिको पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष, विभिन्न तहका जनप्रतिनिधि सहभागिता रहनेछ। ओडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको आचार्यले जानकारी दिएका छन्। नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्य संयोजक समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान 11 बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ। बैठकमा समसामयिक राजनैतिक घटनाक्रम र पार्टीको आगामी रणनीति तय गर्ने बारे छलफल हुने बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनालले आफू विरूद्ध प्रहरी निगरानी बढ़ाइएको दावी गर्दै प्रहरी र कर्मचारी तन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आन्दोलनका क्रममा आफू पटक पटक प्रहरी हिरासतमा परेको र घर पटक मुद्दा तथा कुटपीट समेत भोगेको बताएका छन्। पछिल्ला दिनमा भने आफूले विगतमा गरेका आन्दोलनका तस्विर र भिडियोहरूलाई अपराधिक गतिविधिसँग जोडेर प्रचार गर्ने प्रयास भइरहेको उनको दावी रहेको छ। सुनारले आफूले उठाउँदै आएको भ्रष्टाचारको विषयबाट ध्यान मोडन यस्तो गतिविधि भइरहेको आरोप लगाएका छन्। उनले आन्दोलनका क्रममा आफ्नो शैली कतिपयलाई अराजक लाग्न सक्ने भए पनि त्यसको पृष्ठभूमि न्यायको खोजी रहेको बताएका छन्। बड़ा दशैं नजिकैसँगै काठमाडौँको गंगोबू स्थित नयाँ बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ़ेसँगै नयाँ बस पार्कमा सार्वजनिक सवारी साधन चढ़ने यात्रुको भीड़ देखिन थालेको हो। दशैंका लागि काठमाडौँमा रहेको नागरिकहरू धमाधम आफ्नो गाउँघर फर्किन थालेका छन्। विशेष गरी लामो दूरीका सवारी साधन यात्रुको चाप बढ़ेको व्यवसायीहरूले बताएका छन्। यात्रुको सहजताका लागि

0: भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने जनाएको छ। अग्रिम टिकट खुलेसँगै दशैंको मुख्य समयमा घर फर्किने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको छ। नयाँ बस पार्कबाट देशको विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुँदै आएका छन्। बलिउड अभिनेता नाना पाटेकरको बिहान बिहिबार 75 वर्षको उमेरमा निधन भएको छ। गोवाको डोना पाउला स्थित आफ्नै घरमा हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकले करिब 45 मिनटसम्म सीपीआर, मुटु र श्वास प्रश्वास पुनः सञ्चालन गर्ने प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। करिब 5 दशक लामो फिल्मी यात्रामा नाना पाटेकरले भारतीय चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए। नाटकबाट अभिनय यात्रा शुरू गरेका उनले पछि चलचित्रमा प्रवेश गरेका थिए। गगन, अंकुश, परिन्दा, क्रान्तिवीर, तिरंगा, अब तक, 56, अपहरण र वेलकम जस्ता चलचित्रमा उनले यादगार भूमिका निर्वाह गरेका थिए। सन् 1951 जनवरी 1 मा महाराष्ट्रको रायघाट जिल्ला स्थित मुरड जन्जिरा गाउँमा विश्वनाथ गजानन पाटेकरका रूपमा जन्मिएका उनलाई संसारले नाना पाटेकरको नामले चिन्यो। विद्रोही स्वभावका नाना बाल्यकालदेखि नै अरू भन्दा फरक थिए। समाजका विकृति र विसङ्गतिलाई कला मार्फत प्रस्तुत गर्न चाहने उनी पहिलो नाटकमा लागेपछि चलचित्रमा आए। अभिनय उत्कृष्ट हासिल गरेका नाना आफ्नो आक्रामक स्वभावका कारण पनि चर्चामा रहने गर्थे। नजिकिदो चाडपर्वका बेला मन परि भाडा असुलेको गुनासो बढेपछि आन्तरिक वायु सेवा कम्पनीहरू हवाई भाडा दर घटाउन सहमत भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र पर्यटन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि नेपाल नागरिक उडान प्राधिकरणले बिहिबार वायु सेवा सञ्चालकहरूसँग छलफल गरी स्वीकृत अधिकतम दर भन्दा सस्तोमा टिकट बेच्ने सहमति गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सहमति अनुसार अब वायु सेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडा दर भन्दा सस्तोमा टिकट बिक्री गर्नेछन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नयाँ तथा सस्तो भाडा दरको विवरण सर्वसाधारणको जानकारीका लागि सम्बन्धित वायु सेवा कम्पनीले आफ्नो आधिकारिक वेबसाइट र बिक्री प्लेटफर्ममा अनिवार्य रूपमा प्रकाशन गर्ने बताएका छन्। केही दिन यता हवाई भाडा तेब्बर र समेत बनाएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले गुनासो गरेपछि आज बुद्ध एयरले खण्डन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विभिन्न राजनीतिक दल निकट विद्यार्थीहरूले कालो ब्यानर देखाउँदै नाराबाजी गरेका छन्। आज बिहिबार किर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिभुवन विश्वविद्यालयको 66औं वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्न पुगेका मन्त्री पोखरेल विरूद्ध उनीहरूले नाराबाजी गरेका हुन्। प्रदर्शनका सहभागीहरूले नेपो बेबी, मुर्दाबाद मुर्दाबाद मुर्दाबाद र राजनीतिक भागबन्दा बन्द गर लगायतका नारा लगाएका थिए। नारायणी नदीको करिब 50 किलोमिटर क्षेत्र नदी कटान, बाढ़ी तथा डुबानको जोखिममा रहेको पाइएको छ। जोखिमयुक्त क्षेत्रमा नदी व्यवस्थापनका लागि प्रारम्भिक मूल्याङ्कन अनुसार करिब 13 अर्ब रूपियाँ स्रोत आवश्यक पर्ने देखिएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले नारायणी नदी पुलदेखि नवलपुरका विभिन्न स्थान हुँदै नारायणी र राप्ती नदीको संगम स्थल गोलाघाटसम्म पैदल सर्वेक्षण गरी नदीको अवस्था र जोखिम क्षेत्र पहिचान गरेको हो। सर्वेक्षणबाट नदी कटान तथा बाढ़ीको जोखिम विद्यमान, नदी निरन्तर संरचनाको अवस्था, नदीको बहाव तथा बहाव क्षेत्र, संवेदनशील क्षेत्र र आवश्यक व्यवस्थापन कार्यको प्राथमिकता पहिचान गरिएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले बताउनु भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ामा शुक्ला गण्डकी युवा क्लबले आयोजना गरेको बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव भोलि शुक्रबार समापन हुने भएको छ। महोत्सव अवधि थप गर्ने विषयमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघसँग विवाद भएपछि जिल्ला प्रशासन कार्यालय तनहुले शुक्रबार नै महोत्सव समापन गर्न निर्देशन दिएको हो। प्रशासनले जारी गरेको पत्रमा स्थानीय व्यापारीहरूले चाडपर्वको समयमा व्यापार व्यवसाय गरी आमदानी गर्ने अधिकार सुनिश्चित गर्न महोत्सव शुक्रबार समापन गर्न भनिएको छ। साथै प्रशासनको निर्देशन विपरीत महोत्सवको अवधि थप गरिए आयोजकका गतिविधि अभिलेखमा राखी भविष्यमा कार्यवाही गरिने चेतावनी समेत दिएको जनाइएको छ। क्लबले शुरूमा असोज 8 गतेदेखि 18 गतेसम्म महोत्सव सञ्चालन गर्ने अनुमति पाएको थियो, तर प्राकृतिक विपत्तिका कारण देखाउँदै महोत्सव असोज 12 गतेदेखि 22 गतेसम्म सञ्चालन गरिएको थियो। प्रशासनले थप एक दिनका लागि अनुमति दिँदै भोलि शुक्रबार समापन कार्यक्रम गर्न आयोजकलाई पत्र पठाइएको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार क्यानाडाकी कवित्री एनी कार्सनलाई प्रदान गरिने भएको छ। शास्त्रीय परम्परासँगको रोचक संवाद मार्फत समकालीन समकालीन साहित्यका लागि नयाँ रूपमा सिर्जना गर्न कार्सनका साहित्यिक र नवीन कृतिकाहरूका लागि पुरस्कृत गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ। उहाँले 1,10,00,000 स्विड्रिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। कार्सनका चर्चित कृतिहरूमा डग्लास एसे, अटोबायोग्राफी, एफ रेड अ नोबेल इन इभर्स नक्स प्लट, द ब्युटी अफ द हब ब्यान्ड, फिक्सनल एस इन 29 टेक्नोज लगायतका पर्छन्। कार्सनले कविता लेखन सँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्ययन गर्दै आउनु भएको छ। यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सक शास्त्र, मंगलबार भौतिक शास्त्र र हिजो रसायन शास्त्र तर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि शान्ति र आउँदो सोमबार अर्थशास्त्र तर्फको विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेको व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिनेछ। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदको पछिल्लो वरियतामा नेपालका एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसएससी प्रिमियर कपको उपाधि जितिएको एक दिवसीय क्रिकेट खेलेका छन्। नेपालको फाइनलमा युएईलाई हराउँदै उपाधि जितेको थियो। अब नेपालले लीग 2 श्रृंखला मा आइतबार क्यानेडासँग खेल्नेछ। यो संख्याले घरेलु टोली र ओमन, नेपाल र क्यानेडा सहभागी छन्। एक दिवसीय वरायतामा भारत शीर्ष न्यूजील्याण्ड, दोस्रो दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा यथार्थवत छन्। हस्त, यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिन मिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850602268।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सूर्यन्द्र सापकोटा र शनिबार 24 गते
8: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
9: वरिष्ठ हडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
9: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9850631053।
13: फुलै फुलको सुन्दर संसार, हरेक खुशीलाई बनाऊ यादगार।
14: फुलै फुलको बगैँचामा मेरी माया।
13: विवाह होस् या शुभ कार्यको दिन, सजावटको रोजाई एभरग्रीन।
15: कट फ्लावर, बुकी, फुलको माला, दुबोको माला, रजनीगन्धाको माला साथै गाडी सजावट, स्टेज, मण्डप, हल सजावटदेखि विवाहका सम्पूर्ण कामहरू गर्नु परेमा हामीलाई सम्झनुहोस्। साथै शुक्ला गण्डकी दमौली र पोखराका जुनसुकै क्षेत्रमा हामी स्वयं उपस्थित भएर सेवा दिन तत्पर छौ।
13: सुपथ मूल्यमा आकर्षक सजावट र तपाईँको खुसीमा हाम्रो साथ।
15: इभर ग्रीन फ्लावर एण्ड डेकोरेशन शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर किरण मगर सम्पर्क 97 45 45 42 33 र 98 40 57 60 31
16: सुपथ मूल्यमा आकर्षक सजावट र फूलको सुन्दरता खुशीको सम्झना
17: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
18: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
19: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
20: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
17: ए हो र हस् दाई म आजै जान्छु
21: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
22: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98 560 62 891
23: तिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
24: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
23: हो र कहाँ छ र त्यस्तो
24: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
21: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
25: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
21: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
25: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 98 560 62 028 र 98 041 79 16
21: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
26: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार
27: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
27: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98 461 49 304
28: नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ आज मिति 2083 साल असोज 23 गते शुक्रबार नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको चतुर्दशी तिथि सन् 2026 अक्टोबर 9 तारीक ढोरबाराई हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू नेपाली कंग्रेसको हिजो हुने भनिएको मतदान आज बिहान 7 बजेदेखि शुरू हुने धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सारेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको भनाई एमाले तोक्यो ओडा र पालिका अधिवेशन मिति मंगिरमा ओडा र पुसमा पालिका अधिवेशन र आउँदो मंगिर 26 गते ओडा अधिवेशन हुने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ उपाध्यक्षमा नियुक्त अध्यक्ष ओलीद्वारा शपथ ग्रहण जापानमा रहेकादेखि परीक्षा नै नदिएकासम्मलाई लाइसेन्स वितरण रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित 7 जना विरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाताहरूलाई सरकारको निर्देशन। चाडपर्वमा हवाई टिकट सस्तो हुने स्वीकृत भाडादरभन्दा कममै टिकट बिक्री गर्न वायुसेवा कम्पनी सहमत। हिमालयन री इन्स्योरेन्स ठगी र सम्पत्ति शुद्धिकरण अभियोगमा व्यवसायी दीपक भट्ट, पूर्वाध्यक्ष गोल्छा, तत्कालीन अध्यक्ष सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर। 23,92,05,064 रूपियाँ 10 पैसा बिगो कायम गरी सो बराबरको रकम असुल दोब्बर जरिवाना कैद सजाय र सम्पत्ति जफतको माग दावी। आगामी 4 वर्षभित्र नेपालमा रेबिसको टोकाईबाट हुने मृत्यु शून्यमा झार्ने सरकारी लक्ष्य। अध्ययन विधा दुरूपयोग गर्ने त्रिभुवन विश्वविद्यालयका प्राध्यापकमाथि कार्यवाही अघि बढ़ाउन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशन। त्रिभुवन विश्वविद्यालयद्वारा 64 ग्रेस लिस्ट पारित, 95,540 विद्यार्थी आगामी 2023 साल पौष महिनामा दीक्षित हुँदै। सर्वोच्चको फैसलासँगै फर्केट सेन्टर फ्लिज च्विगमको ट्रेडमार्क दर्ता बदर, अब सामान बजारमा भेटिए कार्यवाही हुने। पोखरा महानगरपालिका 18 अँधेरी कुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्ता, पुरिएर 2 जना मजदूरको मृत्यु। तनहुमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जल विद्युत आयोजनामा 78% काम सम्पन्न। काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो सुनसहित 3 जना चिनिया नागरिक पक्राउ। काठमाडौँ नापी कार्यालय दिल्ली बजार 3 नम्बर नापी टोली माछा पोखरीका टोली प्रमुख नापी अधिकृत दिल्ली बहादुर ओली विरूद्ध भ्रष्टाचार मुद्दा दायर। संघसभामा स्क्रब टाइफसका बिरामी 560 पुगे। विश्व दृष्टि दिवसको अवसरमा 2,823 जनाको आँखा परीक्षण। पाकिस्तानलाई 1.2 अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत। विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप। सैनिक कर्मचारी सवार मिनी बसमा आक्रमण, 1 जनाको मृत्यु। मलेसियाको जोहोरमा वायु प्रदूषण बढ़ेपछि विद्यालयहरू बन्द। इरानमा फेरि ठूलो सैन्य कार्यवाहीको तयारी गर्दै अमेरिका इरानका ऊर्जा केन्द्र, महत्वपूर्ण पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो हवाई हमला गर्न सकिने अधिकारीहरूको भनाई। र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको एक स्थान सुधार, विश्व प्रसिद्ध फुटबलर लियोनल मेस्सीको अन्तर्राष्ट्रिय फुटबलबाट विदाई। हवस् तैने खबरहरूसँगै आजका लागि ठोरबारे हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईंलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचार सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण युनिट सहित म सृष्टि खत्री विदा हुन्छु। नमस्कार, शुभ दिन।
0: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: फोटो दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
19: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
10: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855-11445 र 9855-20445।
29: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
29: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्तन हो।
21: यो चाड पर्व टीवीएस को साथमा भाग्यको चाबी तपाईको हातमा।
10: हरेक खरीदमा शीर्षक उपहार क्यास डिस्काउन्ट अप टु 10 लाख वा गोल्ड की वा 100% क्याशब्याक अप टु 100% पर्चेस भ्यालु।
21: साथमा हरेक दिन दुई जनालाई 5 इयर्स फ्री सर्भिस।
10: फटाफट फाइनान्स सुविधा नागरिकता र लाइसेन्स भए पुग्छ।
21: टीभीएस दुलेगौंडा
10: सम्पर्क लालचन्द अर्गनाइजेसन द्वारा सञ्चालित एन्जल्स राइडर्स प्राली टीभीएस शोरूम दुलेगौंडा प्रोप्राइटर बसन्त लालचन्द 9856309982 र 9765202009। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा। नोट साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
11: होइन धुवामा के गरिराखेको छौ भने तिमी
12: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
11: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको,
12: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
11: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 9811756606।
15: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
13: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गासे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884061 र सिजन गुरुङ 9745440900।
10: सधैँ यही आउँदो असोज 24 गते शनिबार यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा
16: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
17: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिना बढी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
18: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 065414233
16: र 9678168।
21: घर अफिस व्यावसायिक भवन होस् या ठूला ठूला राष्ट्रीय गौरवको निर्माण आयोजना निर्माणका लागि चाहिन्छ बलियो र भरपर्दो प्लाइवुड
10: त्यसैले रोज्नुहोस् ब्ल्याक कोब्रा प्लाइवुड
21: हामीसँग उपलब्ध छ आधुनिक प्रविधि र इन्डियन प्राविधिक सहयोगमा उत्पादित नेपालकै सर्वोत्कृष्ट क्वालिटीको ब्ल्याक कोब्रा ब्ल्याक कोब्रा ब्रान्डको ए ग्रेड कमर्सियल प्लाइवुड
10: वाटर प्रुफ प्लाइवुड र ढलाईको लागि सर्वोत्कृष्ट फिल्म फेस सटरिङ प्लाइवुड
21: गुणस्तरमा विश्वास निर्माणमा मजबुती ब्ल्याक कोब्रा प्लाइवुड
10: सुमिना सिसा प्लाई एन्ड सप्लायर्स खैरिनीटार तनहुँ प्रोप्राइटर बद्री पौडेल फोन नम्बर 9856264065
21: ब्ल्याक कोब्रा प्लाइवुड बलियो र भरपर्दो निर्माणको सही छनौट
0: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्

नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सञ्जादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 23 गते शुक्रबार, असोज कृष्ण पक्षको चतुर्दशी तिथि, सन् 2026 अक्टोबर 9 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दोलेगौड़ा स्थित बनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षक गहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ।

सबैभन्दा पहिले मेष राशि। घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरणमै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौरो हो भने शुभ अंक 2 रहेको छ। मिथुन वृष राशि। आफ्नो बसाई वा काम गर्ने ठाउँ व्यवस्थित गर्ने इच्छा बढ्नेछ। आफन्तको कुराले पुरानो सम्झना ताजा गराउनेछ। हात खुट्टा बढी थाक्ने गरी लगातार काम नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक 3 रहेको छ। मिथुन राशि। भोलिभन्दा व्यवहारबाट प्रभाव पार्ने प्रसंग आउनेछ। आफ्नो प्रतिभा देखाउने एउटा सानो मौका पछि ठूलो उपयोगमा आउन सक्छ। दाम्पत्य जीवनमा साथीसँग बसेर रमाउने समय जोड्नेछ। आजको शुभ रंग हल्का गुलाबी हो भने शुभ अंक 3 रहेको छ। कर्कट राशि। आफ्नै गतिमा अघि बढ्दा धेरै कुरा सहज रूपमा सम्हालिनेछन्। कुनै कुराको उत्तर तुरुन्तै दिनुपर्ने छैन। सोचेर बोलेको कुरा